0: चाहियो, बोध चाहियो, मनले त धोका दिन खोज्छ, कथाको चुरो छ। यो प्रसङ्गमा युधिष्ठिरलाई पनि धर्मराज भनिन्छ। धर्मराज जाऊ स्वर्ग, तिन मात्रै योग्य पात्र हो, आऊ बस विमानमा। युधिष्ठिरले विनम्रतापूर्वक भन्छ, इन्द्र महाराज भन्छ, यो स्वानजी स्वान महोदय पनि म सँगसँगै छ, अर्थात् यो डग मिस्टर डग पनि मेरो सँगसँगै छ, छिला भाषामा यो कुकुर पनि मसँग छ। यत्रो लामो समयसम्म मसँगसँगै आए, मेरा सारा चाहिँ बन्धु बान्धव खसे, तर यिनी फेरि खसन, त्यसकारण यो कमताको कुकुर त होइन, मेरा बन्धु बान्धव भन्दा पुण्यवान त हुन्नै, त्यसकारण म यसलाई पनि सँगै लान चाहन्छु। हुँदैन, कहाँ स्वर्गमा कुकुर लाने, आची खाने कुकुर मात्रै हुँदैन, हजुरलाई मात्रै लाने हो यसलाई हुँदैन, हजुरलाई मात्रै लाने हो यसलाई हुँदैन। रिसानीमा आफोस् इन्द्र महाराज, यसले कुनै पाप गरेको छैन, किनकि यो खसेन, म खसिन, यिनी पनि खसेनन् र यिनी मेरो सँगसँगै छन्, त्यसकारण इन्द्र महाराज यदि हजुरले लानुहुन्न भने म स्वर्ग जान चाहन्छु, यिनी बिना म जान चाहन्न, किनकि यिनले तलदेखि मलाई पछ्याउँदै आए र यिनी खसेन। स्वर्गभन्दा ठुलो हुन्छ सत्सङ्ग, उस्तो सत्सङ्ग भयो नि, यिनीहरूले पाप गरेको छ, सबै खसे, यिनी खसे, स्वर्गभन्दा ठुलो हुन्छ सत्सङ्ग, त्यसकारण म यिनको सङ्ग छोड्न चाहन्छु, बरु म स्वर्ग जान्छु, यिनीसँगै बस्छु, यहीँ पहाडमा कतै, त्यत्तिकैमा एउटा चम्म घटना गर्छ, कुकुरको चोला बदलेर धर्मराज, धर्मराज भनेको यमराज, यमराजको रूपमा प्रकट हुन्छ। धन्य धन्य महाराज, यो हजुरको अन्तिम परीक्षा थियो, साँच्चै हजुर स्वर्ग जाने योग्य, जा स्वर्ग जान्छ। सो यसको अन्तिम सन्देश के हो त, यहाँ दुई चिज छ, हेर्नुहोस् त, आफ्ना बान्धवहरू सबै खसे, फर्केर पनि हेरेन, किनकि यिनीहरू ठिक छैन, यहाँ छ, तर कुकुर खसेन, यिनी ठिक छ, त्यसका साथ स्वास्नीको खोज्ने होइन, लोग्नेको होइन, दाईको होइन, भाइको होइन, साथ सहीको खोज्ने, चाहे त्यो कुकुरै किन नहोस्।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै,
5: सम्पर्क फोन नम्बर 0825902।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
10: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
14: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-2893 र 98095-12871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
18: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिने सेवाहरू
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान, सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
20: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
10: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू
21: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेशहलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498877741।
0: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
0: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 08-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 डाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686342044।
0: सूचना सूचना सूचना।
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित कायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 7 गते बिहिबार, सन् 2026 मे 21 तारीख अधिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: दक्षिण एशियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
3: धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
4: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै, तालिम सँगै अध्ययन गरेर काम गरेर राम्रो आमदानी हुने।
6: 1-2 लाख प्रति महिना कमाउनलाई त्यो पनि सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्।
3: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड, रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
4: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
8: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
7: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 9857030578, 9857070540, 9865367788।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।

0: एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रयशक्ति बढ्छ, क्रयशक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वत समग्र कर पनि बढ्छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफ को एसिया पेसिफिक समूह एपीजी को टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्किएको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान अभियोजन फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन तदारूकता देखाउने लगायतका बुदामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
1: सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन, नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनैतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन् राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा बैठकमै प्ले कार्ड देखाएका हुन्। यो पार्टीले डेढ चार यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला दुई दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
1: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न दुई वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
0: काया कैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित

0: कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ, नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा, संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082/83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गएको आर्थिक वर्ष 80/81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालू आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले मे 1 देखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सूचना प्रविधि अर्थात आईटी को विकास सँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढ़ाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे साथी विकास चापागाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे कुरा गर्नु भएको छ।
4: पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमा, मेडिकल इण्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यस हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ। अहिले
5: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
4: अहिले पहिलाको जस्तो 4 वर्ष डिग्री नै पुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
5: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छन्?
4: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमतामा भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनुभयो, अब त्यो 4 वर्ष डिजाएर तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40-50 हजार प्रति महिनाको अगाडि बढ्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छ नि जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आईटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40-50 हजार भन्दा कम चाहिँ खासै बजारमा देखिँदैन न्यूनतम पनि।
5: दक्ष जनशक्ति चाहिँ कस्तो छ नेपालमा?
4: नेपालमा वार्षिक रूपमा करिब करिब आईटी आईसीटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्। 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10,000 लिनु भने 3,000 विदेश जान्छन् र 7,000 बाँकी रह्यो। अनि त्यो 7,000 मध्ये अहिलेको एउटा विडम्बना भन्छु बिना कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्केको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ, जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने, आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने, काम गर्ने, कहीँ इन्टर्न गर्ने, भोलिन्टियर गर्ने, सिक्दै जाने चाहिँ आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ। भनेपछि 20% बाहिर भयो, 20% यहाँ बस्यो, 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छन्।
2: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झागिएको छ। हाइटेन्सन मुनिका जग्गाधनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढ़ाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका, वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोर्खा पत्र दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 0825-91-101, 591-102, 591-103, 591-104 र 591-105।
2: 50 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरामा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक हप्तामा उल्लेखनीय संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फील्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुले यता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरेर आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्दो बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिन भित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाई छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीन बीचको व्यापार गएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चिनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
1: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीठ विरूद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लोको इजलासले सोमबारे निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
2: स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मसौदा तयार गरेको छ। ऐनमा रहेका जन्मदर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मसौदा तयार गरिएको हो।
2: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6,743 वडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
1: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढ़ी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
2: तेक्वान्दो खेलाड़ीद्वय प्रेम लिम्बू र आयसा साकेले नवौं एसियाली पुमसे तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुमसेमा रजत जितेका हुन्।
1: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा तैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
2: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढ़ीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढ़ेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण पोस्टमा छ।
1: आगामी आर्थिक वर्षको बजेट सिंहदरबारको पुरानै पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको
2: सय हात फटकने सुकेको खुलामा अड्कने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
1: धानको उत्पादन घट्दा मधेश प्रदेशको अर्थतन्त्र शिथिल। नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
2: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड़। रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
2: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक शुरू हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन्, यहाँ मोर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
17: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-585-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: नेपाली जुत्ता घर
0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
21: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
21: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577146।
22: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
22: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोत, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
23: बिरामी
0: जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
19: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5260-98-78-18-17 98-78-35-645।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी र सहकर्मी देवा भूषाल संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्ज तथा इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबर
1: लुम्बिनी प्रदेशको अर्थतन्त्र 9 खर्ब 36 अर्ब प्रादेशिक कुल ग्राहस्थ उत्पादनमा 2.87% वृद्धि अनुमान।
0: जिल्ला प्रशासन कार्यालयलाई आफ्नो जग्गा खाली गराउने बाटो खुल्यो। 21 दिने सूचनाको म्याद आज सकिँदै कानून अनुसार अघि बढ्ने प्रशासनको तयारी।
1: र सौर्या र नारायणपुरमा सिकल सेल एनिमियाको वृहत परीक्षण शिविर। 1848 जना बढीको सिकल सेल एनिमिया परीक्षण।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादन 9 खर्ब 36 अर्ब रूपियाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मूल्यमा आधारित उक्त अनुमान अनुसार लुम्बिनी प्रदेशले राष्ट्रिय कुल गृहस्थ उत्पादन 14.2% योगदान पुर्याउने जनाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय दाङद्वारा जारी गरिएको आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको कुल गृहस्थ उत्पादन 8 अर्ब 83 अर्ब रूपियाँ रहेको संशोधित अनुमान गरिएको छ। प्रदेश योजना आयोगको कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधबार भएको कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको थियो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर 2.87% रहने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यो वृद्धि दर 4.27% रहेको थियो। राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% रहने अनुमान गरिएकोमा लुम्बिनी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा कम देखिएको छ। प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढ़ी रहेको छ। आर्थिक वर्ष 2082-83 कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान 29.8% रहने अनुमान गरिएको छ। त्यसपछि थोक तथा खुद्रा व्यापारको योगदान 10% तथा शिक्षाको योगदान 9.2% रहने उल्लेख गरिएको छ। उद्योग क्षेत्रको योगदान 6.5% रहने अनुमान गरिएको छ। प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ। आर्थिक वर्ष 2082-83 सेवा क्षेत्रको योगदान 54.9% प्राथमिक क्षेत्रको 30.2% तथा द्वितीय क्षेत्रको 14.9% रहने प्रारम्भिक अनुमान गरिएको छ। यो खबर आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले लेख्नु भएको छ।
1: यसै गरी आर्थिक वर्ष 2082-83 लुम्बिनी प्रदेशको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी वृद्धि दर 2.7% पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय दाङले बुधबार आयोजना गरेको प्रादेशिक लेखा पूर्वानुमान सार्वजनिक कार्यक्रममा यस्तो जानकारी दिएको हो। चालू आर्थिक वर्ष 2082-83 प्रदेशको आर्थिक वृद्धि दर 4.27% रहने संशोधित पूर्वानुमान गरिएकोमा आगामी वर्ष वृद्धि दर केही सुस्त हुने देखिएको छ। आजको गोरक्षीय दैनिकमा अमर आचार्यले यो खबर लेख्नु भएको छ।
2: बंगाली कम्युनिष्ट आन्दोलन अगुवा तथा शैक्षिक अभियन्ता शहीद नेत्रलाल पौडेल अगभागीको कार्यक्रम गरेर घोराईमा स्मरण गरिएको छ। नेकपा एमाले दाङले बुधबार 82 स्मृति दिवसका सन्दर्भमा कार्यक्रम गरेर शहीद अभागीको स्मरण गरेको हो। स्मृति सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले बहुमतको दम्बको आड़मा सरकार स्वेच्छाचारी भइरहेको उल्लेख गर्दै जनता पक्षमा सतीसाल झैं उभिन नेता कार्यकर्ताहरूलाई अपील गर्नुभएको छ, जसले हिजो दल होइन मत बदलेर नयाँ कामको आशा गरे आज सबैभन्दा पहिलो प्रहार तिनै मत दिने भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासमाथि भएको छ। पोखरेलले भन्नुभयो, ती गरीब भूमिहीन सुकुम्बासीका पक्षमा सतीसाल जस्तै उभिन जरूरी छ। शैक्षिक होस या राजनैतिक आन्दोलनलाई अघि बढ़ाउन शहीद नेत्रलाल अभागीले पश्चिम नेपालमा खेलेको भूमिकाको स्मरण गर्दै महासचिव पोखरेलले जस्तोसुकै अप्ठ्यारो आउँदा पनि ठिंग उभिएर जनताको पक्षमा काम गर्न सकियो भने शहीद अभागी प्रति सच्चा सम्मान हुने बताउनुभयो। सरकार स्वेच्छाचारी हुन थालेको र गरीब भूमिहीनमाथि प्रहार गर्न थालेको भन्दै उहाँले लडेर ल्याएको ट्रेन युनियन अधिकार खोज्ने काम हुनु लोकतन्त्रको लागि दुर्भाग्य भएको बताउनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: जिल्ला प्रशासन कार्यालय दाङको घोराही 14 र 16 नम्बर वडामा रहेको जग्गा खाली गराउने बाटो खुलेको छ। वैशाख 17 गते जारी 21 दिने सूचना गर्दै प्रशासनको नाममा रहेको नक्सा नम्बर घोराही 7 ख किता नम्बर 651 रहेको 13 बिगाहा 14 कठा 3 धुर जग्गामा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गराउन भने पनि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुम्बासीमा डोजर नचलाउन भनेको थियो। सम्मानित अदालतले सरकारका नाममा अग्राधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउने बाटो खुलेको छ। प्रशासनले दिएको 21 दिनको म्याद आज सकिँदैछ। प्रशासनले घोराही 7 ख किता नम्बर 651 रहेको 13 बिगा 14 कठा 3 धु जग्गामा अनाधिकृत रूपमा बसोबास गरेको भन्दै 21 दिनभित्र खाली गर्न वैशाख 17 गते सूचना जारी गरेको थियो। घोराही उपमहानगरपालिका वडा नम्बर 14 र 16 करिब 150 घर परिवार त्यहाँ बसोबास गरेका छन्। प्रशासनले कानून बमोजिम अगाडि बढ़ने बताएको छ। यसै विषयमा कुराकानी गर्नका लागि भूमिहीन सुकुम्बासीका अगुवा अभियन्ता प्रवीण चौधरी अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवीणजी, स्वागत छ यहाँलाई खबर पत्रिकामा। अहिले प्रशासनले आफ्ना नाममा दर्ता श्रेष्ठता रहेको जग्गामा भूमिहीन सुकुम्बासी बसेको र यो चाहिँ खाली गराउन भनेर वैशाख 17 गते एउटा सूचना जारी गरेको थियो। त्यो सूचनाको म्याद आज सकिँदैछ। अदालतले रोक दिन्छ कि भन्ने भूमिहीन सुकुम्बासीहरूलाई लागेको थियो र अहिले अदालतले पनि त्यो अग्राधिकार दिइसकेपछि प्रशासन कानून बमोजिम अगाडि बढ़ने भनेको छ। त्यहाँको अहिलेको अवस्था कस्तो छ, के भन्नुहुन्छ भूमिहीन सुकुम्बासीहरू?
3: निकै दुःखद, सम्मानित अदालतले पनि निकै दुःखद खालको चाहिँ निर्णय गरेको छ जस्तो लाग्छ मलाई। अहिले निकै तरसित र दुखी छ, स्तब्ध छ निकै यो झिङौरा गाउँ पुरानो बस्ती। यहाँ चाहिँ अधिकांश थारू समुदायका चाहिँ मानिस हुनुहुन्छ, उहाँहरू निकै दुखी हुनुहुन्छ र यी जम्मै चाहिँ निकै पहिलेदेखि बस्दै आएको यो बस्ती छोडेर अब कहाँ जाने भन्ने खालको अन्यता सिर्जना भएको छ।
1: त्यहाँ प्रशासनले वास्तविक भूमिहीन सुकुम्बासी भए त्यो प्रमाण सहित 10 दिनभित्र सूचना दिन पनि भनेको थियो। हामीले बुझे अनुसार 59 जनाले चाहिँ त्यहाँ निवेदन दिनुभएको छ, त्यो निवेदन उपर छलफल हुँदैछ पनि भनेको छ। अहिले त्यहाँ चाहिँ वास्तविक भूमिहीन सुकुम्बासी मात्रै नभएर अन्यत्र जग्गा भएकाहरू पनि हुनुहुन्छ भनेर भनिएको छ, त्यस्तो अवस्था हो कि छ?
3: यस्तो छ, अब जुन यो बस्ती छ यो 2030 सालभन्दा पहिलेको हो भनेर हामी हाम्रा बुवाहरू अग्रजहरूबाट सुन्छौँ यो बस्तीमा चाहिँ यो स्थानमा, र यहाँका दाङका पुराना बासिन्दा जोसुकैले पनि यो बस्ती कहिलेको हो भन्ने कुरा थाहा पाउनुहुन्छ। चाहिँ त्यो घरहरू हेर्दा पनि निकै पुरानो संरचनाहरू पनि त्यसले पनि थाहा हुन्छ। त्यस कारणले यहाँ बसेका व्यक्तिहरू भर्खर बसेका होइनन् नि, 20 वर्ष 30 वर्ष 40 वर्ष भइसक्यो उहाँहरू यो स्थानमा बस्नुभयो। बस्दा बस्दै अब यहाँ स्वर्गद्वारी गुठीको मुही किसानहरू हुनुहुन्छ, उहाँले जग्गा जोत्नुहुन्छ, त्यहाँबाट चाहिँ उब्जनी गर्नुहुन्छ, खेतीपाती गर्नुहुन्छ। उहाँ बसोबास गर्ने मध्ये कतिपयका छोराछोरीहरू विदेश जानुभएको छ, दुबई, कतार, मलेसिया, कोही कोरियासम्म जानुभएको होला। त्यहाँ गएर 20 वर्ष 30 वर्षमा कहीँ कतै उहाँहरूले चाहिँ एक कथा अथवा चाहिँ एउटा घरेरी भए पनि जोड्नु भएको होला, त्यो छुट्टै कुरा हो। तर त्यहाँ बसेको अधिकांश चाहिँ जनताहरूको पुर्खौली सम्पत्ति भनेर चाहिँ छैन, उहाँहरूसँग भएको मुही पूर्जामा भएको मुहीको चाहिँ ती जमिन भयो स्वर्गद्वारी आश्रमको, त्योभन्दा अर्को चाहिँ पुर्खौली सम्पत्ति छैन। त्यो जोडेको कहीँ कहीँ पछिबाट जोडेको भए कहीँ हुन सक्छ, त्यो चाहिँ हुन सक्ला भन्ने कुरा म बताउन चाहे।
1: अब प्रशासनले आज निरीक्षण अनुगमन गर्ने र चाहिँ अगाडि बढ्ने भनेर भनेको छ, हामीले पनि हिँड्दा डुल्दाखेरि कतिपयले चाहिँ आफै आफ्नो व्यवस्थापन चाहिँ गर्न थालेको, केही खाद्यान्न लत्ता कपडाहरू चाहिँ स्याहार्न थालेको जस्तो देख्छौ। अब चाहिँ त्यहाँ डोजर लगाएर भत्काउँदै गर्ने हो कि अथवा चाहिँ उहाँहरूले आफै खाली गरिदिनुहुन्छ, के छ अवस्था, के बुझ्नु भएको छ दिदी बहिनीहरू चाहिँ के भन्नुहुन्छ दाजुभाइहरू?
3: हामी वास्तवमा पीड़ित जनता हौ भन्ने कुरा म स्पष्ट रूपमा चाहिँ तपाईँको चाहिँ मीडिया मार्फत सम्पूर्ण चाहिँ नेपाली चाहिँ न्यायकर्मीहरूलाई म बताउन चाहन्छु। राज्य यस्तो निर्मम हुनु हुँदैन, राज्य चाहिँ एउटा संरक्षक नभएर चाहिँ यहाँ त लुटेरा जस्तो कि कस्तो चाहिँ देखियो भन्ने कुरा चाहिँ यहाँको मान्छेको मानस पटलमा छ। किनकि किसानहरूले पुर्खौली सम्पत्तिका रूपमा जुन जमिनलाई जोरबोक गर्दै आउनुभयो त्यो जमिनलाई स्वर्गद्वारी गुठीको नाममा नापेर तिनलाई मोही बनाए एकातिर, अर्कोतिर 2030 सालमा भन्दा पहिलेदेखि बसिरहेको ऐलानी जग्गा जसलाई चाहिँ 2045 सालको आयोगको निर्णयले श्री पाँच सरकारको भनेर एउटा निर्णय गरियो, र अर्को चाहिँ 2076 सालमा आएर जिल्ला प्रशासनको नाममा पूर्जा कायम गरिएको छ। यसरी किसान बसिरहेको जनता बसिरहेको जग्गालाई राज्यले यसरी चाहिँ गैर कानूनी ढंगले अथवा उहाँले कानून पुर्याउनु भयो होला, तर न्यायिक रूपमा हेर्दा चाहिँ गैर न्यायिक तरिकाले जनता बसिरहेको जग्गालाई जसरी खोचियो यो न्यायिक छैन। राज्य त्यतातिर जनतालाई पीड़ित बनायो, जनता बसिरहेको जग्गालाई एक कामले हडप्ने काम भयो भन्ने चाहिँ हरेक मनमा छ। तर पनि हामी अतिक्रमणकारी होइनौ, हामी यहाँ बसेका पुराना बासिन्दा हौ, हामी राज्यको बर्खिलाफ कहिले पनि गएका छैनौ। बरु राज्यले हामीलाई शोषण गरेको छ, राज्य सञ्चालन गर्ने नीति नियम बनाउनेहरूले हामीलाई दमन गरेका छन्। त्यसकारणले हामी अहिले पनि के भनिरहेका छौँ भनेपछि हामी राज्यसँग प्रतिवाद गर्छौँ भनेका होइनौँ, राज्यसँग हामीले न्याय मागेका थियौँ। हामी जिल्ला प्रशासन प्रमुख ज्यूसँग पनि के भनेका थियौँ भने हामीलाई भूमियान अन्तर्गत त्यो मुहीको हक पाउने वातावरण हुने बित्तिकै हामी सरेर जान्छौँ, त्यस्तो खालको लिखत बनाइदिँदा पनि हुन्छ, राज्यले हामीलाई व्यवस्था अन्त गर्नु पर्दैन, हामी त्यही मुहीको हक पाएपछि त्यही सर्छौँ, एक वर्ष दुई वर्ष कति लाग्छ, बरु कानुन छिटो बनाइदिनु पर्यो, त्यो प्रस्ताव पनि गरेका थियौँ। त्यो चाहिँ अमूर्त भयो, कति समय लाग्छ थाहा नहुने भयो भन्ने प्रशासन प्रमुखबाट आएपछि हामीले के पनि भनेका थियौँ भने ठिकै छ त्यसो भए हामीले कहीँ न कहीँ व्यवस्था गर्नु पर्ला, हामी त पुरानो बासिन्दा भएका हुनाले हामीसँग थोरै सामान छैन, त्यही रहेछ यहाँ देउतादेखि अब थारूहरूको देउता त घरमै राख्नुपर्ने हुन्छ, थान चाहियो कि जम्मा व्यवस्था गर्नु पर्छ, हामीले यो कोठामा डेरामा लिएर पनि जान मिल्दैन, हो त्यो छ, अब खेतीपाती गर्ने हुनाले चाहिँ गाई भैँसी कुखुरा भेडा बाख्रा सुँगुर जम्मै छ, यसलाई कहाँ व्यवस्थापन गर्ने? त्यस कारणले समय दिनुहोस्, एक वर्षको कम्तीमा पनि यो बर्खामा घर बनाउन सकिँदै एक वर्षको समय दिनुहोस्, हामी कहीँ न कहीँ खोजौँला। तपाईँको होल्डिङ सेन्टरमा हामी जाँदैनौँ, हामी जान सक्ने सम्भावना पनि छैन, त्यो अवस्था पनि छैन, त्यस कारणले कहीँ न कहीँ व्यवस्थापन गर्छौँ, त्यो समय दिनुहोस् भन्दा पनि राज्य निर्मम भयो, उहाँहरूले यति दिनमा छोड्नै पर्छ नत्र भन्ने खालको कुरा गरेपछि हामी बाध्य भएर कोही अब आफन्तको घरमा ओट लाग्ने ठाउँ खोजिरहनु भएको छ, कोही चाहिँ यही स्वर्गद्वारी गुठीसँग समन्वय गरेर त्यही मुही जग्गामा चाहिँ कसैले चाहिँ घर तहरा बनाउने कोसिस गरिरहनु भएको छ, कसैको कोही चाहिँ निकै कोही कहीँ पनि ठाउँ नभएको पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ के गर्ने अझै पनि निश्चित गर्न सक्नु भएको छैन, अझै पनि उहाँहरूको बिचल्ली नै छ, त्यस्ता घरहरू पनि छन्, उहाँहरूले यस्तो अवस्था चाहिँ छ यहाँ।
1: हस् प्रवीणजी, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो भूमिहीन सुकुम्बासीका अगुवा प्रवीण चौधरी। जिल्ला प्रशासन कार्यालयले आफ्ना नाममा रहेको घोराई 14 र घोराई 16 रहेको जग्गा खाली गराउनका लागि 21 दिने सूचना जारी गरेको थियो, त्यसको म्याद आज सकिँदैछ, प्रशासन कानून अनुसार अगाडि बढ्ने बताएको छ, त्यस बारेमा चाहिँ हामीसँग कुराकानी गर्दै।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध विनोद कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-5563-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: अब बाँकी प्रसंगहरू। कुनै कुनै कर्महरू पेसा मात्रै बन्दैनन्, त्यसका लागि लगनशीलता, मेहनत र पौरख मिसियो भने त्यही कर्म जीवन परिवर्तनको एउटा बलियो आधारशिला बन्न सक्छ। लमही नगरपालिका 2 सोनपुरकी कमला चौधरीको सामान्य तरकारी खेतीले जीवन नै कायापलट गरिदियो। मिस्त्री काम गर्ने श्रीमानको मात्रै कमाई थियो, घर खर्च चलाउनका लागि भए पनि कमलाको परिवारले ऋण काट्नुपर्ने बाध्यता थियो। श्रीमान चयन नारायण चौधरीले त्यही काममा 20 वर्ष बिताउनु पर्यो, तर पनि अवस्था उस्तै रह्यो, केही सुधार भएन। घर पनि धान्न मुस्किल पर्यो, छोराछोरी पढाउन धौधौ भयो, त्यसकै लागि पनि ऋण चाहिन्थ्यो। छोराको पढ़ाईका लागि गाउँमै सरकार सहकारीबाट लिएको 1,00,000 रूपियाँ ऋण लामो समयसम्म तिर्न नसक्दा परिवार आर्थिक दबावमा पनि रहेको थियो। कमलाले विगत सम्झिनुभयो, 3 वर्ष अघि ग्रामीण महिला उत्थान केन्द्र मार्फत हेफर इन्टरनेशनल नेपालको सहयोगमा संचालित कार्यक्रम अनुसार उहाँले तरकारी खेती गरेर अहिले मनग्ञ आमदानी गर्न थाल्नु भएको छ। तरकारी खेतीले बदलियो कमलाको जीवन, आजको युगबोध दैनिकमा सन्तोष दहितले यो खबर लेख्नु भएको छ।
2: थारू समुदायमा बढ़ी मात्रामा देखिने गरेको सिक्कल सेल एनिमिया रोगको पहिचानका लागि घोराही उपमहानगरपालिका 12 निवासी उर्मिला चौधरीले बुधबार रक्त परीक्षण गराउनुभयो। घोराही उपमहानगरपालिका 10 स्थित सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा आफूमा रोगको संक्रमण छ कि छैन भन्ने पहिचान गर्नका लागि रक्त परीक्षण गराएको बताउनुभयो। थारू समुदायमा देखिने गरेको रोगबाट बच्नका लागि परीक्षण गराउन शिविरमा आएको भन्दै उहाँले भन्नुभयो, परीक्षणका लागि रगत दिएको छु, रिपोर्ट आएपछि ढुक्क हुनेछु। शिविरमा आफ्नो श्रीमानलाई साथमा लिएर आउनु भएको घोराई उपमहानगरपालिका 11 चागु निवासी कमारी चौधरीले अनुभव भने फरक रहेको छ। 3 वर्ष अघि हात खुट्टा दुख्ने र अत्याधिक थकान महसुस हुने थालेपछि उपचारका लागि घोराहीको बुद्ध अस्पताल पुग्नु भएको उहाँलाई त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर हुँदै भारतसम्म धाउनु परेको थियो। यद्यपि रोगको सही निदान हुन सकेन, अन्तत काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदा सिकल सेल एनिमिया भएको पुष्टि भएपछि उहाँले नियमित उपचारसँगै शरीरमा रगत चढ़ाउँदै आउनु भएको छ। आजको यो खबर गोरक्ष दैनिकमा खबर छापिएको छ।
1: तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले नेपाल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली नागरिकले पटक पटक अभाव र महँगीको समस्या भोग्नु परेको बताउनु भएको छ। तुलसीपुरमा आयोजित नव उद्यम प्रवर्धन सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर खड्काले केही दिन अघि भारतबाट आयात हुने विषादी युक्त केरामा रोक लगाइँदा नेपालमा केराको मूल्य प्रति किलो 400 रूपियाँसम्म पुगेको उदाहरण दिँदै उत्पादन वृद्धि अपरिहार्य रहेको बताउनुभयो। भारतबाट आउने केरा रोकिएपछि बजारमा अभाव सिर्जना भयो, हाम्रो आफ्नै उत्पादन पर्याप्त रहेनछ भन्ने स्पष्ट देखियो। उत्पादनमा आत्मनिर्भर नभएसम्म नेपालीले समस्या झेलिरहनु पर्छ। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: राष्ट्रिय भूमि अधिकार मंच नेपाल लुम्बिनी प्रदेश समितिले भूमिविहीन अव्यवस्थित बसोबासी मुही कृषि श्रमिक मुक्त हलिया कमैया कमलरी तथा साना किसानका भूमि अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ। मंचकी अध्यक्ष प्रेमा शाही नेतृत्वको टोलीले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापन पत्र बुझाउँदै आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेटमा भूमि अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो। ज्ञापन पत्रमा प्रदेश स्तरमा भूमि कानून तर्जुमा गरी लागू गर्न प्रदेश भू उपयोग परिषद गठन गर्न भू उपयोग योजना निर्माण गरी कार्यान्वयन गर्न तथा भूमिविहीन पूर्व बधुवा मजदूर कृषि श्रमिक र साना किसानलाई प्राथमिकतामा राखी करारमा जग्गा उपलब्ध गराउन माग गरिएको छ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा स्वप्न क्रान्ति नारायण प्रसाद शर्माको विचार छापिएको छ। संविधान संशोधनका कुरा सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सचेतना बढ़ाउँ शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्ष दैनिकमा संघीयता सुदृढीकरणमा प्रदेश पुनर्संरचना खिमलाल देवकोटाको विचार छापिएको छ। यसै गरी कसरी जोगियो स्वतन्त्रता नेपाल रणबहादुर खड्काले यो विचारलाई छाप्नु भएको छ भने सुधार भएन पूँजीगत खर्च शीर्षकमा सम्पादकीय लेखेको छ।
1: त्यसै गरी आजको ध्वंस भएको होइन निर्माण भएको हेर्नु छ घामछाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार गणतन्त्र दैनिकमा छापिएको छ भने गणतन्त्र दैनिकले गरीब होइन गरीबी हटाउँ सड़क पेटीका श्रमिक प्रति मानवीय दृष्टिकोण आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा लोकप्रियतावादको बौद्धिक आवरण केदार शर्माको विचार छापिएको छ भने जिम्मेवारीको बाटो शीर्षकमा सम्पादकीय लेखिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
17: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 7 बजेको छ।

0: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-55।
4: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको मूल्य मान्यता र आदर्श अनुरूपका काम साकार बनाउने दिशामा सरकार क्रियाशील हुनुपर्ने बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा हिजो सिटी हलको उद्घाटन गर्नुहुँदै उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासको कार्य तीनै तहका सरकारले अघि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले शान्ति, विकास र सुशासन नै संविधान र शासन प्रणालीले राखेको उद्देश्य पूरा हुने प्रमुख बाटो भएको बताउनुभयो। राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका काम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। राष्ट्रपति पौडेलले सप्तकोशी नदीको किनारामा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो। त्यस क्षेत्रमा महत्वपूर्ण धार्मिक स्थलहरू बाराह क्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढा सुब्बा मन्दिर छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। केही सांसदहरूका पछिल्ला दिनका विरोधको शैली असंसदीय भएको भन्नुहुँदै उहाँले व्यवहार सच्याउन चेतावनी पनि दिनुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको हिजोको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएको विषयमा जवाफ दिनुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिएको र प्रभावकारी रूपमा कार्य अघि बढ़ाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
5: प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज, भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अंगको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो पोजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरूद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
4: उहाँले प्रेस काउन्सिलको क्षमता वृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको आम संचार क्षेत्रलाई स्वच्छ, जवाबदेही एवं गौरव गर्न सकिने क्षेत्रका रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालको दुर्गम र बढ़ी व्यवसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढ़ाउन बजेट तथा कार्यक्रमसहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। सांसदहरूले उठाएको प्रश्नको जवाबमा हिजो नै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी देशभित्र युवालाई रोजगारीका अवसर उपलब्ध गराउने विषयमा मन्त्रालयको प्राथमिकता रहेको बताउनुभयो। वहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो। वैदेशिक रोजगारीका क्रममा हुने शोषण, ठगी र अनियमितताप्रति सरकार शून्य सहनशीलताको नीति अनुरूप अघि बढ़ेको उहाँले जानकारी दिनुभयो। ठगी नियन्त्रण र आप्रवासनलाई

रूप में सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्न बाध्य हुनु परेको बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार, सुकुम्बासी र घरबारविहीनको समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सबै उपायहरू अवलम्बन गर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा अर्थ मन्त्रालयले आयोजना गरेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ एपीजी अन्तर्गतको समीक्षा कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। समीक्षा सम्बन्धी निकाय एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले जनमतको प्रमुख अपेक्षा नै सुशासन भएकाले वर्तमान सरकार सुशासन क्षेत्रमा प्रगति गरी आम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न खोजेको बताउनुभयो। कार्यक्रममा एपीजीका उप कार्यकारी सचिव डेभिड स्यानले नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदलले 2081 फागुनमा नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको छ। उक्त सूचीबाट बाहिरिन नेपालले 15 बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाएको छ र सोही अनुसार हाल काम भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। समितिको बैठकमा हिजो आगामी आर्थिक वर्षको बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग भएको संवादमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउन र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने काम गर्न सुझाव दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार, ई कमर्सको प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा र सचिव राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण एवं आधुनिकीकरणलाई सरकारले प्राथमिकतामा राखेको र सोही क्षेत्रमा निजी र वैदेशिक लगानी बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्रेले पिछड़िएका समुदाय, जेएनजी घाइते र शहीदका परिवारलाई लक्षित गरी सी विकासका तालिम र युवा वर्गका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई थप बजेटको आवश्यकता रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गर्न र गराउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गर्न तथा गराउन निर्देश गरेको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईहरूलाई हिजो त्यसबारे जानकारी गराएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम हिजो फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो। हिजो कृषि सहकारीका 18 जना, यसलाई फेरि सुन्नुहोस्, हिजो कृषि सहकारीका 88 जना तथा शिव शिखर बहुद्देश्य सहकारीका 216 जनालाई बचत फिर्ता गरिएको जनाइएको छ। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको 46 अर्ब रूपैयाँ बचत फिर्ता गर्नुपर्नेछ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्दा कुपोषण हुने बालबालिकाको संख्या बढ़ेको पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या 4% ले बढ़ेको पाइएको बताउनुभयो। उहाँले कड़ा शीघ्र कुपोषण 4% बालबालिकामा देखिएको र

0: अघि यो संख्या 1% मात्र रहेको जानकारी दिनुभयो। कड़ा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मधेश प्रदेशमा बढ़ी देखिएका छन्। कड़ा शीघ्र कुपोषण भएका बाल बालिकामा ख्याउटे हुने र करंग देखिने खालको समस्या हुन्छ। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका बाल बालिकाहरूमा बढ़ी कुपोषणको समस्या देखिएको छ। त्यस्तै मधेश प्रदेशमा महिलाहरूमा रक्त अल्पताको समस्या पनि बढ़न थालेको जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
1: मधेश प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मधेश प्रदेशमा 29% 5 वर्ष मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मधेश प्रदेशको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा,
2: मधेश प्रदेश कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरीब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
1: महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जडको रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र,
3: मधेस प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ। त्यसलाई अब मिनिमाइज गर्ने
1: कर्णाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मधेश प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह,
4: हामीले मधेश प्रदेश भरि खाना प्रतिको शिक्षा हरेक बार खाना चार र हरेक चार खानामा पनि चार प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र सम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौं भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौं भने मात्रै भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
1: मधेस प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खानाभन्दा बढी पकेटको खानेकुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खानामा भएका हानिकारक अभ्यासहरू छोड्दै परम्परागत खानेकुरामा जोड़ दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमणमा परेका 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेशको वन निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयहरूले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमणबाट मुक्त भएको हो। निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमीन अतिक्रमणमा परेको र अतिक्रमित वन क्षेत्रको जमीन खाली गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। हाल मुलुकमा 46.08% भूभाग वन क्षेत्रले ढाकेको छ, तर मधेस प्रदेशमा भने मात्र 3.72% भूभागमा वन क्षेत्र छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। जारी निर्देशिकामा विगत 5 वर्षको दुग्ध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क एवं आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ। त्यसै गरी प्रत्येक महिनाको मासिक विवरण 7 दिनभित्र मन्त्रालयमा पठाउन पनि भनिएको छ। संस्थानले असूल उपर गर्नुपर्ने बकेउता रकम प्रचलित कानून बमोजिम असूल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ। दुग्ध संकलनदेखि दुग्ध पदार्थको बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट हुने सम्पूर्ण प्रक्रियालाई सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्य सूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अस्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले गैरावासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारले छलफल गरिरहेको बताउनुभयो। उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानूनी जटिलता रहेको उल्लेख गर्नुभयो। विद्यमान कानूनी संरचनाभित्र रहेर कसरी सम्बन्ध सुदृढ़ बनाउन सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको उहाँले उहाँले बताउनुभयो। कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल पनि भएको बताउनुभयो। प्रतिवेदन अनुसार सन् 2025 को जूनसम्म अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या 2,13,580 पुगेको छ। यो संख्या सन् 2021 को तुलनामा उल्लेखनीय वृद्धि हो। अध्ययनमा सहभागीहरू मध्ये 61.16% उच्च शिक्षाका लागि अस्ट्रेलिया गएकोमा विभिन्न काममा त्यही संलग्न भएको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्टिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जानकारी दिनुभयो। यद्यपि मन्त्रालयले हान्टा भाइरस संक्रमणको सावधानी अपनाउन भने अनुरोध गरेको छ। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब दिशा र रियालबाट मानिसमा सर्ने गर्दछ। पाल्पा जिल्ला नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको छ। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
5: पाल्पाका 10 स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूतियुक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमै पहिलो पटक पूर्ण संस्थागत प्रसूतियुक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सृजना विष्टले गर्भ जाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ। पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला वडाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन राणा,
6: सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छौ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछ, फेरि यो ठिक छ कि छैन एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पुनः संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
5: भग्नाशकली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। भग्नाशकली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
7: हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
5: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर साहुले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
8: नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
5: जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खुनाल, रेडियो नेपाल, पाल्पा।
9: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
10: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
11: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दंगालीबाट किनेर हेर न।
10: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478826873।
16: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
15: ओया मम्मी मम्मी दाँत दुख्यो
17: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
18: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
20: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
21: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
19: सम्पर्क फोन नम्बर 0825902222
17: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टी गर्ने पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
23: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
24: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
23: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
25: शुद्ध महका लागि कहाँ जाने त
26: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
25: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
27: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
28: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
27: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
29: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.aspatiicare.com
27: खुसीको खबर
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825908047 0825908047
31: खै जन्म दर्ता दिनुहोस् त
32: जन्म दर्ता गरेको छैन नि म्याडम
31: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
32: हो र मलाई त थाहा नै थिएन म्याडम
31: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
32: पहिला कसैले भनेन
33: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
34: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
35: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
34: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू उक्र लौ खबर सुनी
2: सक्कु जे लौ खबर सुनी
1: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपने कनक सिया म
2: आप बेराम परले से बिरुवा तरक लाग डांग से बाहर जाई नि परना
1: छुटी छुटी से भारी ओ सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
2: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा
1: ओपीडी सेवा भर्ना सेवा
2: सक्कु मेरिक ऑपरेशन सेवा
1: आईसीयू सेवा रेडियोलोजी सेवा
2: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेगाना
1: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
2: 082591101
1: 591102
2: 082591103
1: 591104 591105
3: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
7: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
4: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
4: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
4: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
7: यस यी त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
8: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
9: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
6: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
9: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस ब्याङ्किङ र लिडरसिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
8: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज
6: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र कक्षा सञ्चालन NZ 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807।

0: 6.9 AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ SE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: अस्ति
0: भर्खर त औषधि गरेको, बिसको उन्नाइस भएको होइन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश.
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि.
8: बिमा गराउन जाँदैछु.
7: बिमा किन गर्नु पर्यो सर बिमा?
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ. त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि.
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ. बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ.
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ. उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने. बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने. कसैले भनेको कुरालाई मात्र आधार नलिने. आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने. सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने. यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन.
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ. यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ.
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो. बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन. सरलाई धेरै धेरै धन्यवाद. अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु.
2: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश. थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ.
10: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
10: नेपाली जुत्ता घर. हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट.
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्.
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौं. स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ.
11: सम्पर्क मोबाइल नम्बर 98-577-71-546.

0: का बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी थाहै नाइस
2: अडगुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्रांगणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686372444।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मध्यपश्चिम ट्राङ चेक। यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्य पश्चिम खबरमा देवा भूषालको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङले प्रशासनका नाममा घोराही 14 र 16 नम्बर ओडामा रहेको जग्गा खाली गराउन बाटो खुलेको छ। वैशाख 17 गते 21 दिने सूचना जारी गर्दै प्रशासनका नाममा रहेको नक्सा नम्बर घोराही 7 ख किता नम्बर 651 रहेको 13 बिघा 14 कठा 3 धुरमा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गर्न भने पनि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुमवासीमा डोजर नचलाउन भनेको थियो। तर जेठ 5 गते सम्मानित अदालतले सरकारका नाममा अग्राधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउन बाटो खुलेको छ। प्रशासनले दिएको 21 दिने म्यादको आज सकिँदैछ। प्रशासनले घोराही 7 ख किता नम्बर 651 रहेको 13 बिघा 14 कठा 3 धुर जग्गामा अनाधिकृत रूपमा बसोबास गरेको भन्दै 21 दिनभित्र खाली गर्न वैशाख 17 गते सूचना जारी गरेको थियो। घोराही 14 झिगौरा र घोराही तुलसीपुर सड़क छेउमा रहेको घोराही 16 स्यानी अम्बापुरको जग्गामा करिब 150 घर परिवार टहरा बनाई लामो समयदेखि बसोबास गर्दै आइरहेका छन्। प्रशासनले सूचनामा वास्तविक भूमिहीनलाई 10 दिनभित्र प्रशासनमा आफू भूमिहीन रहेको प्रमाण पत्र सहित निवेदन दिन भनेकोमा 59 जना निवेदन परेको र निवेदन उपर वास्तविक भूमिहीन भएर नभएको बारेमा छानबिन थालिएको प्रशासनले जनाएको छ। प्रशासनले 21 दिने सूचना जारी गरेसँगै प्रशासनको नाममा रहेको जग्गामा घरटहरा निर्माण गरी बसेका भूमिहीन सुकुमवासीले घरमा रहेको सामानहरूको व्यवस्थापन गर्न थालिएको बताएको छ। धेरै बसोबासहरू आफ्नो व्यवस्थापनमा लागेको र बाँकीहरूको पनि निरीक्षण गरी कानून बमोजिम अघि बढ़ने दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यले बताउनुभयो। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको 2 बैठक आज बस्ने भएको छ। सभामुख तुलाराम घरती मगरको निर्देशन अनुसार आज दिउँसो 1 बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयले हिजो एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि बैठक सम्बन्धी विवरण सार्वजनिक गरेको थियो। बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रादेशिक मामिला कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डाहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्थानीय पालिकाको समन्वयमा घोराहीका 2 स्थानमा सिकल सेल एनिमियाको परीक्षण शिविर सम्पन्न भएको छ। घोराही 10 मावि नारायणपुर र ओडा नम्बर 7 मावि सौरियारमा शिविर सम्पन्न भएको हो। मावि सौरियारमा 437 महिला र 314 पुरूष गरी 751 जनाको सिकल सेल एनिमिया र थालसेमियाको परीक्षण गरिएको छ भने मावि नारायणपुरमा 709 महिला र 388 जना पुरूष गरी 1097 जनाको परीक्षण गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। थारू बाहुल्य क्षेत्र घोराई 7 सौदिया र घोराई 10 नारायणपुरमा आयोजना गरिएको शिविरमा दुधी बालकदेखि वृद्धसम्मले आफूमा सिकल सेल छैन भन्ने कुराको यकिन गर्न आफ्नो रगत परीक्षण गरेका छन्। रातो गोलाकार रक्त कोशिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोग सिकल सेल एनिमियाको रोकथामका लागि परीक्षणलाई व्यापक बनाइएको छ। एक रिपोर्ट।
1: रातो गोलाकार रक्त कोशिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ। वंशानुगत रोगका रूपमा हेरिने सिकल सेल रोग लागेका बिरामीका रक्त कोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भन्ने गरिन्छ। वंशानुगत रोग भएकाले जीनमा हुने खराबीले आमा बाबुबाट जन्मने सन्ततिलाई सर्ने गर्छ। यो रोग लागेको र अरूमा सार्न सक्ने व्यक्तिमा सामान्यतया खास्तै लक्षण देखिँदैन। यसैको पहिचान गर्नका लागि दाङमा 4 महिना अघिदेखि विशेष अभियान सञ्चालन गरी यसको परीक्षणलाई व्यापक बनाउन थालिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्थानीय पालिकाहरूको सहकार्यमा आज पनि घोराहीको ओडान नम्बर 7 र ओडान नम्बर 10 वृहत शिविर सञ्चालन गरियो। शिविरका बारेमा बताउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुरेश रसाइली,
2: अब यो दाङ जिल्लामा जहाँ चाहिँ चौधरी बस्तीहरू बढी छ त्यसलाई हामी फोकस गरेरै गरिराखेको शिविर हो र हामीले चाहिँ

0: जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको परिवारमा उहाँहरूको अन्य समुदायहरूमा यदि जो छुट्नु भएको छ उहाँहरूलाई फेरि हामी ट्रेस गर्छौँ। त्यसले गर्दाखेरि चाहिँ एक जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्ने जुन सिकल सेल एनिमिया थ्यालेसिमिया छ त्यसलाई चाहिँ हामी रोकथाम पनि गर्न सक्छौँ। र अर्को कुरा चाहिँ त्यसले गर्दा निम्त्याउने जुन ज्यान जाने जोखिम पनि हुन्छ त्यसलाई चाहिँ हामी न्यूनीकरण गर्न सक्छौँ।
1: थारू बाहुल्य क्षेत्र घोराही 7 को सौडियार र घोराही 10 नारायणपुरमा आयोजना गरिएको शिविरमा दुधे बालकदेखि वृद्धसम्मले आफूमा सिकल सेल छैन भन्ने कुराको यकिन गर्न आफ्नो रगत परीक्षण गरे। विशेष गरेर पश्चिमका तराईका 5 जिल्लामा 5,000 भन्दा बढी मानिस सिकल सेल एनिमियाबाट प्रभावित भएको अनुमान छ। शिविरमा रगत परीक्षण गर्न र सिकल सेलका बारेमा परामर्श लिन पुग्नु भएकी कक्षा 9 की छात्रा उर्मिला चौधरी।
2: सिकल सेल नामक एउटा रोग हामी चौधरी जातिमा प्राय देखिने हुनाले अहिले हामीमा छ कि नै भनेर हामी यहाँ जाँच गर्नको लागि आएका छौँ। र हामी सबै चौधरी जातिमा यो विशेष देखिने हुनाले अब चौधरी जातिको मानिसहरूमा अझै छ कि नै भनेर यहाँ हामीले चेक गराउनु पर्नेछ। र आज मैले यहाँ मैले आफ्नो ब्लड लिएर आएकी छु, अब यसको रिपोर्ट के आउँछ हेरौँ केही दिनमा।
1: वंशानुगत रोग भएका कारण दाङमा एकै परिवारका 4 जनासम्म सिकल सेलबाट पीड़ित नागरिक छन्। परीक्षण कम हुँदा यसका बिरामी अझै यकिन गर्न सकिएको छैन। 3 वर्ष पहिले आफूमा सिकल सेल देखा परेपछि पीड़ित भएका कारण श्रीमानलाई पनि जाँच गराउन ल्याएको भनाइ छ घोराही 10 की कामिनी थरुनीको।
3: यो खुट्टा दुख्छ, निन्द्रा आउँछ, कहिले खुट्टामा यसो खुम्चिन्छ हात खुट्टा, काँसो पनि आइरहन्छ, सघार पनि आइरहन्छ, सुत्नै दिन रातभरि टाँसी टाँसी गर्छु, औषधि खाइरहन्छु, फेरि टाँसी आइरहन्छ। अरूलाई थाहा छैन, बड्डालाई पनि ल्याएको छु कि बड्डालाई पनि छ भनेर सङ्घ पनि ल्याए, बड्डालाई पनि चेक गराए।
1: सिकल सेल एनिमिया लागे निको पार्नका लागि प्रयासहरू जारी रहे पनि अहिलेसम्म कुनै ठोस औषधि पत्ता लागेको छैन। रोग निको पार्न नसके पनि यसबाट बच्नका लागि स्वास्थ्य सचेतना मुख्य कुरा भएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्। रोग सार्न सक्ने व्यक्ति बीच विवाह भएका सन्ततिमा देखिन सक्ने भएका कारण यसलाई रोक्न बिहे हुनु अघि अनिवार्य रूपमा सिकल सेल एनिमिया परीक्षण गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकको भनाइ छ। सिकल सेल एनिमिया र बिटा थाल्सेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा विशेष ध्यान दिनुपर्ने पनि चिकित्सकको सुझाव छ। समयमै रोगको पहिचान गरेर नियमित औषधि सेवन गरेमा यस रोगबाट आयु लम्ब्याउन अर्थात बाँच्न सकिने र नियमित संक्रमण विरूद्धको खोप नियमित रूपमा रक्त अल्पताको उपचार गराउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्। सरकारले पनि सिकल सेलको उपचारका लागि भन्दै यसका बिरामीहरूलाई 1,00,000 निशुल्क उपचारको व्यवस्था गरेको छ।
4: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी जेठ 8 गतेदेखि लागू हुने गरी हप्ताको 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिलाई आधार मानि सो व्यवस्था कार्यान्वयन गर्न बनेको प्रतिष्ठानको कार्यदलको प्रतिवेदन तथा आर्थिक प्रशासनको परामर्शको आधारमा यो व्यवस्था लागू गर्न लागि हो। नयाँ नियम अनुसार अबदेखि हरेक शुक्रबार भने कार्यालय समय पूरा दिन कायम रहनेछ। प्रतिष्ठानद्वारा जारी सूचना अनुसार 2 दिने सार्वजनिक विदाको समयमा अस्पतालको बहिरंग ओपीडी सेवा पूर्ण रूपमा बन्द रहनेछ। तर बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै पहिले नै तय गरिएका शल्यक्रिया सेवाहरू आवश्यकता अनुसार पूर्ण तालिकीकरण गरी सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ। सार्वजनिक विदाका दिनहरूमा पनि अस्पतालको आईसीयू एनआईसीयू र आकस्मिक सेवाहरू भने 24 घण्टा निरन्तर सुचारू रहनेछन्। यसका साथै पहिले नै तय भइसकेका परीक्षाका कार्यक्रमहरू पनि पूर्ववत तालिका अनुसार नै सञ्चालन हुने बेहोरा निमित्त कार्यालय प्रमुख सह प्राडा डाक्टर सुरेश विक रसाईलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार दिउँसो कोशी लगायत बागमती र गण्डकी

प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। साथै मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। महाशाखा अनुसार कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै स्थानहरूमा मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेस लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्य प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार,
9: समय बिहान 8 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-497-193 र 98-128-89-028।

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: यसरी त सकियो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
5: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
6: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
1: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
6: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
5: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
1: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म। प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र। कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0-98-91 र 97-6-76-18-807।
6: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
7: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसी बहिनी हो,
9: आजदेखि तेरो भाउजू।
10: हजुर, आफूले माया हार्ने मान्छे।
4: लाली बजार।
11: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
4: गुरु आमा।
12: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
4: र परालको आगो।
13: खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
15: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई, 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453065323।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
18: यसले उकटेको हाम्रो तथ्याङ्कको हिसाब गर्दाखेरि तर साँच्चै बजारमा एक एक गरी हिँड्दै गयौँ, त्यो पनि हामीले सबै भ्याएका थिएनौँ, भ्याउन सक्दैनौँ, एक्सटेन्सिभ सर्वे गाह्रो छ, सबैले फेरि खुलेर भन्दा पनि भन्नुहुन्न, किन यस्ता सर्वे कति कमाई भइरहेछ, कति आमदानी भइरहेछ भन्ने कुरा मान्छेले त्यति सहजै खुल्न चाहँदैन पनि। अनि त्यो हिसाबले चाहिँ हाम्रो सूचना प्रविधिले देशको अर्थतन्त्रमै

0: बनाएका थिए। दोस्रो
1: डिजिटल अर्थतन्त्र नै भन्ने
0: हो। अनि अहिले ठ्याक्कै तेस्रो, अहिले भर्खरै पनि जुन सरकारको नित्यता कार्यक्रम आयो त्यसमा सूचना प्रविधिलाई चाहिँ त चारवटा रणनीतिक क्षेत्र मध्ये सूचना प्रविधि पनि रणनीतिक क्षेत्र हो भनेर भनिएको छ। यसरी हेर्दाखेरि सूचना प्रविधिले पक्कै पनि नेपालको अर्थतन्त्रमा प्रमुख भूमिका खेलेको छ र आगामी दिनमा त्यो अझै बढ्दै जाने कुरामा चाहिँ डाउट रहेन।
1: सरकार स्तरको प्रयोग चाहिँ कस्तो छ?
0: होइन, राम्रो छ। म त तपाईँले आज हेर्दा जस्तो सरकारी कुरा गर्नुभयो, मैले 2005-06 नेपालका नगरपालिकाहरूमा करको क्यालकुलेसन गर्ने सफ्टवेयर निर्माण गरेको मान्छे हो म। हामीले त्यतिखेरै जुन कम्पनीसँग आबद्ध भएर हामी काम गरिरहेका छौँ, 2008 डेटा हेर्नु छ भने त्यतिखेर 58 नगरपालिका थिए। 58 नगरपालिका मध्ये झन्डै 42 नगरपालिकाले कुनै न कुनै सफ्टवेयर प्रयोग गरेका थिए। त्यो बेला बेस एकदम स्ट्रङ बनेको। आज तपाईँले करको सिस्टम हेर्नुहोस्, आईआरडीको होइन, अन्तर्राष्ट्रिय विभागको ऊ हेर्नुहोस्, मजाले चलेको छ। मालपोतको हेर्नुहोस्, मजाले चलेको छ। तपाईँको यो नक्सावाला जुन सर्वे डिपार्टमेन्ट छ, नापी, मजाले चलेको छ। नागरिकता नेसनल आइडी छ, त्यो चलेको छ, पासपोर्ट चलेको छ। अहिले तपाईँ जुनसुकै कार्यालयमा जे गर्न जाने भन्नुहुन्छ, विद्युत प्राधिकरणदेखि नेपाल टेलिकमसम्म जहाँ जानुभयो भने के त भन्दाखेरि यो प्रयोगमा भएको छ। यो हिसाबले नेपालमा सरकारी कार्यालयहरू एकदम वान अफ द अर्ली एडाप्टर्स अफ टेक्नोलोजी हो, राम्रोसँग प्रयोग भएको छ। अब मात्र त्यहाँ ग्याप के छ भने ती टेक्नोलोजीहरू चाहिँ एकअर्कासँग बोल्दैनन्, इन्टर अपरेबल छैन, ती सिलोजमा छन्, त्यसका चाहिँ स्केलेबिलिटी बढाउने गर्नलाई गाह्रो छ, यसका अरू पक्ष चाहिँ छन्, तर प्रयोग राम्रो भएको छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे सूचना प्रविधि विके प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न जाने?
6: जान्न।
5: फ्रिज, डिप फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी, कुलर, पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिंकुली भनेको
5: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-562-452
5: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
1: अर्थात आईटी क्षेत्र यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गरिरहेका छौ। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
0: हुन्छ, धन्यवाद।
1: हामीले यो सूचना प्रविधिको बारेमा कुराकानी गर्यौं, विश्व स्तर र हाम्रो स्तर पनि के छ, कसरी हामी काम गरिरहेछौ भनेर पनि कुराकानी गरिरहेका छौ। साथसाथै रोजगारीका कुरा, यसका पढाइका

0: पनि गर्यौं। यो साइबर सुरक्षा एआई र डेटा साइन्स हामीले प्रयोग पनि गरिरहेको छौँ। अझ विशिष्टकृत यो साइबर सुरक्षा एआई र डेटा साइन्स लन्च गरेर विद्यार्थीमा चाहिँ पुर्याउने एउटा परिकल्पना गरेर केही कार्यक्रमहरू पनि आएका छन्, यसको बारेमा पनि बताइदिनुहोस् न।
1: अब टेक्नोलोजी अगाडि बढ्यो, अगाडि बढ्दै जाँदाखेरि यो एआई आर्टिफिसियल इन्टेलिजेन्स भन्ने टेक्नोलोजी चाहिँ करिब करिब सन् 1950 हारारी आएको आउन चाहिँ यसको जन्म चाहिँ त्यतिखेरै भएको 70 वर्ष 75 वर्ष पुरानै हो टेक्नोलोजी चाहिँ। तर के भने अहिले विगत 5-6 वर्षमा यो आर्टिफिसियल इन्टेलिजेन्स एआई भन्ने डोमेनमा जति प्रगति भयो त्यो अगाडिको 60 वर्षमा 70 वर्षमा नभएको प्रगति भयो। त्यो हिसाबले अहिले यतिखेर आएर एआईमा व्यापक प्रगति भयो। अनि एआईमा प्रगति हुनको लागि दुईटा चिज रहे, एउटा चाहिँ प्रशस्तै डाटाहरू तथ्याङ्कहरू खेल्न सक्ने क्यापेबिलिटी बन्यो, त्यसका चाहिँ मोडलहरू बने, टुलहरू बने, र त्यसलाई ठेक्ने गरी चाहिँ हार्डवेयर इन्फ्रास्ट्रक्चर पनि बन्यो। भनेपछि अब के हो भने भएभरका सबै डेटाहरूलाई एक ठाउँमा राखेर त्यसलाई प्रशोधन गरेर हामीलाई चाहिएको खालको नतिजा तुरन्तै दिन सक्ने मोडल तयार भए, त्यसका हार्डवेयर सफ्टवेयर दुईटै तयार भए, त्यसलाई एआई बन्यो। एआई बन्यो है, अब सिधै एआईको पाटो सिध्यो। अब यो सँगसँगै के भयो भने यो जुन डाटालाई प्रशोधन गर्ने, त्यो अघि भनेको प्याटर्न निकाल्ने, कुनै कुरा चाहिँ भविष्यवाणी गरिदिने अथवा भविष्यवाणी नभनौ प्रेडिक्सन गर्ने, अगाडि नै चाहिँ यस्तो हुन्छ भनेर भनिदिने, यो सबै टेक्नोलोजी के त डेटा साइन्समा छ। जुन डाटाको छुट्टै साइन्स भनौँ न, अब हामीले फिजिक्स साइन्स पढे जस्तै डेटालाई मात्रै चलाउने एउटा विधा निस्क्यो, त्यसको नाम डेटा साइन्स भयो। जसले यो जुन डाटालाई नै प्रयोग गरेर काम गर्ने भयो नि त, अब सामान्य ल आज चाहिँ घाम लाग्ला कि पानी पर्ला भने हेर्ने कहाँबाट भन्दाखेरि माथि भूपग्रहबाट चाहिँ तस्विर खिचिन्छ बादलको, अनि त्यसपछि विभिन्न यहाँ भएका प्रेसर चाहिँ अरू अरू खालका चाहिँ यो के भन्छ ह्युमिडिटी यताउति सबै क्यालकुलेट हुन्छ, अनि त्यो क्यालकुलेट गरेर प्रशोधन गरेर ल है यस्तो यस्तो बादल यस्तो यस्तो भयो भने चाहिँ यो चाहिँ अब पानी पर्ने सम्भावना हुन्छ भनेर भनिदिन्छ। यो पाटो जुन यसो गर्ने भनेर थाहा छ, अहिलेको त्यो डाटालाई प्रशोधन गरेर यो हुन्छै हुँदैन भन्ने काम चाहिँ डेटा साइन्सले काम गर्यो। अब एआईले डेटा साइन्सलाई चाहिँ प्रमोट गर्यो अथवा चाहियो, यो सबै हुँदाखेरि के भइदियो भने भएभरका सबै डाटा एक ठाउँमा आइसकेपछि त डाटा त के हो, सम्पत्ति भयो। अब डाटाको आधार हुने भयो नि त सबै कुराहरू। अब अहिले भएका वार पनि डेटाको आधारमा, कसैलाई मार्नु पर्यो डेटाको आधारमा, कसैलाई उठाउनु पर्यो डेटाको आधारमा, सबै कुरा डेटाको आधार हुने भयो, शक्तिशाली भयो डेटा। अनि सबै के त डेटा शक्तिशाली भएपछि अब के गर्ने भयो त भने यो डेटामा मसँग डेटा भए हुन्थ्यो भन्ने चाहिँ धेरै हुने भयो, किन डेटाले पैसा कमाउँदैछ, डेटाले प्याटर्न निकाल्छ, प्रेडिक्ट गर्छ, अनि त्यसको आधारमा पैसा कमाइन्छ, यो त देखियो। भनेपछि अब डेटालाई त्यो तथ्याङ्कलाई आफ्नो बनाउन खोज्ने चाहिँ मान्छेहरू भए, जुन चाहिँ के त जसले दुःख गरे डेटा ल्याएछ त ल्याइहाल्यो, जसले दुःख गरेको छैन अर्काको चोर्न खोज्ने भयो, अनधिकृत रूपमा डेटा लिन खोज्ने भयो। भनेपछि अर्काको डेटा चोर्न खोज्ने भनेपछि हामीसँग के आयो त भन्दाखेरि यहाँनिर डेटाको रिस्क आयो, भनेपछि साइबर क्राइमहरू हुने भए, चोरी हुने भए, त्यो रोक्ने टेक्नोलोजी चाहिँ के भयो त साइबर सेक्युरिटी भयो। अनि त्यो भएको हुनाले यो तीनवटा जुन अहिले तपाईँले राइटली दिनुभयो, डेटा साइन्स, एआई र साइबर सेक्युरिटी, यो चाहिँ अबका दुनियाँमा जति तपाईँ डेटा साइन्स र एआईको चाहिँ बढोत्तरी हुँदै जान्छ, जति यिनीहरू राम्रा हुँदै जान्छ, जति तगडा हुँदै जान्छन्, जति यिनीहरूले चाहिँ बढीभन्दा बढी आफ्नो भ्यालु बढाउँदै जान्छन्, त्यति के त भन्दाखेरि त्यो हेरेर त्यसलाई अनधिकृत रूपमा प्रयोग गर्ने चाहिँ जमात पनि बढ्दै जान्छ। अनि त्यो रोक्नको लागि मलाई चाहिँ सिपाही चाहियो, भनेपछि त्यो सिपाहीवाला जुन टेक्नोलोजी तपाईँले अहिले साइबर सिक्युरिटी भन्नु, त्यसको पनि स्कोप चाहिँ बढ्दै गयो। भनेपछि यो जुन तिनवटा चिज भनेका अहिलेका दुनियाँमा एकदम चाहिने खालकै टेक्नोलोजी चाहिँ भएको।
0: अब त मानिसको गोपनीयतामाथिको हक पनि कता कता खोसिने हो कि भन्ने एउटा चुनौती समस्या देखिएको छ नि।
1: राइट भन्नुभयो तपाईँले, गोपनीयता डाटा प्राइभेसीको कुरा जुन छ, अब यो मान्छेका विभिन्न आफ्ना यो चाहिँ व्यक्तिगत सूचना हुन्, व्यक्तिगत चाहिँ तथ्याङ्क हुन्, अनि यो चिज चाहिँ कहीँ कतै दिनलाई कसै मेरो चाहिँ कन्सेन्ट चाहिन्छ अथवा मेरो चाहिँ अनुमति लिनुपर्छ अनि मात्रै दिइन्छ भनेर डेटाहरूलाई क्लासिफाई गरिएको हुन्छ, कुनै पनि देशले क्लासिफाई गर्छ। त्यो देशले क्लासिफाई गरेपछि त्यो देशभित्र भएका सबै इन्टिटीहरूले के गर्नुपर्छ भने जुन जुन कुरा चाहिँ कन्सेन्ट बिना काहीँ नलिने, प्रयोग नगर्ने, नहेर्ने भनेको छ त्यो चाहिँ हेर्न पाइँदैन। यति कुरा करिब करिब राखेर डेटा प्राइभेसी एक्ट बनेको छ। अब के छैन भने यो डेटा प्राइभेसी एक्टमा टेकेर हामीले चाहिँ संरचना जुन छ त्यो संरचना बनाउनु पर्यो नि त। अब मलाई मेरो तथ्याङ्क इभन सरकारले भने के कहाँ प्रयोग गरिरहेछ केमा प्रयोग गरिरहेछ त्यो प्रयोग गर्न मलाई जानकारी दिएछ कि छैन भन्ने राइट हुन्छ कि मसँग उसले मलाई जानकारी दिनुपर्छ त्यो कुरा पनि हामीलाई भएको छैन भनेपछि ठ्याक्कै तपाईँले यही भनेको ठाउँमा चाहिँ के भने बाई रुल बाई ल बाई पोलिसी वी ह्याभ पोलिसी इन्ट्याक्ट त्यसमा केही चेन्ज गर्नुपर्ला ठिक छ त्यो चेन्ज गर्नुपर्छ समयअनुसार त्यसलाई अपडेट गर्दै जानुपर्छ एमेन्ड गर्दै जानुपर्छ भनेपछि लिगल प्रोसेस इन्ट्याक्ट छ प्राइभेसीमा त्यहाँ प्रब्लम छैन तर अपरेसनली त हामीले देखिरहेका छौँ जस्तो विभिन्न खालका डेटा त आइरहेछन् चुइरहेछन् ओ चुइनको एउटा कुरा अघि तपाईँले साइबर सेक्युरिटी यहीँ जोड दिन्छु कि चुइनको एउटा कुरा भनेको मैले डेटा तथ्याङ्क चाहिँ कलेक्ट गरेँ तर त्यसको ढोका चाहिँ राम्रोसँग लाइन त्यहाँ गार्ड राखिन सुरक्षित बनाइन भने त अर्को आएर के गर्ने भयो लानी भयो चोर्नी भयो अनि त्यो चोरले चाहिँ के गर्छ भने जहाँ डेटा राख्यो उसलाई भन्छ ए म सत्यहरू डाटा यहाँ आयो कि मलाई पैसा देऊ होइन भने म त्यो सार्वजनिक गरिदिन्छु भन्छ अनि उसले पैसा दियो अरे भने त त्यहाँ नेगोसिएट भयो काम भयो त्यो फिर्ता गर्यो अथवा उसले डिलिट गर्यो नत्र भने के गरिदियो भने उसले सार्वजनिक गरियो यही सार्वजनिक गरेको हुनाले हाम्रा कतिपय पासपोर्टहरू हाम्रा व्यक्तिगत विवरणहरू अलि अस्ति चाहिँ एउटा इन्जिनियरिङ विद्यार्थीहरूको सबै डेटाहरू यो डाटोमा कहाँ कहाँ सबैतिर छपासुलो भएको न्युज आते भनेपछि यसरी जसले डेटा अरूको डेटा कलेक्ट गर्ने हो कलेक्ट गर्ने मान्छेले त्यो डेटाको सुरक्षा गरेर त्यहाँ चाहिँ डेटाको प्राइभेसी गोपनीयताको हक कायम हुने गरी त्यसलाई राख्ने दायित्व पनि हुन्छ त्यो दायित्वहरूमा हामी अझै अलिकति अवेरनेस पुगेको छैन त्यो कतिपय अवस्था चाहिँ जस्तो इभन म अघि त्यहाँ तलबाट माथि आएँ मैले चाहिँ त्यहाँ कन्ट्याक्ट डिटेल हेरेँ त्यहाँ सबैको फोन नम्बर थियो के अब त्यो फोन नम्बर मैले लिएर मिसयुज गर्न सक्छु नि त उदाहरणको लागि भने चाहिँ मैले फोन नम्बर नराखेँ आजकल म फोन नम्बर राख्दिनँ कहीँ पनि अनलेस नेसेसरी मलाई बरु कार्ड दिन्छु कसैलाई चाहिन्छ भने फोन नम्बर दिन्न कसैलाई भने चाहिँ के भने हामीले डेटा लिइसकेपछि त्यो डेटा साँच्चै के लिइरहेको छु म त्यसको प्रयोजन के हो त्यो डेटा लिइसकेपछि म भोलि त्यो डेटालाई के गर्छु कसरी सुरक्षित गर्छु कसरी म त्यसलाई आवश्यक काम सिधेपछि म त्यसलाई नष्ट गर्छु भन्ने खालका चिज चाहिँ हाम्रा सबै इन्डस्ट्रीहरूमा एउटा पोलिसी नै आवश्यक हो डेटा पोलिसी डेटा चाहिँ म्यानेजमेन्ट पोलिसी प्राइभेसी पोलिसी हामीले बनाएर इम्प्लिमेन्ट गर्न जरुरी छ
0: म ठ्याक्कै यो साइबर सेक्युरिटी साइबर सुरक्षाको बारेमा कुराकानी गरिरहँदा नेपाल प्रहरीमा सबैभन्दा बढी उजुरी अहिले कुनै देखिन्छ भने साइबर सुरक्षाको छ उहाँहरूलाई एकदमै हम्मे हम्मे छ उहाँहरूले त्यो सल्भ नै गर्न सक्नु भएको छैन उहाँहरूले के गर्ने यस्तो अवस्थामा चाहिँ
1: अनि देखिरहेछु विगत चार वर्षदेखि डबल हुँदै गइरहेको छ मैले नि तथ्याङ्क हेरिरहेको छु सिआइबीको तथ्याङ्क हेर्दाखेरि अब त डबलले पनि यो वर्ष त डबलले पनि अहिले नि डबल भइसक्यो वास्तवमा पोहोरको तथ्याङ्क हेर्दाखेरि अहिले 26 अहिले आधी उधीमै उहाँहरूको पोहोरको डबल भइसक्यो यो हेर्दा फोरफोल्ड हुने सम्भावना छ उजिरको चाहिँ तपाईँले सही भन्नुभयो त्यो देखिन्छ उहाँहरूको अब दुईटा कुरा भयो एउटा चाहिँ के हो भने त्यहाँभित्रका आफूलाई इक्विप गर्नु पर्यो आफूलाई त्यो म्यान पावर बढाउने कुराहरू त्यहाँभित्रका पनि क्षमता अभिवृद्धिका ऊहरू बढाउनु पर्ने छ एउटा त त्यो पाटो भयो अर्को भनेको अब चोर बढ्यो भनेर पुलिस मात्रै बढाएर हुँदैन कहाँनिर हान्नु पर्यो भने चोर किन बढ्यो भने घर सुरक्षित नभएर बढ्यो भनेपछि अब के त भन्दाखेरि मेरा घर सुरक्षित गर्नुपर्छ भन्ने कुरा पनि के त भन्दाखेरि घर मालिकले हेर्नु पर्यो भनेपछि मैले अघि भने अवेरनेस हामीले जेनेरेट गर्नु पर्यो मान्छेलाई चाहिँ यस्तो हो है भनेर शिक्षित बनाउनु पर्यो दीक्षित बनाउनु पर्यो कि तथ्याङ्क यसरी राख्ने यसरी सुरक्षित गर्नुपर्छ यस्तो तथ्याङ्क राख्नै पाइँदैन यस्ता यस्ता कुरा चाहिँ यो तरिकाले यसलाई चाहिँ 2-fold गरेर 3-fold गरेर यसलाई चाहिँ इन्क्रिप गरेर भने कसैले नबुझ्ने भाषामा चाहिँ परिणत गरेर डेटा राख्नुपर्छ यी सबै कुराहरू चाहिँ बिस्तारै मान्छेलाई अवेर पनि गराउनुपर्छ र यतापट्टि चोर दोष लाउनु र थैलीको चाहिँ ऊ गाँठो राम्रो पार्नु भन्छ नि त्यही तरिकाले हामीले उतापट्टि त यो कहिले पनि रोकिँदैन यो संसारमा यहाँको मात्रै होइन संसारभरिको प्रब्लम हो अहिले यो चाहिँ साइबर सम्बन्धी क्राइमहरू बढिरहेछ जहाँ पनि बढिरहेछ त्यो चिज रोक्नलाई एउटा काम त्यहीँ बढ्नु गर्नु छ अहिले सफिसियन्ट छैन त्यसको मतलब अहिलेको हाम्रो चाहिँ संरचना सफिसियन्ट छ भने होइन त्यहाँ संरचना सफिसियन्ट छैन उहाँले थप काम गर्नुपर्ने प्राविधिक रूपमा उहाँहरू इक्विप हुनुपर्ने अरू धेरै कुराहरू छन् त्यहाँ म्यान पावर बढाउने स्किल बढाउने टेक्नोलोजी भित्राउने कुरो त्यहाँ ल्याउनु पर्यो सँगसँगै हामीले चाहिँ साना साना विद्यार्थीदेखि लिएर स्कुल लेभलदेखि नै साइबर सुरक्षा सम्बन्धी अवेरनेसका प्रोग्रामहरू ल्याउनु पर्यो साइबर सेक्युरिटी डेटा प्राइभेसीका कुराहरू त्यहाँ कोर्सहरूमा इम्बेड गर्नु पर्यो कम्पनीमा भावी पुस्ता सुरक्षित भयो नि त त्यहाँबाट होला नि त हामीले गर्ने अनि त्यसपछि बाँकी चाहिँ कर्पोरेट हाउसहरूमा अथवा हाम्रा अर्गनाइजेसनहरूमा डेटा पोलिसी डेटा प्राइभेसी र तपाईँको साइबर सेक्युरिटी सम्बन्धी के त अवेरनेस लिएर पोलिसी लिएर आएर इम्प्लिमेन्ट गरेर त्यसको अडिट गर्ने मेकानिजम
0: पनि हुनु पर्यो हामीले प्रयोग गरिरहेको छौँ यदि यो एआई सूचना प्रविधि आईटी क्षेत्र यो प्रयोग गरिरहँदा गलत निर्णय भयो भने अथवा यो सही हो कि गलत भनेर चाहिँ हामीले कसरी भेरिफाई गर्ने, एउटा यो विश्वसनीयताको कुरो पनि उठिरहेको छ नि यो अहिले सूचना प्रविधि प्रयोग गरिरहँदा।
1: प्रविधिलाई दोष लाउन सकिँदो रहेछ, त्यहाँ कारवाही गर्ने मेकानिजम छैन, त्यही भएर यो अहिले तपाईँ चाहे एआई भन्नु
0: जिम्मेवारी को
1: हो, अकाउन्टेबल चाहिएको हो भने कोही एउटा व्यक्ति अकाउन्टेबल। त्यही भएर हामी भन्छौँ कि तपाईँले त्यो कुनै एउटा सफ्टवेयरले तपाईँलाई यो गर भनेर भनेको छैन। उदाहरणको लागि यो घटनै घटेको छ तपाईँलाई म भनिदिन्छु, अलिक अगाडि हो, कुनै एउटा देशमा कुनै अर्को देशले, मैले देश अमुख राखेँ, अर्को देशले क्षेप्यास्त्र प्रयोग गर्यो भनेर एआईले तपाईँलाई त्यहाँ भन्यो, पाँचवटा क्षेप्यास्त्र लन्च गर्यो भन्ने खालको सूचना तपाईँको राडरमा आइसक्यो, राडरले पाँचवटा क्षेप्यास्त्रको लाइन दिइसक्यो, आइनिसक्यो हेर्नुहोस्। अब काउन्टर एट्याक भनेको त उसले त एकैचोटि बुडुङ आफ्नो डिफेन्स मेकानिजम त उसले अन गर्नु पर्यो, त्यो बटन थिच्ने काम त्यहाँनिर समवन ह्युमन इन द मिडल हुन्छ। अब उसको विवेक, उसले त्यहाँ के गर्यो भने उसले आफ्नो विवेक लगायो, फलाना देशले मलाई पाँचवटा क्षेप्यास्त्र पठायो, यो त अलिकति ऊ भएन, उसले मलाई पठाउनु भयो त यतिवटा पठाउनु पर्ने, यहाँ पठाउनु पर्ने, यहाँ मलाई यसरी धस्ताउनु पर्ने, पठाउनु पर्ने। अब सिस्टमले भन्यो सेन्ड गर, एट्याक भयो, तैँले चाहिँ तेरो आफ्नो छोड्दै भनिसक्यो, उसले एआईले उसलाई त्यही भन्यो, सिस्टमले त्यही भन्यो, ऊ एकछिन सोच्यो, एकछिन होल्ड गर्यो, एकछिन आफ्नो बुद्धि लगायो, यो त होइन यसो गर्नु हुँदैन भनेर उसले अलिकति सोचेर उसले त्यो होल्ड गरेको थियो, पछि हेर्दाखेरि के त त्यो त्यो सिस्टम चाहिँ फेल रहेछ, त्यहाँसम्म बग रहेछ। भनेपछि के हो भने यहाँनिर कुनै पनि एआई प्रविधि प्रयोग गर्दाखेरि अथवा कुनै पनि टेक्नोलोजी, किन एआई मात्रै, तपाईँ यसरी हेर्नुहोस् न, एमआरआई भनौँ न, सामान्य एउटा एमआरआई सिटी स्क्यान हेर्दाखेरि तपाईँलाई चाहिँ भित्र एउटा स्टोन देखियो भनेर भयो एकछिनलाई, अनि त्यसपछि डक्टरले हतारपत्त अपरेट गरेर भित्र स्टोनै रहन्छ। भनेपछि त्यहाँनिर डिसिजन गर्ने त सर्जन हो नि त, मलाई असिस्ट चाहिँ टेक्नोलोजीले गर्छ तर ह्युमन इन द सेन्टर हुन्छ नै, त्यो भनेर रेस्पोन्सिबल चाहिँ त्यो प्रविधि प्रयोग गरेर जसले यो काम गर्यो, जुन निर्णय लियो, त्यसले जे क्षति भयो या फाइदा भयो त्यसको अकाउन्टेबल भनेर चाहिँ त्यो एक्सन गर्ने या गराउने चाहिँ अकाउन्टेबल। त्यो भएको हुनाले पनि तपाईँले फुल्ली एआईलाई ट्रस्ट गर्नु हुँदैन, फुल्ली सिस्टमलाई ट्रस्ट गर्नु हुँदैन, यसले तपाईँलाई सहयोग गर्छ, तपाईँसँग त्यो क्षेत्रको के हुनुपर्छ, डोमेन नलेज हुनुपर्छ। त्यो क्षेत्रको तपाईँलाई विशेष नलेज भएन भने तपाईँ रङ डिसिजन लिनुहुन्छ, किन तपाईँलाई थाहा छैन उसले जे भने त्यही भनिदिनु भयो। तपाईँ त्यो क्षेत्रको विज्ञ भएर अनि त्यो विज्ञता भएको क्षेत्रमा चाहिँ ए या अन्य कुनै टेक्नोलोजीको चाहिँ सहयोग लिनुभयो भने बल्ल तपाईँको त इफिसियन्सी बढेर तपाईँले त्यसलाई सही तरिकाले प्रयोग गर्नुभयो, तपाईँले अरूलाई दोष लाउन मिल्दैन।
0: हो, हामीले पनि प्रयोग गर्छौँ, हामीले पनि समाचार कक्षमा एआई प्रयोग गरिरहेको छौँ अहिले पछिल्लो पटक, तर आफूलाई थाहा चाहिँ हुनु पर्दो रहेछ, थाहा भएन भने चाहिँ उसले गलत सूचना दियो भने त्यो जानी भयो,
1: जानी भयो त। तपाईँको हेर्नु न कस्तो यो एआई एउटा यस्तो छ अहिले त, यो एकदम एकदम बढी वफादार छ कि, यो बढी वफादार छ कि, उसले तपाईँलाई सकेसम्म चाहिँ के गर्छ भने रङ इन्फर्मेसन दिनै चाहन्छ कि, कुनै बेला के भनिदिन्छ भने ल यताउति गर्यो तपाईँलाई चाहिँ कुरा गर्दै गर्दा एक ठाउँमा चाहिँ अब के गरिदियो भने उज्यालो नेटवर्कको चाहिँ भैँसेपाटी कार्य अनुसार भनिदियो कि, मलाई उज्यालो नेटवर्क कहाँ छ भने थाहा भएन भने के गर्छु त, केही चिज पत्यार लेखिदिन्छु नि त। तर तपाईँ त्यो क्षेत्रको जानकार हो, तपाईँलाई के छ उज्यालो नेटवर्कको चाहिँ ऊ भैँसेपाटी छैन, त्यही भएर सूचना गलत हो, मैले यो सूचना चाहिँ डिस्कार्ड गर्नुपर्छ भने तपाईँले थाहा पाउनुहुन्छ। हो, त्यो भएको हुनाले के त यो अलिक बढी हेलुसिनेट गरिदिन्छ क्या एआईले, त्यही भएर तपाईँलाई गलत सूचना पनि सही तरिकाले भनिदिन्छ, एकदम ओभर कन्फिडेन्सका साथ भनिदिन्छ, लजिकका साथ भनिदिन्छ, तपाईँलाई पत्यौ पत्यौ लाग्ने गरी भनिदिन्छ। त्यही भएर तपाईँ त्यो क्षेत्रको विज्ञ हो भने तपाईँले त थाहा पाउनुहुन्छ, के लाउन सक्नुहुन्छ, तपाईँ त्यो क्षेत्रको विज्ञ होइन भने सक्नुहुन्न। त्यसो भएको हुनाले एआईलाई अन्धधुन्ध त्यो सिटामोल खाए जस्तो प्रयोग गर्छ भएन, तपाईँ त्यो क्षेत्रको विज्ञ भने तपाईँको विज्ञताको क्षेत्रमा एआई प्रयोग गर्नुहोस्, त्यसले तपाईँले धेरै माथि पुऱ्याउँछ।
0: अब यो सबै काम एआईले गर्ने भएपछि यो पेसा कर्मीहरूले प्रविधि अनुसार आफूले अध्यावधि गर्ने चुनौती चाहिँ कतिको छ?
1: तपाईँ ह्युमन इन द सेन्टर, तपाईँको भूमिका कहिले पनि तपाईँ भूमिका विहीन हुनै पाउँदैन, होइन, तपाईँले गर्ने निर्णय त जहिले पनि तपाईँको निर्णय हो, त्यसैले तपाईँ भूमिका विहीन हुनै हुँदैन, तपाईँ जहिले पनि अकाउन्टेबल हो, तपाईँले चाहिँ प्रविधि या एआईलाई प्रयोग गर्ने हो। तर अब कहाँनिर भने अघि तपाईँले आफूले आफैलाई त्यहाँनिर चाहिँ इक्विप गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट है। तपाईँले अब प्रविधिको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन, एआईको प्रयोग गर्न सक्नु भएन, जान्नु भएन भने तपाईँ जस्तै अर्को एउटा संचारकर्मी जसले सबै प्रयोग गर्न सक्छ उसले तपाईँको पेसा खाइदिन्छ, एआईले त खाँदैन। अर्को एकजना तपाईँ जस्तैकै व्यक्ति, तपाईँभन्दा लेस कम्पिटेन्ट व्यक्ति होला, जसले एआई प्रयोग गर्छ, एआई प्रयोगपछि आफूले आफैलाई तपाईँभन्दा चाहिँ तीन गुणा बढी बलियो बनाउँछ, अनि के गर्छ त द्याट पर्सन विच इज हाफ एज maybe talent as you are, as capable as you are, with the help of AI will become 4 times as capable as you are. तपाईँ रिप्लेस हुनु त्यो भएर तपाईँले आफूले आफूलाई अध्यावधि गर्न र आफ्नो क्षेत्रसँग सम्बन्धित यो जे पाए त्यही एआई सिकेर पनि काम छैन कि तपाईँको क्षेत्रलाई तपाईँको पेसालाई तपाईँको कामलाई जुन चाहिँ खालको चिज आवश्यक पर्छ त्यो सिक्नुहोस् र त्यसैबाट अगाडि बढ्नुहोस्।
0: कार्यक्रम बदलिको नेपालमा आज हामी साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरे। नेपालमा पनि यो प्रयोग विश्वमा भएपछि नेपालमा पनि स्वाभाविक रूपमा बढ़ी नै रहेको छ। अब सरकारले चाहिँ यसलाई कसरी ह्यान्डल गरेर लिएर जानुपर्छ, कस्ता नीतिगत चुनौतीहरू कस्ता छन्, अहिले कस्तो छ र यसलाई चाहिँ कसरी अगाडि बढ़ाउनुपर्छ?
1: हामी कहाँनिर छौँ भने प्रविधिहरू प्रयोग भएका छन् ती सबैका त यो टापु टापु टापु मिलेर बसेका छन्। मालपोतको एउटा टापु बनिया छ, नापीको अर्को टापु बनेको छ, पुलिसको अर्को टापु बनेको छ, नगरपालिकाको अर्को टापु बनेको छ, टापु टापु टापु टापु भनेर विभिन्न ठाउँमा चाहिँ आइआइडीको अर्को टापु होला, सबै टापुहरू छन् एक्जिस्ट छन्, इन्ट्रेस्टिङै छ। अब अहिलेको सरकारको प्राथमिकरणमा के पर्नुपर्छ जस्तो लाग्छ भने यी टापुहरूलाई जोड्ने काम गर्नुपर्छ। सबभन्दा पहिला यी टापुहरू एकअर्कासँग कम बोल्छन्, सकेसम्म भाषै मिल्दैन यिनीहरूको, अनि यिनलाई के त भन्दा यिनीको बिचमा कनेक्टिभिटी चाहिन्छ। त्यसलाई चाहिँ यी टापुहरूले एक अर्कालाई सूचना र तथ्याङ्क आदान प्रदान गर्न सक्ने मेकानिजम एउटा जानुपर्छ पहिलो कुरो। त्यसो गर्नको लागि त्योभन्दा तल एउटा फाउन्डेसन लेयर भन्छ त्यसको, यसको फाउन्डेसन लेयरमा यो डीपीआई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर त्यो क्रिएट गर्नुपर्छ। त्यो भनेको मान्नुहोस् तपाईँको यो अहिलेको एनआईडी एउटा डीपीआई हो, यो एउटा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर हो, किनभने यो एनआईडी सबैतिर जोडिएको हुन्छ। ट्याक्स पेयर आईडी जुन छ त्यो पनि एउटा एउटा यसको स्पेसलाइज्ड आईडी हो। यस्ता चिजहरूले के त कनेक्ट गराउने काम गर्छ। त्यसपछि जब तपाईँ तलको डीपीआई बन्यो, टेक्नोलोजी भाषामा इन्टर अपरेबिलिटी भन्छ, यी सिस्टमहरू एक आपसमा बोल्न थाले भने अब के त भन्दाखेरि डेटा एक्सचेन्ज पोलिसी चाहियो। मलाई तथ्याङ्कहरू एकले अर्कालाई आदान प्रदान साट्ने पोलिसी छैन क्या हामीसँग, त्यसलाई कतिपय कानुनी कतिपय व्यवहारिक रूपमा त्यहाँ काम गर्नुपर्ने छ। जति डेटा चाहिँ एकले अर्कालाई डेटा चेन्ज एक्सचेन्ज गर्ने पोलिसी चाहियो, अनि त्यति भइसकेपछि अब के त तपाईँको एकचोटि कुनै एक ठाउँ डेटाको ओनरसिप, त्यो डेटा कसको हो त, नागरिकताको तपाईँको नागरिकता डेटा कसको हो, ल्यान्डको डेटा कसको ओनरसिप हो, उद्योगको डेटा कसको ओनरसिप हो, त्यो डेटाको ओनरसिप पनि फिक्स गर्नु पर्यो। र डेटाको स्ट्यान्डर्ड भन्छ अर्को, कुन डेटा कस्तो गरी राख्ने हो त, तपाईँलाई मन लाग्यो तपाईँले एक किसिमले डेटा राख्नु, मलाई मन लाग्यो अर्को किसिमले राखे, त्यो डेटा कसरी राख्नुपर्ने हो त, नागरिकता नम्बर राख्दाखेरि कसरी राख्नुपर्ने हो, 1-2-3-4-5-6 राख्नुपर्ने कि 1-2-3-4-5-6 राख्नुपर्ने, एकदम साधारण कुरा के, हाम्रो त अब्लिकवाला छ नि धेरै नागरिकता त, यी डेटाका स्ट्यान्डर्ड भए। अनि त्यो स्ट्यान्डर्ड भइसकेपछि त्यो डेटा चाहिँ मसँग भएका तथ्याङ्कहरू त्यो डेटा स्ट्यान्डर्ड अनुसार बसेका छैन, डेटा क्वालिटी अलिकति टेक्निकल कुरा भयो। डेटाको चाहिँ तपाईँको तलपट्टि डीपीआई भयो, इन्टर अपरेबिलिटी, डेटा एक्सचेन्जको तपाईँको पोलिसी, डेटा स्ट्यान्डर्ड, डेटा क्वालिटी, यति कुरा भइसकेपछि अब तपाईँले अर्को एउटा पोलिसी छ अहिले उसमा पनि आएको छ, ओन्ली वान्स पोलिसी भने एकचोटि कुनै तथ्याङ्क तपाईँले नेपाल सरकारलाई दिनुभयो या काहीँ पनि दिनुभयो भने त्यही चिज बारम्बार काहीँ पनि दिनु पर्दैन। तपाईँले एकचोटि तपाईँको नागरिकता दिइसकेपछि त्यही नागरिकता तपाईँले 1000 ठाउँमा किन दिनु पर्यो, जुन नागरिक तपाईँको नागरिकता डिजिटल कहाँ छ, गृह मन्त्रालयसँग छ अथवा तपाईँको चाहिँ सिडिओ कार्यालयमा छ, जसलाई तपाईँको नागरिकताको डिटेल चाहियो तपाईँको ब्याङ्कलाई भने त्यो ब्याङ्कले के गर्नु पर्यो, यस सिडिओ कार्यालय फलानाको नागरिकता नम्बर के हो मलाई दिए भनेर माग्नु पर्यो। त्यहाँभित्र चाहिँ के त अघि मैले भनेको डेटा एक्सचेन्ज र इन्टर अपरेट भनेको यो हो कि, यति कुरा भयो भने मानिलिनुहोस् इन्फ्रास्ट्रक्चर यो टेक्नोलोजीमा हाम्रा भित्र भएका यी सबै फ्रिक्सनहरू चाहिँ सिद्धेर जान्छ। त्यसपछि अरू अरू तरिकाले हामी हाम्रा डेटाका लिभरेज चाहिँ भेरी इजिली गर्न सक्छौँ।
0: यो पछिल्लो समय अब यसरी सूचना प्रविधिको प्रयोग भइरहँदाखेरि अब प्रयोगकर्ता आम नागरिकले यो सूचना प्रविधिलाई प्रयोग गर्दा के कुरामा ध्यान दिने मुख्य गरी?
1: त्यो कहिलेकाहीँ के हुन्छ भने सामान्य मान्छेलाई चाहिँ अब अगाडि बम छ, बम भएपछि म त्यो रातो काट्ने कि निलो तार काट्ने डिफ्युज गर्नलाई, तपाईँलाई त्यो सम्बन्धी नलेज छैन भने तपाईँ त्यो रातो काटे चाहिँ उठ्छ कि निलो काले चाहिँ उठ्छ थाहा छैन हेर्नुहोस्। त्यो भएर मैले अघि भनेका 3-4 किसिमका युजर्सहरूमा हामीले म कुन क्याटेगोरीको युजर हो र मेरा सीमितता के हुन् मेरा अस्मिता के हुन् हेर्नु पर्यो। जुन कुरा थाहा छैन त्यसमा चाहिँ सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, प्रयोग नगर्नु त भन्दिनँ म, सिक्नु पर्यो र प्रयोग गर्नु पर्यो, आफ्ना सीमितताहरू छन्। एज अ युजरको कुरा चाहिँ जुन मैले थर्ड क्याटेगोरीको युजरको कुरा आयो त्यहाँनिर. अर्को चाहिँ हामीले भनिन्छ नि जङ्गलमा चाहिँ जुन फल एकदमै एकदम रङ्गी चङ्गी छ, एकदम भित्र चाहिँ लोभ लाग्दो छ, त्यो चाहिँ विषालु हुन्छ, हुन सक्ने सम्भावना उच्च हुन्छ भन्छ कि. सो देयर आर लट अफ ट्र्याप्स, एकदमै लोभ लाग्ने ट्र्याप्सहरू हुन्छन्, बी अवेर अफ द ट्र्याप्स. त्यत्तिकै तपाईँलाई कसैले पनि फेभर गर्दैन, त्यस्ता कुराहरूमा तपाईँ जोगिनु पर्यो. जहाँ पाए त्यहीँ, जे पाए त्यही क्लिक गर्ने, यो फ्रीमा आयो, यो यसो गर्यो, तिमीलाई यस्तो अफर आयो, यस्तो आयो, त्यस्तो अफर खासै आउँदै आउँदैन. तपाईँले लट्री नै भइरहेछ भने तपाईँ लट्री पढ्दा पनि पर्दैन, भएर तपाईँ त्यहाँनिर अवेर हुनु पर्यो. कहीँ कसैलाई पत्याइहाल्नु भएन, एसएमएस मलाई विषय चाहियो, मलाई पठाइदिनु भने तपाईँकै आफ्नै चाहिँ दाजुले, कजन ब्रदरले, या कोही चाहिँ मामाको छोराले, होइन फुपूले पैसा माग्न सक्नुहुन्छ. नपत्याउनुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, कसैले केही भने त्यो पत्याइ नहाल्नुहोस्. समाचार पनि पत्याइ नहाल्नुहोस्, सूचना पनि पत्याइ नहाल्नुहोस्, डाउट गर्नुहोस्, अलिकति शंका गर्नुहोस्, त्यसलाई भेरिफाई गर्नुहोस्, जे कुरा पनि भेरिफाई गर्नुहोस्, कसैलाई कुनै नम्बर भनिदिनु भन्नु पऱ्यो भने भेरिफाई गर्नुहोस्. भनेपछि एउटा एकदमै आम लेभलमा सबभन्दा अप्ठ्यारो पर्ने भनेको चाहिँ यो चिल्ड्रेन एन्ड सिनियर सिटिजन हो, बच्चा र वृद्ध हो, एकदम जहिले पनि भल्नरेबल भनेको. त्यो भएर अहिले चाहिँ अर्को एउटा पुस्ता जुन पैसाको लोभले नर्मली यो 25 वर्षभित्रका युवा युवतीहरू पनि उनीहरूलाई थाहा भइकन कुलतमा फसेका छन्, जुन उनीहरूले त्यसको परिणति थाहै छैन. त्यो भएर कसैले ल तपाईँको ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ, त्यहाँबाट तपाईँले चाहिँ यति रुपियाँ राख्नुहोस् अनि मलाई यति दिनुहोस् भनेको कुरालाई तपाईँले त्यत्तिकै यो मैले पैसा पाइहालेँ, इजी मनी पाएँ भने नलिनुहोस्. यस्ता प्रशस्तै अवेरनेस गर्ने सामान्य चिजहरू छन् जुनको जसले अर्को एउटा एपिसोड खान सक्छ. तर एउटै उसमा चाहिँ के हो भने जुन कुरा तपाईँ स्योर हुनुहुन्न त्यो कुरा नगर्नुहोस्, सबभन्दा सहज चाहिँ त्यो गर्नुपर्ने चाहिँ त्यो.
0: केही कुरा छन् मैले सोध्न छुटाएको, तपाईँलाई भन्नै मन लागेको, भन्नै पर्ने?
1: होइन, त्यस्तो केही पनि छैन. तपाईँले जुन विषयवस्तु उठान गर्नुभयो यो तपाईँको नेटवर्क मार्फत, यो एकदम आम मानिसहरूले थाहा पाउनु पर्ने र अगाडि बढ्नु पर्ने नै विषय हो. अन्तिममा तपाईँले अघि पनि फेरि यो तालिमको कुरा अलिकति गर्नुभएको थियो, मैले त्यसलाई फेरि रिएड्रेस गरेँ. अहिले पहिलाको जस्तो 4 वर्षे डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन. तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा. अर्को कुरा, तपाईँले अब डिग्री होल डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन. अब चाहिँ देयर इज द हाई टाइम कि युनिभर्सिटीहरूले इन्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर, टाइअप गरेर यो मैले अघि भनेको काम गर्दै र पढ्दै, वर्क इन्टिग्रेटेड डिग्रीजहरू जुन छन् त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ.
0: यसमा अलिकति थपिहाल्ने छन् जस्तो अब
2: हीरा काटने हीरे मारा के.
3: नमस्ते, म रामकृष्ण काल. तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज.
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहार हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
7: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि. फोन 0825627707.
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 98478010030 र 98229554555।
12: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हिराले खाएको दाँत निकाल्ने,
14: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
13: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरीदेखि उपचार गर्ने,
13: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
15: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
12: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
17: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
18: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
18: बिरामी
19: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
20: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5562-23, 98-478-1617 र 98-478-3545।
22: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97-090-65-225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
23: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
23: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले

नमस्कार, बिहान 8 बजेको मध्यपश्चिम हाइलाइटमा देवा भूषालको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ। सभामुख तुलाराम घरती मगरको निर्देशन अनुसार आज दिउँसो 1 बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयले हिजो एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि बैठक सम्बन्धी विवरण सार्वजनिक गरेको थियो। बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट तर्जुमा, प्रादेशिक मामिला, कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डाहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय दाङले प्रशासनका नाममा घोराही 14 र 16 नम्बर ओडामा रहेको जग्गा खाली गराउन बाटो खुलेको छ। वैशाख 17 गते 21 दिने सूचना जारी गर्दै प्रशासनको नाममा रहेको नक्सा नम्बर घोराही 7 ख कित्ता नम्बर 651 रहेको 13 बिगाहा 14 कठा 3 दोरमा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गर्न भने पनि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुम्बासीमा डोजर नचलाउन भनेको थियो। तर जेठ 5 गते सम्मानित अदालतले सरकारका नाममा अग्राधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउने बाटो खुलेको छ। प्रशासनले दिएको 21 दिनको म्याद आज सकिँदैछ। प्रशासनले घोराई 7 ख कित्ता नम्बर 651 रहेको 13 बिगाहा 14 कठा 3 दूर जग्गामा अनाधिकृत रूपमा बसोबास गरेको भन्दै 21 दिनभित्र खाली गर्न वैशाख 17 गते सूचना जारी गरेको थियो। घोराई 14 झिगोरा र घोराई तुलसीपुर सड़क छेउमा रहेको घोराई 16 स्यानी अम्बापुरको जग्गामा करिब 150 घर परिवार घरटहरा बनाई लामो समयदेखि बसोबास गर्दै आइरहेका छन्। प्रशासनले सूचनामा वास्तविक भूमिहीनलाई 10 दिनभित्र प्रशासनमा आफू भूमिहीन रहेको प्रमाण पत्र सहित निवेदन दिन भनेकोमा 59 जना निवेदन परेको र निवेदन उप वास्तविक भूमिहीन भए नभएको बारेमा छानबिन थालिएको प्रशासनले जनाएको छ। विभिन्न 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 र 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11 र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी जेठ 8 गते लागू हुने गरी हप्ताको 2 दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिलाई आधार मानि सो व्यवस्था कार्यान्वयन गर्न बनेको प्रतिष्ठानको कार्यदलको प्रतिवेदन तथा आर्थिक प्रशासनको परामर्शको आधारमा यो व्यवस्था लागू गर्न लागि हो। नयाँ नियम अनुसार अबदेखि हरेक शुक्रबार भने कार्यालय समय पूरा दिन कायम रहनेछ। प्रतिष्ठानद्वारा जारी सूचना अनुसार 2 दिने सार्वजनिक विदाको समयमा अस्पतालको बहिरंग ओपीडी सेवा पूर्ण रूपमा बन्द रहनेछ। तर बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै पहिले नै तय भएका शल्यक्रिया सेवाहरू आवश्यकता अनुसार पूर्ण तालिकीकरण गरी सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ। सार्वजनिक विदाका दिनहरूमा पनि अस्पतालको आईसीयू, एनआईसीयू र आकस्मिक सेवाहरू भने 24 घण्टा निरन्तर सुचारू रहनेछन्। यसका साथै पहिले नै तय भइसकेका परीक्षाका कार्यक्रमहरू पनि पूर्ववत तालिका अनुसार नै सञ्चालन हुने बेहोरा निमित्त कार्यालय प्रमुख सह प्रा डाक्टर सुरेश विक रसाईलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
हवस्ता बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीविका रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति

0: भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: न्यूकालिका साइकल स्टोर पुरानो राप्तीहल रोड छोराही दाग
2: दीपक सम्पर्क मोबाइल 9847279760
3: र 9857830689
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 0825980829 सम्पर्क मोबाइल नम्बर 9742964643 र 9857853825।
8: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694।
10: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
11: बिमा गराउन जाँदैछु।
10: बिमा किन गर्नु पर्यो सर? बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
10: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
11: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा

0: नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो, बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
10: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
9: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
10: यातायातको सुविधा भएको,
9: स्वच्छ खाने पानीको व्यवस्था भएको
10: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
9: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857131840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्ते, म रामकृष्ण काल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
8: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
8: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
7: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
8: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9840170909 9840170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भुसालको नमस्कार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो। पेरिस चौतारी दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजीनामा आउँदा त्यो भूमिका नरहेको भएका कारण राजनीतिमा नआउन उचित नभएको बताउनुभयो। व्यक्तिगत रूपमा आफ्नो र नेकपा एमालेको चाहना पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा नआए हुन्थ्यो भन्ने भए पनि उहाँकै चाहना बमोजिम पार्टीले सदस्यता नवीकरण गरेको बताउनुभयो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप 216 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215 शिवपुरी शिव शिखर बहुउद्देश्यीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी बचत रकमकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जनाएको छ। विभिन्न 8 वटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 वटा आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 वटा आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 र 38 वटा आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षी जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। साथै मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै स्थानहरूमा मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेस लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ।
कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा रहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, घर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना, 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
12: सम्पर्क मोबाइल 98410170 98410170।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
13: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
14: बिरामी
15: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
16: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 62 23 98 78 18 670 र 98 78 35 645।
18: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
19: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
18: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
19: यातायातको सुविधा भएको,
18: स्वच्छ खाने पानीको व्यवस्था भएको
19: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
18: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहेर इन्द्रणीको बसाई सुनिरहनु भएको छ, कतिले हामीलाई रेडियो मार्फत सुनिरहनु भएको छ, कतिले हामीलाई सामाजिक सञ्जाल मार्फत हेर्दै र सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा रेडियो काठमाडौँ एसडी अनि टिकटकमा चन्द्रमणि गौतमकै आईडी मार्फत हामी छौं र नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि इन्द्रणीलाई सुनिरहनु भएको छ। तपाईँ घरदेशमा रहनुभएका, परदेशमा रहनुभएका मेरा दाजुभाइ दिदीबहिनीहरू पक्कै पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आभास गर्नुहुन्छ। फरक बार फरक परिवेशमा आउने इन्द्रणी नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षणको लागि एउटा प्रतिविम्ब बनिरहेको बसाई हो, जुन बसाईमा हामी नेपाली लोकगीत संगीत संस्कृतिका बारेमा सुख दुःख विकृति विसंगति राम्रा नराम्रा यी हरेक पक्षहरूका बीचमा कुराकानी गर्दै आइरहेका छौं र आज बिहिबारको बिहानीको समय छ। आजको बसाई भनेको तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईलाई मनपर्ने गीत चाहिँ तपाईले इन्द्रणी मार्फत गाउने बसाई हो र तपाईले टेलिफोन गर्न सक्नुहुन्छ, जसको लागि 4591300 र 4591400 सहभागिता जनाउन सक्नुहुन्छ। र मैले अन्य प्रसंगहरू जोड्छु केही छिनपछि। सोफा हब काठमाडौँद्वारा यो कार्यक्रम प्रायोजित छ र बाहिर इशा टेक्निकलमा हुँदै गर्दा उहाँले एकजना साथी होलमा बस्नु भएको छ, उहाँसँग धेरै समय छैन त्यसैले कुराकानी गरिहालौं है भन्नुभएको छ। हुन्छ भन्दै म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्कार।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट भन्नुहोस् त?
1: हजुर, म यता मकवानपुरबाट सेलो रेडियो।
0: मकवानपुरबाट सोनु, साह्रै मिठो गीत गाउने, नेपाली गीत संगीतलाई माया गर्ने, गाउँ बस्तीमा रहेर नेपाली गीत संगीतको संरक्षणमा लागिरहनु भएको छ। सोनुसँग यसरी गफ गर्न पाइन्छ बेला बखतमा खुसी लाग्छ। अनि मौसम कस्तो छ?
1: मौसम यता हल्का पानी परिरहेछ है।
0: काठमाडौँमा बिहान त आज यस्तो मुसलधारै पानी पर्यो, कुरा गरेर साध्य छैन भनेपछि त्यहाँ पनि परिरहेको अवस्था छ है। ल, अब समय धेरै छैन भन्ने कुरा मैले बुझेको छु, तपाईँले गीत गाउन सक्नुहुन्छ।
1: अब छोटो एउटा कोसिस गर्छु।
0: ल, समय सुरु भयो।

0: ल, साह्रै मिठो गीत गाउनुभयो, यसको लागि म एकदम धन्यवाद दिन चाहन्छु। कार्यक्रम इन्द्रणी सुन्नुहुन्छ, सुन्दै रहनु होला है। सुनु
1: सुन्छ, अलिकति बिचमा कता कता गयो त्यसको लागि।
0: होइन, राम्रो छ, एकदम ठिक छ। ल छुट्यौ अहिले, धन्यवाद छ। हामीले भर्खरै कुराकानी गर्यौं सोनु रेग्मी, जो नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने, मफसलमा रहेर नेपाली गीत संगीतको समृद्धिका लागि आफ्ना भूमिकाहरू निर्वाह गरिरहनु भएको छ। बेला बखतमा इन्द्रणीको बसाईमा आउनुहुन्छ यसरी नै साथीहरू, र मजाले धित मरुन्जेल आफूलाई गाउन आउने भाकाहरू चाहिँ इन्द्रणी मार्फत गाइनिरहेको हुनुहुन्छ। यसको लागि त म धन्यवाद दिन चाहन्छु। पक्कै पनि उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै गर्दा अनि ती दूरदराजमा यी यस्ता खालका लोभलाग्दा प्रतिभाहरू छन्, ती प्रतिभाहरूलाई हामीले साँच्चीकै चिन्न सकेर यदि उहाँहरूले गाउनुभएका अथवा गाउने गीतहरूलाई बजारसम्म ल्याउन सक्ने हो भने पक्कै पनि एउटा राम्रा सृजनाहरू होइन हामीले उत्पादन गर्न सक्छौ। यसका लागि कति कलाकार साथीहरू सुनिरहनु भएको छ, तपाईँले लय शब्दहरू गर्नुहुन्छ अनि गायकीको लागि चाहिँ नयाँहरू खोजाउन भन्ने लाग्छ भने यी सोनु रेग्मीहरू जस्ता साथीहरू प्रतिनिधि पात्र बन्न सक्नुहुन्छ। त्यसैले साथीहरूले चाहिँ सुनेर अथवा बुझेर यी सोनु रेग्मीहरू जस्ता प्रतिनिधि जो गीत गाउनका लागि इन्द्रणीमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ समेट्न सक्नुहुन्छ। हामी इन्द्रणीको बसाईमा छौं। सोफा हब काठमाडौँद्वारा यस कार्यक्रम प्रायोजित छ। तारालाल धरेल असाध्यै मेहनती मान्छे, परिश्रमी मान्छे, जसले सोफा हबलाई देशैभर पुर्याउनु भएको छ, अब विश्वमा लान मात्र बाँकी छ। हुन त विश्वको एउटा देश नेपालमा त सञ्चालित छ, तर अब स्वदेशसँगै परदेशका विभिन्न ठाउँहरूमा पनि यदि यो व्यावसायिक रूपमा अगाडि बढे अझ राम्रो हुन्थ्यो कि भन्ने हाम्रो चाहना छ। र स्वदेशमा देशका विभिन्न शहरहरूमा उहाँले आफ्नो सोफा हबलाई चाहिँ अगाडि बढाइरहनु भएको छ। हामी अर्को साथीको पनि टेलिफोन लिन्छौं, त्यसपछि गीत सुनाउँछौ। ईशा धमला बाहिर हुनुहुन्छ, उहाँले गीत तयारी अवस्थामा राख्नु भएको छ, हामी सुनाउँछौ। कोही हुनुहुन्छ तिखेर, नमस्कार।

0: దీనికై భేట్న మంచి మలైత తర మేటరావు. हेलो हजुर नमस्ते लोक साङ्गीतिक विवादन
1: परिवर्तन सम्भव छ. कसको आवाज कहाँबाट हो नि?
0: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बजाङ घर भई आज भोलि काठमाडौँको किर्तिपुरबाट हो. यहाँको पुरानो अनि नियमित श्रोता पपुलर विमल राज जोशी आज धेरै पछि गीत गाउने बसाईमा है.
1: ल विमल राजजीसँग गफ त भइरहेछ र गीत गाउने बसाईमा चाहिँ अलिक पछि जोड्यौँ हामी है.
0: हजुरको
1: हाल खबर ठिक भएपछि हामी पनि ठिक छौ, हामीलाई पनि राम्रो छ. अब गीत पनि गाउनुभयो अनि आजको यस कार्यक्रमको प्रायोजक को हो थाहा छ तपाईँलाई? सोफा अफ काठमाडौँ. काठमाडौँमा मात्र सीमित छैन, सुदूरपश्चिममा पनि विस्तार छ, मध्य पश्चिममा पनि छ, अनि त्यस्तै पश्चिम नेपाल पूर्वाञ्चल सबै ठाउँहरूमा छ. अब पाइक पर्ने साथीहरू चाहिँ सोफा अफ काठमाडौँमा जान सक्नुहुन्छ अथवा सोफा अफ नेपालगंजमा छ, सोफा अफ धनगढ़ीमा छ, यसरी नै विभिन्न ठाउँहरूमा यसले आफ्नो सेवाहरू दिइरहेको छ.
0: एकदम हजुर, देशको अधिकांश प्रदेशहरू सातवटै प्रदेशमा शाखा विस्तार गरेको सोफा अफ काठमाडौँले विभिन्न व्यक्तिहरूलाई आफ्नो ठाउँ आफ्नो पाइप पर्ने क्षेत्रबाट एकदमै सेवा दिइराख्नु भएको छ. त्यो सोफा अफका प्रोभाइडर सञ्चालकज्यूलाई हार्दिक बधाई धन्यवाद पनि हामी ज्ञापन गर्छौँ.
1: धन्यवाद, खुसी लाग्यो. अब चाहिँ के गरौँ, अब गीत गाइहाल्नुभयो, इन्द्रणीमा आउनुभयो, अब गीत सुनाउँछौ. आज कुन गीत सुनाउँ लागेको तपाईँलाई जोशीजी?
0: आज मलाई एउटा गीत सुनाइदिनुहोस् न त, कार्यक्रममा पनि टेलिफोन गरे है. अब गीत त सबै मनपर्ने खालका हुन्छन्, सबैले सुन्नुपर्छ है, तर पनि एउटा गीत कुन सुनाइदिनुहोस् भनेपछि आज रामजी खाँतर्फ लागौं. धरती कुनको आकाश जुनकै हो, मैले भाषाका समय खाइसके, जुनी जुनी मत उनकै हो. यो गीत बजोस् प्रविधिमा साथ दिने ईशा दमाललाई आग्रह गरे है.
1: हस् धन्यवाद तपाईँलाई है त.
0: हस् धन्यवाद,
1: नमस्कार. हामी इन्द्रणीको बसाईले अगाडि बढ़ाइरहेका छौं. तपाईँ सस्तो राम्रो भरपर्दो टिकाउ सोफा अनि फर्निचरको खोजीमा हुनुहुन्छ, सोफा हब काठमाडौँलाई सम्झना गर्न सक्नुहुन्छ. हाम्रो तारालालजीसँग सिधै टेलिफोन गर्नुहोला. तपाईँले इन्द्रणी सुनेर टेलिफोन गरिसकेपछि म रेडियो कार्यक्रम इन्द्रणी सुनेर तारा सर तपाईँलाई कल गरे, मेरो घरलाई चाहिँ सोफा सेट चाहिएको छ, कहाँ के भनेर तपाईँ बुझ्न चाहनुहुन्छ भने तपाईँलाई विशेष छुट हुनेछ. त्यसैले 98511 52589 अहिले टेलिफोन गर्नुहोस् त, 98511 52589 मा भन्दै हामी गीत राख्छौं.

0: त्यस्तै भर्खा रेडियोबाट हेर्नुहोस् त यो लोकप्रिय कार्यक्रम इन्द्रेणीलाई सुनिरहनु भएको छ। तपाईँको मनको साथी चन्द्रमणि काठमाण्डुबाट बोलिरहेको छ। रेडियो काठमाण्डु 92.1 को स्टुडियो केएल टावर चाबहिलमा छ अनि हामी नवौ तलामा रहेर यो स्टुडियोबाट बोल्दै गर्दा चाहिँ यो आवाजलाई उकाली ओह्राली, भन्याङ चौतारी, दूर दराज, देश दुनियाँ सबै ठाउँहरूबाट हामीलाई सुनिरहनु भएको छ। सुन्ने साथीहरूले रेडियो मार्फत सुन्नु भएको छ, फेसबुकमा हेर्ने साथीहरूले भिडियो लाइभ मार्फत हेरिरहनु भएको छ, टिकटकमा हेर्ने साथीहरूले त्यही अनुसार हेरिरहनु भएको छ अनि तपाईँ जहाँ रहेर भएर पनि यो कार्यक्रमलाई साथ दिनुहुन्छ त्यो विश्वास चाहिँ मैले लिएको छु। र बिहानीको समयमा मलाई धेरै साथीहरूले भन्नुहुन्छ, चन्द्रमणि जब म अफिस जाने समय होस् अथवा कहीँ यात्रा गर्दाको समयमा चाहिँ म एकदम सवारीमा चाहिँ मजाले तपाईँको कार्यक्रमहरूलाई सुन्न पाउँछु, तपाईँको रेडियो नै आउनुहुन्छ अनि म सुन्छु भन्न भन्नुहुन्छ होइन। अब अहिले पनि कति साथीहरू यो यात्रा गर्दै गर्दा गन्तव्यसम्म पुग्नको लागि अगाडि बढ़िरहनु भएको छ, रेडियो काठमाडौँ टक्क बजाउनु भएको छ अनि मजासँग यो दोहोरी कार्यक्रमलाई सुन्दै अगाडि बढ्दा रमाइलोपनको आवाज त गर्नु नै हुन्छ। त्यहाँमाथि पनि आजको बसाई भनेको चाहिँ साथीसँग प्रत्यक्ष रूपमा हामीले कुराकानी गर्ने र साथीलाई मनपर्ने गीत संगीतहरू तपाईँले गाउन सक्नुहुन्छ, जसको लागि नम्बर खुल्ला गरेका छौं, तपाईँ आउन सक्नुहुन्छ अनि टेलिफोन गरेर गाउन सक्नुहुन्छ होइन। यसरी नै रमाइलो गरिरहेका छौं। ईशा कोही हुनुहुन्छ? नमस्कार।
1: नमस्कार हजुर।
0: कसको आवाज कहाँबाट?
1: चितलाङबाट दिवेश थापा मगर।
0: ओ, चितलाङ मकवानपुरबाट होइन? भनेपछि आज लगभग साथीहरू प्राय मकवानपुरबाटै आउनु भएको छ, सोनुजी पनि त्यतैबाट आउनुभयो होइन? अब तपाईँ आउनुभयो थापाजी, तपाईँ पनि चितलाङबाट हुनुहुन्छ। के छ मौसम, कस्तो छ बिहान? आज पानी पर्यो कि नै त्यता?
1: पानी परेको छ, अहिले घाम लाग्नु सुरु भइरहेको
0: छ। ए सुरु, अहिले काठमाडौँमा चाहिँ मजाले घाम लागेको छ, बिहान चाहिँ आज मुसलधारी नै पानी पर्यो एकैछिन। ल अब कुन गीत गाउने विकास आज?
1: आज अब पुरानो गीतहरू आएसम्म।
0: ल एउटा गीत गाउनुहोस् न सुनौ।

0: ल थापाजी एकदम सुमधुर तबरले झिमझिम सानो नझिमका उपरेली गाउनु भयो, धन्यवाद तपाईँलाई। हस् ल नमस्कार सर। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित बसाईमा छौं। सुदूरपश्चिमका साथीहरू सोफा हब चाहिँ अतरियामा पनि छ है, अनि अतरियामा सम्पर्क गर्न सक्नुहुन्छ, धनगढ़ीमा सम्पर्क गर्न सक्नुहुन्छ, नेपालगंजमा रहने साथीहरू नेपालगंजमा सम्पर्क गर्न सक्नुहुन्छ, हेटौडामा रहने साथीहरूले हेटौडामा सम्पर्क गर्न सक्नुहुन्छ, पोखरामा रहने साथीहरूले पोखरामा गर्न सक्नुहुन्छ, अनि पूर्वाञ्चलमा पनि छ। यसरी तपाईँ जहाँ जहाँ हुनुहुन्छ ती ठाउँहरूमा सोफा छ है, सोफा हब छ। अब सोफा हब काठमाडौँको लागि काठमाडौँ भयो, नेपालगंजको लागि नेपालगंज भयो, धनगढ़ीको लागि धनगढ़ी भयो, हेटौडाको लागि हेटौडा भयो। यसरी नै सोफा हबले चाहिँ आफ्नो नामलाई ब्रान्डिङ गरिरहेको छ, साथमा गुणस्तरीय सोफाहरू प्राप्त गरिरहनु भएको छ। र इन्द्रणी कार्यक्रम सुनेर टेलिफोन गर्ने साथीहरूले छूट प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले 98511 5589 टेलिफोन गरेर, म रेडियो कार्यक्रम इन्द्रणी सुनेर तपाईँलाई टेलिफोन गरेको, तारा सर मलाई सोफा चाहियो भन्नुभयो भने अवश्य पनि तपाईँलाई सुफत मूल्यमा सोफा तपाईँले भनेकै रोजाईमा अथवा घरमा गएर डिजाइन गर्नु छ यी सबैको लागि पनि सम्झनुहोला। त्यति मात्र होइन, फर्निचरका सामग्री पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, जहाँ दराजदेखि लिएर बेडदेखि लिएर होइन फर्निचरका सम्पूर्ण सामग्री तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। टेलिफोन लिने हो हुन्छ भन्नुभएको छ ईसाले। नमस्कार।
1: हेलो नमस्ते चन्द्रमणि सर।
0: हजुर हजुर नमस्कार। परिवर्तन सम्भव छ?
1: परिवर्तन सम्भव छ हजुरलाई पनि। काठमाडौँ जिल्ला गागलफेदीबाट बालकुमार लामा
0: बोल्दैछु। अनि पानी त आज धुमधाम बेजोड पर्यो होला है त्यता पनि?
1: अब हजुरले जानकारी गरिरहनु भएको छ, अब हाम्रो बादल टुसलतिर चाहिँ मुसुलधारे पानी पर्यो भनेर हजुरले जानकारी गरिरहनु भएको छ। यता गालफेकीतिर चाहिँ त्यस्तो चाहिँ परेन सर, फाटा फुट्टा मात्रै पर्यो।
0: झन् अब हामीले बागमती बढेको देख्दाखेरि चाहिँ त्यतातिर होला जस्तो लागेको, हुन त मनोहरतिर जान्छ होइन?
1: हजुर सर हजुर हजुर, परेन फाटा फुट्टा चाहिँ आइपुग्यो।
0: ए यता यति ठुलो पानी पर्यो बिहान 7 बजेको समयमा हेर्नुहोस् होइन?
1: हजुर हजुर हजुर,
0: ठुलो पानी पर्यो मलाई लाग्छ सम्भवत यो पालि असाध्यै ठुलो पानीमा आजको पानी पर्छ हाम्रो यता चाहिँ।
1: हजुर हजुर पक्कै सर, धुम्मा चाहिँ थियो बिहान पनि फाटाफुट्टा मात्र भयो। अहिले चाहिँ तपाईँको यता गाल फेरि चाहिँ मन्द मन्द घाम लागेर चाहिँ मैले बिहान कपडा पनि धोएको थियो, मजाले सुक्दैको छ है भन्नुपर्छ है चन्द्रमणि सर।
0: लौ है लौ ल। अनि खै त आज कता जानुभयो हाम्रो सानो मैयाजी होइन?
1: हजुर हजुर हजुर, उहाँ पनि अब खाना साना खाएर किचन धन्दातिर चाहिँ लागिरहेछ भन्नुपर्छ।
0: अब तपाईँ गीत गाउनुहोस् त सुनौ।
1: हो

0: ताईमीले यति गरे हजुर।
1: ल साह्रै मिठो सुमधुर यस्तो मजाले गाउनुहुन्छ, खुशी लाग्छ बालकुमारजी तपाईँ जस्ता साथी हुनुहुन्छ र त हामी निरन्तर रूपमा तपाईँ हुनुहुन्छ भन्न आउँछौ र हामी आए अनुसार तपाईँहरूले यो साथ दिनुहुन्छ यसको लागि धन्यवाद छ र साह्रै मिठो यो सुमधुर पूर्वेली भाकाको लागि पनि धन्यवाद है।
0: नमस्कार।
1: हामी देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ प्रसारण भएको इन्द्रणीको बसाईमा छौ नेपाली लोक तथा दोहोरी गीत संगीतको लागि। विगत लामो समयदेखि हामी इन्द्रणीको यो बसाईलाई अगाडि बढ़ाइरहेका छौं र इन्द्रणीको बसाई सुन्ने साथीहरू पनि धेरै भइसक्यो, दशक अगाडिबाट इन्द्रणी प्रसारणमा छ। सँगै मैले प्रस्तुत गर्ने कार्यक्रम त लगभग दुई दशक अगाडिदेखि नै साथीहरूले सुन्दै आउनु भएको छ। म निरन्तर रूपमा नेपाली लोकगीत र संगीतकै श्रीवृद्धिका लागि अगाडि बढ़िरहेको छु र तपाईँको साथ अवश्य पनि मिलेको छ। हामी टेलिफोन लिन्छौं, एउटा गीत सुनाउ हुन्छ भन्नुभएको छ ईशा। ल राखौं न त गीत, त्यसपछि हामी आउँछौं।

0: देशैभरका रेडियोबाट इन्द्रणी प्रसारणमा छ। असाध्यै मन सुने कुशल बेलवासेले गाउनु भएको गीत हो, चिनै मिलेन त यहाँलाई हामीले सुनायौं। कस्तो लाग्छ यो गीत? सल्लाह सुझाव अवश्य पनि कलाकारलाई दिन सक्नुहुन्छ। नेपाली लोक संगीतमा पछिल्लो समयका एउटा उदाउँदा तारा हुन्, उदाउँदा नक्षत्र हुन् कुशल बेलवासे, जसको आवाज सुन्दाखेरि लाग्छ कहिलेकाहीँ त होइन एक्लै बसियो भने, उहाँका गीतहरू सुन्न थालियो भने होइन रुन थालिन्छ क्या। यति मर्मस्पर्शी गीतहरू गाउनुहुन्छ, यति मन सुन्छ। यस्ता गीतहरू गाउने प्यारो भाइ कुशललाई फेरि पनि म धन्यवाद दिन्छु, यति मिठो गीतलाई आवाज दिनुभएको छ। हामी सोफा अफ काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईलाई देशैभरका रेडियोबाट अगाडि बढ़ाइरहेका छौं। सस्तो राम्रो भरपर्दो टिकाउ अनि फर्निचरसँगै सोफाको खोजीमा हुनुहुन्छ भने सोफा अफ काठमाडौँलाई सम्झनुहोला। 9851552589 9851552589 टेलिफोन गरेर तपाईँले थप जानकारी सँगै इन्द्रणी मार्फत म सुनेर तपाईँलाई टेलिफोन गरेको तारा सर भन्नुभयो भने तपाईँलाई निश्चित छुटहरू हुनेछ आजको लागि। त्यसैले अहिले नै टेलिफोन गरेर सोफा चाहिएको छ भनी सम्पर्क गर्न सक्नुहुन्छ। विशेष गरी तपाईँले कार्यक्रम सुन्दै गर्दा तपाईँ काठमाडौँभित्र हुनुहुन्छ भने डेलिभरीको पनि व्यवस्था छ, अनि तपाईँको घरको अथवा कोठाको साइज अनुसार नापेर बनाउने भए पनि त्यसमा पनि तपाईँले चाहिँ ढुक्क भएर टेलिफोन गरेर बुझ्न सक्नुहुन्छ। अब यो जानकारी सँगै म कार्यक्रमको पनि अन्त्यतिर आइसकेको छु। हामी एकजना साथीसँग टेलिफोनमा कुराकानी गर्छौ, उहाँको गीत सुन्छौ, अनि चाहिँ भने आजको लागि हेलो बाई बाई भन्छौ है त। नमस्कार।
1: नमस्कार भाइ।
0: को बोल्नुभयो भाइ?
1: म राजकुमार बोले दाई, चाबेलबाट।
0: चाबेलबाट राजकुमार। ल, राजकुमारसँग पनि बेला बखतमा इन्द्रणीमा टक्क भेट हुन्छ है?
1: हजुर दाई, हजुर। अब सुन्न सधैँ सुनेको हुन्छु, फोन सिटिनिटी लाग्न अलिकति गाह्रो हुन्छ,
0: लागेको बेलामा त गफ भइहाल्छ नि, होइन राजकुमार?
1: हजुर हजुर।
0: ल, कस्तो खुसी लाग्छ तपाईँहरूले साथ दिँदाखेरि। अनि सबै राम्रै छ नि?
1: हजुर दाई, सबै ठिकै नै छ।
0: अनि हाम्रो केएल टावरबाट कति टाढा हो रे राजकुमारको?
1: अहिले म अलि धेरै टाढा छु दाई, पहिला त्यहाँ नजिक थिएँ भने अहिले यता।
0: ए ल ल, केएल टावर आउँदाखेरि टक्क आउनु होला। यहाँ फिल्म हेर्न पाइन्छ, कपडा किन्न पाइयो, हरेक कुरा चाहियो नि त यहाँ, होइन?
1: मेरो किनमेल त गर्ने पसलाई नै नै हो।
0: ए ल, अब कुन चाहिँ गीत गाउने आज भन्नुहोस्।
1: हुन्छ, एउटा ठुलो गीत गाउँ
0: ल। सुरु गर्नुहोस् न त।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
1: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
2: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577-71546
4: होइन भाइला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
7: मध्य पश्चिम ट्रान चेक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भुसालको नमस्कार। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिव शिखर बहुउद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिको अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76 जना बचतकर्ताको करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5,00,000 भन्दा कम रकम बचतकर्ताहरूलाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकमकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै एमालेका महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो। प्रेस चौतारी दाङले आज बिहान तुल्सीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजनीतिमा आउँदा त्यो भूमिका नरहने भएका कारण राजनीतिमा आउनु उचित नभएको बताउनुभयो। व्यक्तिगत रूपमा आफ्नो र नेकपा एमालेको चाहना पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा नआए हुन्थ्यो भन्ने भए पनि उहाँकै चाहना बमोजिम पार्टीले सदस्यता नवीकरण गरेको बताउनुभयो। मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय गैर सरकारी तथा संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकतामा दिएको छ। नेपाली सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेको गढ़ तथा गुलमहरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पीड़ितनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौँ बाहेक सुर्खेत र इटहरीमा एक एकवटा हेलिकप्टर स्ट्याण्ड बाई अवस्थामा राखिएको छ। मनसून शुरू भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा दुईवटा हवाई साधन उपयुक्त ठाउँमा पूर्व तैनाथ गर्ने योजना पनि सेनाले बनाएको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेलीब्रिज तयारी अवस्थामा राखिएको छ। धादिङको गजुरी, चितौ उनको भरतपुर तथा बाराको जितपुरमा एक एक सेट बेलीब्रिज राखिएको सेनाले जनाएको छ। यसै गरी गाड़ी मार्फत सजिलै आवश्यक ठाउँमा पुर्याएर तुरन्त सञ्चालन गर्न सकिने तीनवटा द्रुत यान्त्रिक पुल गौचरको ब्यारेकमा तयारी अवस्थामा राखिएका छन्। विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई पनि गौचर ब्यारेक काठमाडौँमा तयारी अवस्थामा राखिएको निर्देशनले जनाएको छ। र विभिन्न 8 विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान गरी 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20 र लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपिसोक दान। सम्पर्क फोन नम्बर 98686 61694।
11: यो दाँत दुखेर मर्नु भयो।
12: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अय्या, अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
12: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
12: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
13: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
14: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
15: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
14: सम्पर्क फोन नम्बर 08-5563-0027
6: 98-41-68-47-46।
14: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
18: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
19: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
18: तालिममा दिइने विषयहरू:
19: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
18: स्पेशल सेफ तालिम,
19: जापानिज सुशी तालिम,
18: वेट्रेस,
19: टुरिस्ट गाइड।
18: हाम्रा विशेषताहरू:
19: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
18: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
19: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
18: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
19: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
18: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
19: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
20: तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
21: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
22: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ।
23: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
22: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
21: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज। सपना देख्ने होइन, पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
24: फारम बुझाउने अन्तिम मिति EZ 9 गते सम्म। प्रवेश परीक्षा EZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन EZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू EZ 11 गतेदेखि EZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन EZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहिदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-478-0891 र 97-76-18-807।

सप्तरंगीले ल्यायो माया र मेलाको कथा रेडियोले सुनाउँछ हरेक मनका व्यथा। गीतमा छ जीवनका अनगिन्ती रंग, संगीतमा छ मनलाई छुने ती तरंग। श्रोताको साथले आज रमाउने छौ, प्रेम र संगीतमा डुबाउने छौ। हजुर नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरंगीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर आज पनि एकैसाथ उपस्थित भइसकेका छौ। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिग्राम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। हजुर सदाको बसाई जस्तै गरेर आज पनि एकै साथ उपस्थित भइसकेका छौ। यहाँबाट मिठा मिठा गीत संगीतहरू बजाउँदै त्यसै गरी तिनै गीतहरूका कुराकानी गर्दै आजको श्रृंखलालाई अगाडि बढाउने गर्दछौ। यति बेला भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ र हाम्रो आवाज कहीँ कतैबाट सुन्दै हुनुहुन्छ भने आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz। त्यसै गरी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई विभिन्न वेबसाइट तथा मोबाइल एप्सहरूबाट पनि सुन्न सक्नुहुनेछ। www.radioMP.org लगइन गरेर हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर रेडियो मध्य पश्चिम सर्च गर्नुभयो भने हामीलाई सजिलै मात्रामा भेट्न सक्नुहुनेछ। त्यसै गरी रेडियो मध्य पश्चिम नामक फेसबुक आइडीबाट पनि हामी प्रत्यक्ष लाइभ आएका हुन्छौ। त्यस माध्यमबाट पनि हामीलाई सजिलै रूपमा भेट्न सक्नुहुनेछ। हजुर श्रोता यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? पक्कै पनि स्वस्थ हुनुहुन्छ होला, आफ्नो कामकाजमा व्यस्त हुनुहुन्छ होला भन्ने मैले आशा गर्दै हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला, तर भर्खर मात्र सुन्नु भएको आज पहिलो श्रोता हुनुहुन्छ भने हजुरको लागि म फेरि जानकारी गराउन चाहन्छु। कार्यक्रम सप्तरंगी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईँहरूको माझमा रहने गर्दछौ। यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरू राख्ने गर्दछौ। गीतहरू मध्ये पनि धेरै विधाका रहने गर्दछन्। त्यस अन्तर्गत पनि हामीले लोकगीतलाई स्थान दिएका हुन्छौ। लोकगीत अन्तर्गत पर्ने गीतहरू धेरै प्रकारका रहने गर्दछन्। त्यस अन्तर्गत हामीले रोइला, टप्पा, झ्याउरे, सालैजो, पूर्वली गीत, पुर्खली गीत यिनै गीतहरूलाई यस कार्यक्रममा स्थान दिने गर्दछौ। सबै किसिमका गीतहरू यस कार्यक्रममा हामीले बजायौं भने सुनमा सुगन्ध लिनेछ भन्ने आशा गर्दै हामी यस कार्यक्रममा सबै किसिमका गीतहरू राख्ने जमर्को गरिरहेका छौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। यस कार्यक्रममा हामीले तीनै गीतहरूको झलकहरू पनि राख्ने गर्दछौ। कार्यक्रमको शुभारम्भ र कार्यक्रमको सेकेन्ड लास्टमा तीनै गीतहरूको झलकहरू राख्ने गर्दछौ। अब भने हामीले ढिला नगरिकन तीनै गीतहरूका झलकहरू राख्दैछौ। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

सन्देश आयो माया मिसाएर शब्दहरू आए मुक्तक बनी बगेर श्रोता हाम्रा प्रेरणा हुन् श्रोता हाम्रा प्रेरणा हुन् गीतमा तिनकै प्रतिबिम्ब झैं गीतमा तिनकै प्रतिबिम्ब झैं हजुर भर्खरै हामीले राखेको तिनी झलकहरू सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज पनि रमाइला रमाइला गीत संगीतहरू रहेछन् भनेर पक्कै पनि यस कार्यक्रम अवधि दिवस साथ दिनुहुनेछ भन्ने मैले पूर्ण आशा मनभरिसँग लिएको छु। आज पनि तिनै हजुरहरूले पठाएका भावना मुक्तकहरू यहाँबाट वाचन गर्ने गर्दछौ भने केही हामीले आफै लिएका ती शायरीहरू वाचन गर्ने गर्दछौ। त्यसै गरी उत्कृष्ट पढ्न सफल भएका गीतहरू रोइला टप्पा देउडा सालैजो जस्ता सप्तरंगीमा सप्तरंगीन गराउनका लागि सबै थरी गीतहरू लिएर उपस्थित भइसकेका छौं। यिनी सबै थरी गीतहरू बज्दाखेरि सुनमा सुगन्ध ल्याउनेछ भन्ने मैले आशा अनि अपेक्षा गर्दै यस कार्यक्रमको सातौं नम्बरमा पढ्न सफल भएको भाका रहेको छ। यस कार्यक्रमको लागि एकदमै उत्कृष्ट र भर्खरै आएको नयाँ लोक भाका रहेको छ। लाउथे बरै पिरती तर मन बुझेर हस भन्ने को छ र बाँकी अंश।

हजुर, निकै रमाइलो गीत भर्खरै हामीले राखेका थियौं। यस गीत सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो पशुपति शर्मा, रेशमी सेन्चुरी, उषा उप्रेती लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाकासँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यात्रा गर्ने क्रममा यस्तै गीत संगीतका कुराकानी गर्ने गर्दछौ। त्यसै गरी यहाँबाट रमाइला रमाइला मुक्तक, भावना, गजलहरू पनि बीचबीचमा वाचन गर्ने गर्दछौ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले यस कार्यक्रमको छैटौं नम्बरमा पर्न सफल भएको भाका राख्दैछौ। हौ कि माया अर्कैको हकवाला लोकगीत अन्तर्गत पर्ने झ्याउरे भाका रहेको छ। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

हजुर, हौकी माया अर्कैको हकवाला एकदमै रमाइलो भाका रहेको थियो। यस्तै चटिलो गीतहरू बज्दाखेरि नाचु नाचु जस्तो लागिरहेको थियो। पक्कै पनि हजुरहरूलाई पनि त्यस्तै लाग्छ होला भन्ने मैले आशा अनि अपेक्षा गर्दै भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो राजु गुरुङ, रामजी खान, चिना थापा लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समय कही कतैबाट हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने यो आवाज इनको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz त्यसै गरी www.radioMP.org लगइन गरेर हाम्रो पात्र एप्लिकेशन डाउनलोड गरेर र विभिन्न मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ दाजु हुनुहुन्छ शालिकराम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। अवश्य पनि यसरी बोलिरहँदाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले फेसबुक मार्फत पनि जानकारी गराउनु होला। अवश्य पनि कुन माध्यमबाट हेर्दै हुनुहुन्छ अथवा सुन्दै हुनुहुन्छ जुन माध्यमबाट सुने तापनि सल्लाह अनि प्रतिक्रिया दिन कति पनि नछुटाउनु होला र हजुरहरूलाई कुन खालको भाका धेरै मन पर्ने गर्दछ त्यो पनि हजुरले कमेन्ट मार्फत जानकारी गराउनु होला भन्दै फेरि पनि हामीले अर्को भाका राख्न गइरहेका छौ। पुरानो लोकगीत अन्तर्गत पर्ने भाका रहेको छ माया खै भनौला कान्छा भनी बोलाए दिदा म है भनिदिउला। यस्तै भाका रहेको छ पक्कै पनि कार्यक्रम छोडेर कतै नजानुलाई।

हजुर भर्खरै हामीले राखेको भाका सुनेर हजुरहरूलाई पनि मन परेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा स्वर रहेको थियो खुमन अधिकारी, विष्णु माझी, नेत्र हरियाल, सौरु मगर, शंकर बेसी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो भाका पछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौ। गीत संगीत भन्ने बित्तिकै जुनसुकै व्यक्तिलाई पनि मन पर्ने गर्दछ। गीत संगीत पराए हाँसो मिलन बिछोडका कुराहरू रहेका हुन्छन्। कतिपय घटनाका कुराहरू पनि गीत संगीत आधारमै राखिएका हुन्छन्। कतिपय गीतहरू सुनिरहौं जस्ता लाग्ने गीतहरू पनि हुन्छन् भने कतिपय गीतहरू सुन्दाखेरि नाचु नाचु लाग्ने जस्ता गीतहरू हुन्छ भने कतिपय गीतहरू सुन्दा सुन्दै त्यही गीतमा हराएको पत्तो हुँदैन। त्यसैले गीत संगीत समय अनुसार मन पर्ने गर्दछ। आधुनिक युगको मान्छेलाई आधुनिक कालका गीतहरू, भर्खरै चलेका गीतहरू मन पर्ने गर्दछ भने पहिलादेखिका केही ज्येष्ठ उमेरका व्यक्तिलाई पुराना गीतहरू मन पर्ने गर्दछ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि हामीले भाका राख्ने बेला भइसकेको छ। भोलिदेखि जलको देश र पाखामा, नानीको जलको आउँछ आँखामा।

हजुर, लोकगीत अन्तर्गत पर्ने कौडा गीत हामीले भर्खरै राखेका थियौं। यस्तै कौडा कौडा, पुर्खौली पूर्वौली, सालैजो देउडा जस्ता भाकाहरू यहाँबाट बस्दाखेरि छुट्टै आनन्द महसुस भएको होला भन्ने मैले आशा अनि अपेक्षा गर्दै भर्खरै हामीले राखेको गीतमा स्वर रहेको थियो। पृथ्वी गुरूङ, सिर्जना गुरूङ, लक्ष्मी गुरूङ, मनोज गुरूङ लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीत सँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यस्तै गीत संगीतका कुराकानी गर्दै र यहाँबाट बजाउँदाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ सल्लाह सुझाव दिन कति पनि नछुटाउनु होला। हजुरहरूले पनि भावना शायरी त्यसै गरी मुक्तकहरू पठाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम नामक फेसबुक आईडीमा पनि पठाउन सक्नुहुन्छ भने त्यसै गरी प्रतिप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने हजुरहरूले सजिलै रूपमा भेट्न सक्नुहुनेछ र सिधै हजुरले म्यासेज गर्न सक्नुहुन्छ र आज म्यासेज गरेको तपाईँको आउने हप्ता चाहिँ अवश्य पनि वाचन गर्ने नै छौं। अवश्य पनि हजुरहरूले पठाएका भावना मुक्तक र शायरीहरू गीत संगीत र प्रकृति माटो हिमाल पहाड़ तराई जस्ता कुराहरू समेटेर लेखेका हुनुपर्ने हुन्छ र हजुरहरूको नाम र ठेगाना पूरा रूपमा लेखेको हुनुपर्ने हुन्छ। त्यसरी हजुरहरूले पठाउन सक्नुहुन्छ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले यस कार्यक्रममा भाका राख्ने बेला भइसकेको छ। किन मलाई एक्लो पारेको छैन मैले माया मारेको, बाँकी आउँछ भाकाबाट।

हजुर निकै नै राम्रो मार्मिक भाका राखेका थियौ, यस भाका सुनेर हजुरहरूलाई पनि मन परेको होला भन्ने मैले आशा अन्य अपेक्षा गरिरहेको छु। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो रामजी खान, मुना थापा, विनोद बराजुली, सागर बराजुली लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेला यो आवाज कहीँ कतैबाट सुन्दै हुनुहुन्छ भने आवाज यिनको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz को आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगीमा छौं। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ दाजु हुनुहुन्छ शालिक राम चौधरी सँगै आवाजमा म बोल्दैछु तपाईँहरूको नजिकको साथी प्रदीप अधिकारी। अब चाहिँ हामीले कति गीतहरू बजाइसक्यौं र कति गीतहरू बजाउन बाँकी छ भनेर पूर्ण हजुरहरूको माझमा झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुला है त।

गजलमा बोले सम्झनाका पल मुक्तक बनेर आयो मायाको छल गीतहरू बन्यो हाम्रो कथा सप्तरङ्गीमा हरेक भावनाको व्यथा सप्तरङ्गीमा हरेक भावनाको व्यथा। हजुर भर्खर हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज एक नम्बरमा पढ्न सफल भएको भाका यो पो रहेको छ कि भनेर आकलन गरिरहनु भएको होला। पक्कै पनि हजुरको आकलन हामीले केही छिनमै हामीले त्यस गीत बजाउने नै छौ। अझै पनि हामीसँग दुईवटा भाका रहेको छ। विशेष त यस कार्यक्रम उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका लोक भाकाहरू राख्ने गर्दछौ। त्यस अन्तर्गत पनि हामीले रोइला टप्पा देउडा सालैजो पुर्खौली गीत पूर्वौली गीतहरू पुराना तथा नयाँ भाकाहरू यस कार्यक्रममा राख्ने गर्दछौ र यसरी हामी सबै खालका गीतहरू यस कार्यक्रममा राख्दाखेरि सुनमा सुगन्ध ल्याएको होला भन्ने मैले आशा राखिरहेको छु। हजुरहरूलाई पनि यसरी बजाइराख्दाखेरि पक्कै पनि एउटा न एउटा खालका भाकाहरू मन पर्दछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। कतिपय साथीलाई रोइला मनपर्छ भने कतिपय साथीलाई देउडा मनपर्छ, कतिपय साथीलाई पुरानो मनपर्छ भने कतिपय साथीलाई नयाँ मनपर्छ। अवश्य पनि सबै किसिमका गीतहरू बजाउने भएकाले एउटै व्यक्तिलाई सबै खालका गीतहरू मन नपर्न पनि सक्छ। त्यसले गर्दाखेरि हजुरहरूले कति पनि झर्को नमानिदिनुहोला भन्दै यस कार्यक्रममा फेरि पनि हामीले दोस्रो चरणको भाका राख्न गइरहेका छौ। सालैजो भाका अन्तर्गत रहेको भाका रहेको छ, हे जानै लाग्यो बैसरीमै छैन सुखको पैसा सालैजो जामकी लाउर कमाउन बाँकी अंश भाकाबाट

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-44

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: मरेको के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स एम्बुलेन्स आयो एम्बुलेन्स आयो ल ल ल लगिहाल्नु लगिहाल्नु यो
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याहको 12 बजेको छ।

0: सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र लुम्बिनीमा अझै तीन दिन तापक्रम बढ़ने, पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,93,800 रूपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुँको मार्की चोक लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा अझै तीन दिन तापक्रम बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको मौसम बुलेटिन अनुसार आज भोलि र पर्सि पश्चिम तराईका जिल्लाहरूमा तापक्रम क्रमिक रूपमा बढ़नेछ। अत्यधिक गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा बाहिरी काममा खटिने नागरिकलाई दिउँसोको समयमा अत्यधिक घामबाट जोगिन मौसमविदको सुझाव छ। गर्मीसँगै देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ। पछि शनिबार दिउँसो गण्डकी र राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पनि केही ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाले वर्षा, चट्याङ तथा अत्यधिक गर्मीबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव 1,800 रूपियाँले बढ़ेर तोलाको 2,93,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,92,000 रूपियाँ थियो, यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 90 रूपियाँले बढ़ेर तोलाको 5,050 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,960 रूपियाँ थियो। तनहुको आबु खैरेनी गाउँपालिका दुई मार्कीचोकमा रहेको 220, 132 र 33 केबी सब स्टेशनमा रहेको 132, 33 केबी क्षमताको 12 एमपीए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो बेलुकी 5:30 बजेदेखि लाइन अवरूद्ध भएको हो। सब स्टेशनबाट तनहुँको आबु खैरेनी, गोर्खा जिल्ला र मुगलिन हुँदै चितनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ। समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले 1:15 बजे लाइन फेरि सञ्चालनमा ल्याए पनि अर्थिङ प्रणालीमा समस्या देखिएपछि आज बिहान 7 बजेको आसपासमा ट्रान्सफर्मर पुनः बन्द भएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको छ। चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गएको वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको छ। मौरी पालन विकास केन्द्र भण्डारका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गएको वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घर मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको छ। तोरीमा एकपटकमा 3 चोटिसम्म मह काट्ने किसानले यसपटक बढ़ीमा 2 पटक मह काटेको बताएका छन्। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यसपटक 3 पटक मात्र काटेका छन्। अहिले घरको संख्या बढ़े पनि उत्पादनमा कमी आएको छ। गएको वर्ष मौली पालक किसान मध्ये 70% 6 पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले 30% किसानले मात्र 6 पटक मह निकालेका छन्। जिल्लामा 450 जना व्यावसायिक मौरी पालक किसान रहेका छन्। विशेष गरी चिउरी र तोरीको मह 80% उत्पादन हुँदै आएको छ। 20% मह रुदिलो, फाफर, फड्के, लिची लगायतबाट उत्पादन हुने गरेको किसानले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सर्वोच्च अदालतमा आज शोक विदा, जोमसम कागबेनी सड़क स्तर उन्नतिको काम शुरू लगायतका खबर बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने, आज सुनसादीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले आज शोक विदा दिएको छ। पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको निधनमा आज शोक विदा दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। शोक विदासँगै आज अदालतको इजलास बन्द भएको छ। प्रधानको हिजो 97 वर्षको उमेरमा निधन भएको हो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसम कागबेनी 9 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरला खण्ड अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। अब विदेशको खबर। पछिल्लो समय अमेरिका र क्यूबा बीच तनाव बढ़दै गएको छ। यही बीचमा अमेरिकी विमान वाहक युद्धपोत क्यारेबियन सागरमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबा विरूद्ध सैन्य कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। अमेरिकी दक्षिणी कमाण्डले यसको पुष्टि गर्दै यूएसएस निपितिजले ताइवान जलमार्गदेखि अरबको खाड़ीसम्म विभिन्न क्षेत्रमा स्थिरता सुनिश्चित गर्दै तथा लोकतन्त्रको रक्षा गर्दै आफ्नो युद्ध क्षमता प्रमाणित गरिसकेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्गो रुबियोले क्यूबाका नागरिकका नाममा स्पेनिस भाषामा सन्देश जारी गर्दै क्यूबालाई त्यहाँको समस्याका लागि जिम्मेवार ठहर्याउनु भएको छ। दुई देश बीच कूटनीतिक क्षेत्रमा तनाव अझ बढ़दै गएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल अहमदाबादमा बेलुकी 7:45 शुरू हुनेछ। 13 खेल खेलेको गुजरात 8 खेलमा जीत र 5 खेलमा पराजित हुँदै 16 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 13 खेल खेलेको चेन्नई 6 खेलमा जीत र 7 खेलमा हारसहित 12 अंकसहित तालिकाको 7 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 खेलमा र चेन्नई 4 खेलमा विजय भएका छन्। आईपीएलमा हिजो कोलकाताले मुम्बईलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने, पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,93,800 रूपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहुको मार्कीचोक सब स्टेशनमा विद्युत अवरोध, चितवनमा यस वर्ष मह उत्पादनमा कमी। युवासँग बढ़दो तनावका बीच अमेरिकी युद्धपोत क्यारेबियन सागर पुग्यो, सैन्य कार्यवाही गर्ने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर उज्यालो रेडियो नेटवर्क।
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
3: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा।
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
3: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ड जोरिङ सम्बन्धी अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082563218।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
21: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
23: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
24: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
22: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
24: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
22: पाठेघरमा मासु पलाउने,
24: निसन्तान महिलाको चेक जाँच,
22: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
25: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार।
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082595410, मोबाइल नम्बर 98478893 र 98095812871।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082595847, 082595847।
28: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
29: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
29: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
29: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
1: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416039। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

कास्टिङ प्रोग्राम क्रिस्टियन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

0: वर्षा
1: हजुर
0: म तिमीलाई एउटा कुरा भन्छु नि
1: पहिला म भन्छु
0: हस्
1: म सुशीलसँग बिहे गर्दैछु नि
0: त्यही हो र
1: हो नि अहिले म जान्छु ल
0: हस्

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478673।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584654 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन्न जाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410170 98410170।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98578442, 98578350। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड, दाङ।
11: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बाल बालिकामा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बाल बालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ। यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिले भन्दा बढ़ी संख्यामा कुपोषित बाल बालिका पहिचान भएका हुन्। विशेष गरी कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यस्तो कुपोषण भएका बाल बालिका अत्यन्त दुब्ला, ख्याउटी र करंग देखिने अवस्थाका हुने गर्दछन्। कड़ा शीघ्र कुपोषण भएका बाल बालिकालाई तयारी उपचारात्मक खाना उपलब्ध गराइने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनर्स्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाइने व्यवस्था गरेको शाखा प्रमुख थापाले जानकारी दिनुभएको छ। त्यसै गरी 12% बाल बालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बाल बालिका उमेर अनुसार तौल नहुने, दुब्ल्याउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो। प्रेसोतारी दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजनीतिमा आउँदा त्यो भूमिका नरहने भएका कारण राजनीतिमा आउनु उचित नभएको बताउनुभयो। व्यक्तिगत रूपमा आफ्नो र नेकपा एमालेको चाहना पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा नआए हुन्थ्यो भन्ने भए पनि उहाँकै चाहना बमोजिम पार्टीले सदस्यता नवीकरण गर्ने निर्णय गरेको बताउनु भएको छ। सल्यानमा आधारभूत तहका 577 बाल बालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका 62 स्थानीय तहका शिक्षा शाखा प्रमुख प्रतिनिधि तथा सामाजिक विकास समितिका संयोजकहरूको सहभागिता रहेको थियो। बाहिर रहेका बाल बालिकाले शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताएको छ। इकाइका अनुसार जिल्लाभर कक्षा 1-8 अध्ययन गर्ने उमेर समूहका 577 बाल बालिका अझै विद्यालय बाहिर रहेका छन्। अघिल्ला वर्षहरूको तुलनामा विद्यालय छाड्ने दर घट्दै गए पनि हालको तथ्याङ्क अझै चुनौतीपूर्ण रहेको जनाइएको छ। इकाइ प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निशुल्क शिक्षा कारण लाई प्रभावकारी बनाउँदै विद्यालय बाहिर रहेका बाल बालिकाको संख्या घटाउन आवश्यक रहेको बताउनु भएको छ। र सरकारले समस्याग्रस्त सहकारीका थप 304 साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देशीय सहकारीका साना बचतकर्ताको रकम बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 र शिव शिखर बहुद्देशीय सहकारीका थप 216 बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देशीय सहकारीका 156 र पशुपति सहकारीका 7 गरी 378 साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै कर्मश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले बताएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्ने भएको छ। अवस्त दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै कस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 9 77
8: र 98 5 78 30 6 8 9।
9: यति त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
10: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ, त्यो कलेज नै सही हुन्छ बाबु।
11: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ।
12: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
11: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्। साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
10: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
12: फारम बुझाउने अन्तिम मिति NJET 9 गते सम्म। प्रवेश परीक्षा NJET 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NJET 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NJET 11 गतेदेखि NJET 17 गते सम्म मात्र। कक्षा सञ्चालन NJET 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-4-78-0-28-91 र 97-6-76-18-807।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी भीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू।
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, राई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-55-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
17: नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98577146।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 डाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही डाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-21840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
6: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, just double bus, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: सूचना श्री गणेश चित्रालय खोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
3: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
4: स्वर्गद्वारी चलचित्र मन्दिर खोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
5: त्यो त मैसकी बहिनी हो,
6: आजदेखि तेरो आउँछु।
4: लाली बजार,
7: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
4: गुरु आमा,
8: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
4: र परालको आगो,
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
10: मध्य पश्चिम ट्याङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आज सम्पन्न प्रदेश समन्वय परिषदको 8 बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेत नारायण आचार्यले योजना छनौटमा प्रदेश सरकार निर्मम बन्ने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले आयोजना बैंकको अवधारणालाई कार्यविधि विधि मार्फत अघि बढ़ाइएको उल्लेख गर्दै विधिका आधारमा मात्रै योजना छनौट गरिने बताउनुभयो। उहाँले पूर्वाधारतर्फ 30 लाख रूपियाँ भन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका 10 लाख भन्दा कम लागतका योजना पनि प्रदेश स्तरमा नराखिने स्पष्ट पार्नु भएको छ। 5 लाख रूपियाँसम्मको योजना अघि बढ़ाउनु पर्ने अवस्था आए स्थानीय तहमा सशर्त अनुदान मार्फत पठाउने तयारी रहेको उहाँको भनाइ थियो। स्थानीय तहमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले दरबन्दी अनुसारको कर्मचारी विवरण तत्काल पठाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बाल बालिकामा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बाल बालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ। यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिले भन्दा बढ़ी संख्यामा कुपोषित बाल बालिका पहिचान भएका हुन्। विशेष गरी कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो। प्रेस चौतारी दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजनीतिमा आउँदा त्यो भूमिका नरहने भएका कारण राजनीतिमा आउनु उचित नभएको बताउनु भएको हो। व्यक्तिगत रूपमा आफ्नो र नेकपा एमालेको चाहना पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा नआए हुन्थ्यो भन्ने भए पनि उहाँकै चाहना बमोजिम पार्टीले सदस्यता नवीकरण गर्ने निर्णय गरेको बताउनु भएको थियो। र सल्यानमा आधारभूत तहका 577 बाल बालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रम तथ्याङ्क प्रस्तुत गरिएको हो। शिक्षा विकास तथा समन्वय इकास सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका 10 वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख प्रतिनिधि तथा सामाजिक विकास समितिका समेतकहरूको सहभागिता रहेको थियो। विद्यालय बाहिर रहेका बाल बालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताएको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्टरेस्ट प्रणाली जीविस रोड खोराही दाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223
5: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
5: स्पेशल सेफ तालिम
6: जापानिज सुशी तालिम
5: वेट्रेस
6: टुरिस्ट गाइड
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
6: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
6: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
5: सम्पर्क मोबाइल 9841170
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-55555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-593-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
7: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
8: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टर RK झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
8: बिरामी
9: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
6: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-0023, 98478-1817 र 98478-6543।
10: सामुदायिक विद्यालय तर्फ SC मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय चौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
11: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
10: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
11: यातायातको सुविधा भएको,
10: स्वच्छ खाने पानीको व्यवस्था भएको
11: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
10: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98-49-73-033, सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 9848 41 6039। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज। स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीडित हुनुहुन्छ?

0: यदि हुनुहुन्छ भने दाङखोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हिराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिंग माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको काक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाई छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जुन 13 हो, यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्किगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,50,000 जना भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 573,977 जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मोस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बसियालले जानकारी दिनुभयो। म्याग्दी र मोस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको पाँच दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ। भाजपाको 87 लाख फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाई छ। अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्रो भ्याचोस ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षक लाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो। शुरूमा उनलाई 1 वर्षको जेल सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825635775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
14: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
15: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
17: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
19: सम्पर्क फोन नम्बर 0825902222
14: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
20: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा
21: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चितफार उपचार
12: डाक्टरद्वारा दिइने सेवाहरू
20: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
12: बिना टाका प्रभावकारी उपचार
21: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
21: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
12: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार।
19: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
22: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

नमस्कार आवाज हिंको आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.3 चार मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेगबेसीको फाकामा प्राविधिक मित्र शालिकराम चौधरी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेगबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.3 चार मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा गोरीकी संगीतको संगालो रेडियो कार्यक्रम लेगबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी बिहिबारे श्रृंखलामा छौ। तपाईँकै साहित्यिक सृजनालाई स्थान दिने श्रृंखलामा छौ। आफूलाई मन परेको र आफूलाई मन परेको विषयवस्तुमा तपाईँले साहित्यिक सृजना गर्नु भएको छ भने 082-5608-56 को टेलिफोन नम्बर डायल गरेर तपाईँले आफ्नो प्रस्तुति सुनाउन सक्नुहुनेछ। यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौं। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो फाका तपाईहरुको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। छु मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईहरुको छ। आज हामी बिहिबार श्रृंखलामा छौ, तपाईहरुकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: नमस्कार।
0: शुभ नाम?
1: गजराजी
0: आउनुभयो, सन्चो हुनुहुन्छ नि है?
1: हजुर हजुर।
0: अनि के गर्दै हुनुहुन्छ हाम्रो गजराजीले?
1: यस्तो गर्मीमा के गर्ने हो र?
0: अत्याधिक गर्मी छ है,
1: पङ्खा लाएर पनि सुक्क छ।
0: हो नि गाह्रो छ है, आफ्नो ख्याल गर्नुहोस् है त। एकदम धेरै गर्मी छ, सो अब गर्मी त सिजन पनि हो, त्यो भएको भएर चाहिँ अब काम गर्ने त्यति धेरै माहौल पनि छैन होला। हामीलाई सुनिराख्नु भएको छ, खुसी लाग्यो। आज साहित्यिक सृजना सुनाउनु पर्छ, सुरु गर्नुहोस् है।
1: बत्ती बाल्नु तिलको तेलमा, लाखुर जानु रेलमा। बत्ती बाल्नु तिलको तेलमा, लाखुर जानु रेलमा। फौजदारी काम नगर्नु जानु पर्छ जेलमा। फौजदारी काम नगर्नु जानु पर्छ जेलमा।
0: है, एकदमै मिठो साहित्यिक सृजना सुनाउनु भयो, हजुरलाई धन्यवाद दिन चाहन्छु। अब भने छुट्टिनुपर्छ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम त मिठो भाइको धन्य हजुरलाई, अनि प्राविधिकमा बस्नु भएको शालिग्राम बाबुलाई, त्यसपछि हल मध्य पश्चिम युनिट सबैलाई, अरू साथीहरूमा आर्यल मगर, दलवीर भट्टी मगर, कुन दादा आचार्य, अरू टोपेन्द्र नेपाली, रेशम गोतामे, अरू नाम छुटेका साथीहरू सबै मभन्दा पछि आउने सबैलाई सम्झिँदै मिठो माया सम्झना गर्दै छुट्यौ। नमस्ते।
0: हस्टियो नमस्कार। सम्झिनु भएको थियो कत्रो सिमा ओली छेत्री खुराईबाट फन्दै हुनुहुन्थ्यो। एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको सही 082-5854-54 को टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिसकेका छौ। सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्नु। नमस्कार। नमस्कार। शुभ नाम?
2: टोपेन्द्र
0: नेपाली आउनुभयो है?
2: हजुर।
0: सन्चै हुनुहुन्छ टोपेन्द्रजी? सन्चै हुनु पर्यो नि है। अनि नास्ता खानुभयो कि नै हाम्रो टोपेन्द्रजीले?
2: अझै भएको छैन, आज मेरो नास्ता बाटोमा हुन्छ कि हो, यसो अहिले टाढैको यात्रा छ, यसो फोन लगाएर कुरा गरेर मात्र जाउँ कि भनेर म आज चाहिँ काठमाडौँतिर हेर्न लाग्छु।
0: लामो यात्रा चाहिँ गर्नु भएको रहेछ, हजुरलाई चाहिँ यात्रा सफल होस् है।
2: धन्यवाद।
0: ओके, आज साहित्यिक सृजना सुन मैदान।
2: हजुर हजुर। कस्ता भए होलान् तिमी बाल्यकालका वनपाखा, कस्ता भए होलान् तिमी बाल्यकालका वनपाखा, कैला उच्च लेखबेसीको कार्यक्रम भनेर श्रोताहरूले बाटो हेरिराख्नु भएको हुन्छ। विजेता हुने, गीत गाउने, आफ्नो मनको पीडा पोख्ने, किन कार्यक्रम टुटुँदै गयो लेखबेसीको भाका, किन कार्यक्रम टुटुँदै गयो लेखबेसीको भाका। रातो साडीमा सुहाउने भनेको चौबन्दे चोली, रातो साडीमा सुहाउने भन्या चौबन्दे चोली ढाका, यस्तरी कार्यक्रम टुटाएर श्रोताहरूको मन दुखाउने भयो भनेपछि गाह्रो परेन र लेख बेसीको भाका, गाह्रो परेन र लेख बेसीको भाका। हजुर।
0: एकदमै मिठो सल्लाह सुझावको रूपमा हामीले चाहिँ लियो है, साहित्यिक सृजना सँगसँगै हामीलाई एकदम मिठो सल्लाह सुझाव दिनुभएको छ। तपाईँहरूको माया छ, साथ छ, हामीले पक्कै पनि कन्टिन्यू चाहिँ गर्नेछ। अलिकति ग्याप भइरहेको छ एक दुई दिन चाहिँ, सो धैर्यता गर्नुहोला। तपाईँको माझमा हामी निरन्तर आउने नै छौ। अब हुन्छ, टिनुपर्छ आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है त।
2: अहिले अब श्रोताहरूको मन पनि अहिले त्यस्तै भयो, गर्नेले पनि फोन गर्न छाड्नु भयो होइन, हामी त अब चाहिँ हल्लो भयौँ कि है।
0: पक्कै पनि हामी निरन्तरता चाहिँ दिने नै छौ। अब भने आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
2: सर्वप्रथम त हजुरलाई प्यारो कार्यक्रम चल्ने, आज प्रागमा बस्नु भएको प्रागको साथी, अहिले आउनु भएको एकजना मेरो प्यारो साथी, उहाँको गर्दसिंह छैन, चाहिँ आरआरी मगर, राधा आचार्य, लगायत मलाई टोपिन्दा नेपाली भनेर सबैले चिन्नुहुन्छ नचिन्नुहुन्छ सबैलाई सम्झिँदै बिदा हुन्छ हवस् नमस्कार
0: हस्टो नमस्कार सम्झिनु फाको थियो टोपिन्द्र नेपाली रतनपुरबाट फोन देख्नुहुन्थ्यो एकदमै नै मिठो साथी पनि हुनुहुन्छ रेडियो प्रेमी साथी हुनुहुन्छ सो एकदमै मिठो साहित्यिक सिर्जना सुनाएर चाहिँ गइसक्नु भएको छ सो त्यो भएको भएर हजुरले पनि यदि सुनाउन चाहनुहुन्छ आफूलाई मनपर्ने विषयवस्तुमा चाहिँ तपाईँले साहित्यिक सिर्जना गर्नु भएको छ भने 82 5 60 8 56 को टेलिफोन नम्बर डायल गरेर चाहिँ आउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है मलाई टेक्निसियनबाट चाहिँ शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी छ तपाईँहरूको छ यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला

एकदमै मिठो भाका तपाईँको माझमा हामी प्रस्तुत गरेका थियौं। यो भाकापछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। मलाई टेक्निसियनबाट शालिकराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ हाम्रो फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौं। आज भने हामी बिहिबार श्रृंखलामा छौं, तपाईँहरूकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौं। हजुरहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। बाहिरतिर एकदम धेरै सर्को घाम लागिरहेको छ, सो त्यति धेरै काम गर्ने माहौल पनि छैन, तर कतिपय साथीहरूले त आफ्नो काम पनि गरिराख्नु भएको छ है। सो भित्रै बसेर काम गर्ने साथीहरूले त अलिक सहज पनि छ होला, तर जसले बाहिर फिल्डमा काम गर्नुहुन्छ उहाँलाई चाहिँ अत्याधिक गाह्रो चाहिँ भइरहेको छ होला। यो एकदमै धेरै गर्मीमा आफ्नो विशिष्ट ख्याल गर्नुहोला भन्न चाहन्छु। साथी र आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो भाका तपाईहरुको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेख्नेसीको भाकामा। मलाई टेक्निसियनबाट शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। हाम्रा फ्रिक्वेन्सीबाट 91 थुप्रो चार्मी कार्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुनिराख्नु भएको छ है। अब भने कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। तपाईँहरूको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर साहित्यिक सृजना सुनाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तो सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाग,
9: सम्पर्क मोबाइल 98478।

0: 9 7 9 7 7
1: र 98 5 78 30 6 8 9।
2: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीवित रोड कोराहीदाङ।
5: फोन 562-5121।
2: सम्पर्क मोबाइल
4: 98-5-78-32-819 र 98-5-78-32-223।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
7: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
7: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
6: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
7: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98-4-94-67-487।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 98-5-78-44-722, 98-5-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-4-98-87-741।
13: बजाज आरी फ्री सर्भिस क्याम्प।
14: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
13: सर्भिस चार्जमा 50% छुट,
14: इन्जिन आयलमा 18% छुट,
13: टायर किन्दा 10% छुट,
14: पाठ पूर्जामा 10% छुट।
13: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क FI टेस्ट पनि गरिनेछ।
14: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
13: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउँ।
15: थप जानकारीको लागि नजिकैको बजाज।
0: अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली बिपी चोक घोराही दाङ।
15: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
16: मध्यपश्चिम ट्याङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सड़क डिभिजन कार्यालय दाङले सड़क सीमा खाली गर्न एक सूचना मार्फत आग्रह गरेको छ। सड़क सीमा अतिक्रमित हुँदा यातायात आवागमनमा बाधा पुग्नुका साथै सड़क सुरक्षामा समेत असर पर्ने हुँदा अतिक्रमित संरचनाहरू हटाउनु पर्ने भएकाले सूचना प्रकाशित गरिएको जनाइएको छ। अबको 15 दिनभित्र सड़क सीमाभित्र रहेका सबै घर टहरा पर्खाल सम्बन्धित व्यक्ति वा संस्था आफैले हटाई सड़क सीमा खाली गराउन भनिएको छ। अन्तर्गत महेन्द्र राजमार्गको धानखोलादेखि शिवखोला सड़क खण्ड, हुलाकी राजमार्गको गढ़वादेखि राजपुर सड़क क्षेत्रमा खाली गर्न भनिएको छ। यसैगरी मदन भण्डारी राजमार्गको शीतलपाटीदेखि खलंगा बालोवा संग्रही सड़क खण्ड, मुरकोटी कोराही तुलसीपुरदेखि काल्चे सड़क खण्ड, लुहाङ गहना सड़क खण्ड, शहीद मार्गको कोइलावासदेखि लमै कोराही सड़क खण्ड, राप्ती राजमार्गको कमिलियादेखि तुलसीपुर शीतलपाटी खोला पास सड़क खण्ड र तारा राजमार्गको चारमारेदेखि चौर जहारी सड़क खण्ड क्षेत्रमा सड़क सीमा खाली गर्न आग्रह गरिएको छ। तोकेको समयभित्र ती संरचनाहरू नहटाएमा प्रचलित कानून बमोजिम कार्यालयहरूले संरचना हटाउने र सो क्रममा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने जानकारी गराइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसी को नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो। सुरु निर्णायक बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिए यससँगै एसीको नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 को पठन पाठन शुरू हुने भन्ने अन्यलता थियो। विद्यार्थी र अभिभावकको अन्यलता चिर्दै शैक्षिक अनुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसीको नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै शुरू गर्न लागेको हो। कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठन पाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगपछि सड़क आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने गरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनु भएको छ। मानव सेवा आश्रमले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यकामा आज छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करूणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले सही सड़क र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सड़क आश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राख्नु भएको थियो। र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन रोजगारी पूर्वाधार विकास सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थ फरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययता अप्नाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनुभयो। प्रदेश सरकारको दोस्रो आवधिक योजना दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उहाँले उल्लेख गर्नुभएको छ। अब सप्रान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: यति त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजेसम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गतेसम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 0842 41 40 31। सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-6-76-18-807।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको परीक्षामा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempire.org पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यहाँहरू हामीलाई नियमित रूपमा सुन्दै आउनु भएको छ भने यहाँहरूलाई कार्यक्रम बारे जानकारी छ नै र हामी कार्यक्रममा सदाको बसे जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौं र कार्यक्रममा यहाँ सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र तपाई त्यहाँ कमेन्ट बक्समा गएर आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्ती साथीभाइहरूलाई पनि सम्झना चाहनुहुन्छ भने त्यहाँ पनि यहाँले सम्झना समर्पण व्यक्त गर्न सक्नुहुनेछ। सोही तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ भन्न चाहन्छु र तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला हामी कार्यक्रममा गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ र यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले तपाईँहरूका कमेन्टहरू वाचन गर्दै आएका छौं। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब हामी 5 बजेसम्म यहाँहरूको माझमा रहन्छौ र कार्यक्रम तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारमा एकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा सहभागिताका लागि तपाई आजको बसाईमा पनि सदाको बसाई जस्तै रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्न चाहन्छु र यति बेला साथीहरूको कमेन्ट पनि प्राप्त भइसकेको छ। डिलीराज पाण्डेजीले कमेन्ट गर्नुभएको छ कार्यक्रम इनबक्समा। उहाँ लेख्नुहुन्छ, नमस्कार सबैलाई, म पनि सुन्दैछु र सुनाउन पनि चाहन्छु भन्नुभएको छ। धन्यवाद डिलीराज पाण्डेजी। आगामी बसाईमा पनि यसै गरी हामीलाई सदा चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु र यहाँलाई धेरै धेरै धन्यवाद। यसै गरेर हामीलाई देवन किशोर अन्जानजीको कमेन्ट प्राप्त भएको छ। देवनजी लेख्नुहुन्छ, पैसा भन्ने चीज यस्तो हो कि जो नबुझ्नेहरूका लागि महा दुश्मन हो, किनकि पैसाले नै हितै सीमित र अन्य सम्बन्धहरूमा फाटो ल्याएर दुश्मनको रूपमा आगो बाल्ने काम गर्दछ भन्नुभएको छ। प्रभातकालीन दर्शन नमस्ते भन्नुभएको छ। हजुर, मिठो सम्झना साथै तपाईँको आजको दिन हाँसी खुशी उमंगका साथमा बितोस लेख्नुभएको छ र सबैमा मिठो सम्झना देवन किशोर अन्जान दोहा कतारबाट भन्नुभएको छ। देवन किशोर अन्जानजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ र तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्दै आएका छौं। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा यहाँहरूले छोड्नुभएका कमेन्टहरू हामी वाचन गरिराखेका छौं कार्यक्रमबाट र यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त हुने क्रम जारी छ। हामी कार्यक्रम अवधिभरसम्म जति प्राप्त हुन्छ कमेन्टहरू हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ कार्यक्रममा भन्न चाहन्छु। र हामीलाई यति बेला रेशम कुमार एकल यात्रीजीले कमेन्ट गर्नुभएको छ, रेशमजीलाई धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शिष, म तुलसीपुर तिनदाङको मान्छे हाल दोहा कतारबाट सुन्दैछु भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु रेशम कुमार एकल यात्रीजीलाई। हामीलाई तुलसीपुरको मान्छे हाल भने दोहा कतारबाट कार्यक्रम सुन्दै रहेको जानकारी पनि गराउनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उहाँ लेख्नुहुन्छ, अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ र यहाँहरू जति पनि साथीहरू नियमित रूपमा हामीलाई सुन्दै आउनु भएको छ भने यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। यति बेला यसै गरेर हामीलाई थम्मन परियारजीको पनि कमेन्ट प्राप्त भएको छ। थम्मनजी लेख्नुहुन्छ, नमस्कार सुशीला बहिनी, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं थम्मनजी, बरू यहाँलाई कस्तो छ? म भारतको दिल्लीबाट सदा जस्तै आज पनि हजुरको कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत रेडियो मध्य पश्चिम परिवार अनि मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। धन्यवाद थम्मनजी, आगामी बसाइमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ, हामी अपेक्षा गर्न चाहन्छौ। र यस्तै गरेर हामीलाई आईपी भण्डारी ओमभक्तजीको पनि कमेन्ट प्राप्त भएको छ। आईपी भण्डारी ओमभक्तजी लेख्नुहुन्छ, नमस्कार, दाङको घोराईबाट सुन्दैछु, इनबक्स सबैलाई सम्झेको छु है भन्नुभएको छ। धन्यवाद यहाँलाई आईपी भण्डारी ओमभक्तजी। र तपाईँ पनि कार्यक्रममा यस्तै गरी सहभागिता जनाएर आजको बसाइमा साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला पनि हामी कार्यक्रममा गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ, हामी सबै साथीहरूको कमेन्ट पालै पाल वाचन गर्नेछौं कार्यक्रममा। यति बेला प्रविधिमा शालिकरामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र यति बेला वामदेव सुविदीजीको कमेन्ट प्राप्त भएको छ, वामदेवजीलाई धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, नमस्कार सुशीला म्याम, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं, बरू यहाँलाई कस्तो छ? म्याम म पनि सुन्दैछु, सन्चै छु। म नारायणपुरबाट सदा जस्तै आज पनि हजुर कार्यक्रम सुन्दैछु। अभव संगीत मार्फत सम्झनु पर्दा हजुर लगायत रेडियो मध्यपश्चिम परिवार अनि मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्दै आजलाई विदा उही वामदेव सुविदी घोराईदस नारायणपुर भन्नुभएको छ। र वामदेव सुविदीजीले आजको बसाईमा पनि गजल सम्प्रेषण गर्नुभएको छ, वामदेवजीले निकै मिठो गजल पनि लेख्नुहुन्छ, धन्यवाद दिन चाहन्छु। र गजल वाचन गर्न नआए पनि म उहाँको गजल यति बेला वाचन गरेर सबै साथीहरूलाई सुनाउन चाहन्छु। र उहाँ लेख्नुहुन्छ, टुक्रा टुक्रा जोडेर जीवन सजाउँछन् मान्छेहरू, फुटाएर खुशी अर्काको के पाउँछन् मान्छेहरू, लेख्नु भएको छ। कति पटक लिन्छ परीक्षा निष्ठुरी दैवले पनि, आज भोलि रातमा पनि सताउँछन् मान्छेहरू, बा आमा सड़कमै अस्थायी, छोरी नदी किनारमा, दुखीका दिन आउँछन् रे हँसाउँछन् मान्छेहरू, दुख देखिँदैन होला सायद घुम्ने कुर्सीमाथि बसेर, रगत अनि पसिना बेचेर कमाउँछन् मान्छेहरू, खोज्दैछु गन्तव्य छातीमा राको बाली र अझै खरानीलाई जलाउन किन आउँछन् मान्छेहरू, टुक्रा टुक्रा जोडेर जीवन सजाउँछन् मान्छेहरू, फुटाएर खुसी अर्काको के पाउँछन् मान्छेहरू। निकै मिठो मनसुने गजल सम्प्रेषण गर्नुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वामदेव सुविदीजीलाई आगामी बसाईमा पनि तपाईँको सहभागिता यसरी रहनेछ भन्न चाहन्छु। र कार्यक्रम कस्तो लाग्छ यहाँहरूलाई, यहाँहरूले सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। र आगामी बसाईमा पनि तपाईँको सहभागिता यसरी रहनेछ वामदेवजी। र धन्यवाद यहाँलाई, नियमित श्रोता हुनुहुन्छ उहाँ घोराई दश नारायणपुरको मान्छे, धन्यवाद दिन चाहन्छु। दिलसा रायजीले मिस यु अल भन्नुभएको छ, दिलसाजीलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि आजको बसाईमा यसरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला, हामी कार्यक्रम त्यसलाई फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै रमाइलो मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। सदाको बसाईमा जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौं गरिराखेका छौं। र यति बेला मगर जनकजीको कमेन्ट प्राप्त भएको छ। मगर जनकजी लेख्नुहुन्छ, दिदी नमस्ते, म पनि तपाईँको प्रोग्राम सुन्दैछु। ल, समयको व्यस्तताले गर्दा लामो समयपछि तपाईँको प्रोग्राम सुनेर बसिरहेको छु। मलाई मगर जनक भनेर चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना भन्न चाहन्छु भन्नुभएको छ। मगर जनकजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको समयले साथ दिएसम्म हामीलाई सुनेर र सहभागिता जनाएर पनि साथ दिनुहोला भन्न चाहन्छु। र लामो समयपछि पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ, धन्यवाद यहाँलाई मगर जनकजी। आगामी वर्षमा पनि यहाँको सहभागिता रहनेछ कार्यक्रममा। यसैगरी पुष्पा राईजीले पनि कमेन्ट गर्नुभएको छ, अब बस्ने गीतमा रोजन बान्तवा, जीवन गौतम, सिद्धार्थ गौतम, दीपक विष्ट, लोकेन्द्र विक्रम मल्ल, शान्त थापा मगर, दीर्घ रोकाय लगायत साथीहरूलाई सम्झनु भएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। पुष्पा राईजीलाई पनि, रामलाल साम्पाङ राईले मिस यु अल भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। विवश गुलुङ पीर्थकजीले नमस्कार, म विवश गुलुङ पीर्थक सुनसरी धरानबाट, पुष्पा चामलिङ, राज घले मगर राई, अनिता सुमी लिम्बू, दिलसा राई, शमशेर लिम्बू र कल्पना साम्पाङ लगायत सबैलाई सुनाउन चाहन्छु, अब बस्ने गीत भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र हामी साथीहरू कमेन्ट प्राप्त भयो भने वाचन गर्नेछौं। र तपाईँ कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टारको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा त्यसलाई फेरि पनि गीत राख्छौं।

यति बेला तपाईको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाई कार्यक्रम इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org.bat पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। र हामी अब भने कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं, र आज हामीलाई सुनेर साथ दिनुभयो तपाई सबैलाई धन्यवाद दिन चाहन्छु। जो जो साथीहरू कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, र विशेष धन्यवाद प्राविधिक मित्र शालिग्राम चौधरीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्कार।

0: मम्मी मम्मी दांत दुखियो
1: मम्मी मेरे दांत बंगो आयो साथी ले सोते ही जिसके रंजन स्कूल में जाना लाज लगने वाली सोचियो
2: हेलो श्रीमान जी मेरे पनी दांत गिजा को समस्या समाधान करने पायो क्या
3: तिमीलाई खास है ना अंतर्राष्ट्रीय जर्मन प्रविधि को ओपीजी एक्सरे सहित सस्तो र सुलभ उपचार करने बीआर डेंटल में गए भैयालियो नि लौ हिड
1: राप्ती अंचल को सुविधा संपन्न अत्याधुनिक प्रविधि को विकास संगे शुरू गरिएको बीआर डेंटल होराईमा
3: दांत गिजा मुख तथा अनुहार का हाडहरु भाचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
4: लामो समय फिलिपिन्स बंगलादेश का विभिन्न अस्पताल में अनुभव प्राप्त वरिष्ठ डेंटल कंसल्टेंट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवन बाट डेंटल सर्जन डाक्टर रचना घिमिरे डेंटल सर्जन डाक्टर आस्था खत्री द्वारा बिरामी को दैनिक रूप में जांच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नाम बाट नजुकिन होला है बीआर डेंटल में दांत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेंटल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 082-5902222
0: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सर बाट बचौ रेडियो मध्य पश्चिम र बीआर डेंटल को सहकार्यमा जारी सन्देश
7: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरू मा 100% रोजगारी को सुवर्ण अवसर
8: सित्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
7: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
8: अब दान को घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस्
7: तालिम में दिइने विषयहरू
8: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
7: स्पेशल शेफ तालिम
8: जापानीज सुशी तालिम
7: वेट्रेस
8: टुरिस्ट गाइड
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेश का 5-स्टार होटलहरू मा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
7: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बीमाको व्यवस्था।
1: प्रधान अध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधान अध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियारदाङ
3: मध्य पश्चिम ट्राङ्क्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 99.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
7: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
6: स्पेशल सेफ तालिम
7: जापानिज सुशी तालिम
6: र वेट्रेस
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
7: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ। सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: यसै त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म, प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 0842 41 40 31, सम्पर्क मोबाइल नम्बर 98478091 र 97676 18807।

0: एक्सचेन्ज डेट एहिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686342044।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियारदाङ
1: बजाज आरी फ्री सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
1: सर्भिस चार्जमा 50% छुट
2: इन्जिन आयलमा 18% छुट
1: टायर किन्दा 10% छुट
2: पाठ पूर्जामा 10% छुट
1: आगामी 4 सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
2: फ्री सर्भिस क्याम्प यही जेठ 10 गते देखि जेठ 15 गते सम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
2: सम्पर्क फोन नम्बर 082563919। सम्पर्क मोबाइल नम्बर 98647222656 97055151135 र 98128549955।

0: रेड सकत्र नो इट लाइक प्रो राशी थापा फ्रम टू लाइन प्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
4: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
5: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ
6: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
7: छौरे नमस्ते म गीतकार संगीतकार राजकुमार बगर तपाईं अहिले सुन्नै हुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगा

0: अस्पतालमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-3576।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान,

0: अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
3: समय बिहान 8 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, भोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57-193 र 9818-89-08।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
5: हाम्रा विशेषताहरू:
6: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
5: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
6: शान्त तथा पारिवारिक वातावरण भएको,
5: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
6: तिहार सुसारको राम्रो व्यवस्था भएको,
5: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
6: घरको जस्तै माया पाउने,
7: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
8: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
7: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183।
9: खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
11: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5-91-101, 5-91-102, 5-91-103, 5-91-104 र 5-91-105।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउ।

0: जसै बाबु
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
4: सूचना सूचना सूचना।
5: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुन चाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुन चाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको व्यवहार सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुन चाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा, कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको व्यवहार अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
4: नेपाल सुन चाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: शान्ति सुरक्षा कायम गर्ने र नागरिक सुरक्षामा दाङमा प्रहरीको सक्रियता बढ्दो, गत वैशाख महिनामा मात्रै 63 जना फरार प्रतिवादी पक्राउ।
1: लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत। 2083-84 को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने।
0: नेपाल निवृत्त शिक्षक समाज लमही नगर समितिको चौथो परिषद लमहीमा सम्पन्न। कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्ने शिक्षा मन्त्रालयको तयारी।
1: र सड़क सीमा अतिक्रमण हटाउन सड़क डिभिजन दाङको 15 दिने अल्टिमेटम।
0: अब खबर विस्तारमा।
1: जिल्ला प्रहरी कार्यालय दाङले वैशाख महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी वैशाख महिनामा अदालतबाट मुद्दा फैसला भई दोषी करार भएका 63 जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाएको प्रहरीले जनाएको छ। 63 जनामा 5 जना 10 वर्ष भन्दा अघि मुद्दा फैसला भई फरार रहेका छन्। रहेको 5 जना 5 वर्ष अघि मुद्दा फैसला भई फरार रहेको र बाँकी 53 जना 5 वर्ष भन्दा कम समयदेखि फरार रहेका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। त्यसै गरी लागू औषध विरूद्धको अभियानमा जिल्ला प्रहरी कार्यालयले वैशाख महिनामा मात्रै 30 जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ। प्रहरीले उनीहरूको साथबाट 105 ग्राम, 118 मिलिग्राम ब्राउन सुगर तथा 895 ग्राम चरेस पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दाङका नदी तथा खोलाहरूबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा संलग्न 32 सवारीका साधन नियन्त्रणमा लिएको, उनीहरूलाई पालिकाको जिम्मा लगाई जरिवाना गरी छाडिएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। प्रहरीले राजस्व छली गरी अवैध रूपमा भित्रिएका विभिन्न सामग्री बरामद गरी 23,15,711 रूपियाँ राजस्व संकलन पनि गरेको छ भने ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधनलाई जरिवाना गरी 1 करोड़ राजस्व संकलन गरेको छ। वैशाख महिनामा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका 103 मुद्दा दर्ता भएको, त्यसमा 86 जनालाई पक्राउ गरेको, केहीलाई अदालतमा मुद्दा दायर गरेको र केही मुद्दा मिलापत्र गरिएको पनि प्रहरीले जनाएको छ।
0: यता बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित स्थानीयले सेवा प्रवाह, अपराध नियन्त्रण लगायतका बारेमा विभिन्न जिज्ञासा राखेका थिए। जिज्ञासाको जवाब दिँदै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जवाब दिनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीयहरूले उठाएका विभिन्न समस्या, गुनासा तथा जिज्ञासाहरूको कानूनी आधारसहित स्पष्ट जवाब दिनुभएको थियो। त्यस अवसरमा जिल्ला प्रशासन कार्यालय दाङबाट प्रवाह हुँदै आएका विभिन्न सार्वजनिक सेवाबारे विस्तृत जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले नागरिक सुनवाई कार्यक्रम अन्तर्गत बंगलाचुली क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म दर्ता भएका विभिन्न घटनाको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो। उहाँका अनुसार कर्तव्य ज्यान सम्बन्धी 1, आत्महत्या सम्बन्धी 4, बाल विवाह तथा अभद्र व्यवहार सम्बन्धी 1-1 घटना दर्ता भएका छन्। त्यसै गरी घरेलू हिंसाका 4, लैंगिक हिंसाका 63, सवारी दुर्घटनाका दुई, गाली गलौज सम्बन्धी दुई, अनलाइन ठगीका तीन, विद्युतीय ठगीका आठ, मोबाइल चोरीका तीन तथा अन्य छवटा घटना दर्ता भएको जानकारी दिनुभयो। प्रहरी उपरीक्षक श्रेष्ठले अपराध न्यूनीकरण, सामाजिक सद्भाव तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न, नागरिकको सचेतना, समुदायको सहकार्य र सम्बन्धित निकाय बीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययिता अप्नाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बताउनुभयो।
2: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारण योग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ। कृषिमा आधुनिकीकरण, औद्योगिक विकास, पर्यटन प्रवर्धन, सेवा क्षेत्रको विस्तार, ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाइनेछ। आयात प्रतिपादन तथा निर्यात प्रवर्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता प्रदान गरिनेछ। गरीब, विपन्न, सीमान्तकृत तथा पछाडि पारिएका वर्ग, क्षेत्र र समुदायको रोजगारी तथा आर्थिक गतिविधिमा पहुँच अभिवृद्धि गरी अर्थतन्त्रमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।
1: मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाइने बताउनु भएको छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ थियो। युवा लक्षित विकास, स्टार्ट अप, रोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सृजना गरिने नीति सरकारले लिएको छ। आयोजना छनौटमा रणनीतिक महत्व र उच्च प्रतिफललाई आधार बनाइने भन्दै मन्त्री कार्कीले बहुवर्षीय तथा अधूरा आयोजनालाई प्राथमिकतामा राखिने बताउनुभयो। न्यून प्रगति भएका आयोजना र काम कम प्रभावकारी कार्यक्रमको पुनरावलोकन गरिने उल्लेख गर्दै आयोजना बैंक मार्फत योजना छनौट तथा कार्यान्वयनलाई व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभएको छ। भौतिक पूर्वाधारतर्फ प्रदेश सड़क गुरूयोजना अन्तर्गत सड़क विस्तार, स्तर उन्नति तथा जोखिमयुक्त पुलको प्रतिस्थापन गरिने भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन 2079 सभामा पेश गर्नुभयो भने प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नु भएको थियो।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि योजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न प्रदेश समन्वय परिषदको आठौं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनौटमा प्रदेश सरकार निर्मम बन्ने बताउनुभयो। मुख्यमन्त्री आचार्यले आयोजना बैंकको अवधारणालाई कार्यविधि मार्फत अघि बढ़ाइएको उल्लेख गर्दै विधिका आधारमा मात्रै योजना छनौट गरिने बताउनुभयो। उहाँले पूर्वाधारतर्फ 30 लाख रूपियाँ भन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रमा 10 लाख भन्दा कम लागतका योजना पनि प्रदेश स्तरमा नराखिने स्पष्ट पार्नु भएको छ। 5 लाख रूपियाँसम्मका योजना अघि बढ़ाउनु पर्ने अवस्था आए स्थानीय तहमा सशर्त अनुदान मार्फत पठाउने तयारी रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।
3: अलिकति निर्मल बनेर हामीले योजना बैंकको अब त्यो अवधारणा हामीले अगाडि सार्यौं। अब यो पहिले पनि जे कुरा हामीले सुरुवात गरेका थियौं, विचार हामीले त्यसलाई अब तोड्यौं, अहिले फेरि हामी कार्यविधि बनाएर हामीले योजना बैंकमा समावेश नभएका आयोजनाहरू कार्यान्वयनमा नलग्ने गरी नै हामीले कार्यविधि बनाएका छौँ र त्यो योजना छनौट प्रक्रिया पनि कसरी गर्ने भन्ने सन्दर्भमा पनि त्यसको पनि हामी कार्यविधि बनाएर विधिगत रूपमा हामी अहिले अगाडि बढेका छौँ र मलाई लाग्छ यो वर्षबाट कम्तीमा पनि हामीले योजना बैंकमा अब पुर्याएर मात्रै अनि योजना समावेश गर्ने परिपाटीको विकास गर्यो भने आगामी वर्ष अनि योजना आयोगको उपाध्यक्षले भने जस्तै हामी जिल्ला जिल्लामा निर्वाचन क्षेत्र क्षेत्रमा बाउन्नै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका सबै सरकारवालालाई राखेर अनि पछि हामीले प्राथमिकीकरण गरेर ल्याएर हामी योजना बैंकमा राखेर त्यसैबाट हामीले योजनाहरूलाई अगाडि बढाउने गरी अब हामीले एक हिसाबले भन्ने हो भने विधि मार्फत अगाडि बढ्ने अब कम्तीमा पनि सबैलाई विधिले बाँध्ने एउटा हुन् त्यो परिपाटीका साथ अगाडि बढ्न खोजेका छन्।
0: बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले अधुरा योजना बहुवर्षीय योजना तथा खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताउनुभयो। उहाँले बजेटको आकार खुम्चिँदै गएको सन्दर्भमा नयाँ योजनामा जान कठिन हुने उल्लेख गर्दै पैसा छरेर पनि काम नहुने र धेरै योजना राखेर उपलब्धि नदेखिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो। प्रेस चौतारी दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजनीतिमा आउँदा त्यो भूमिका नरहने भएका कारण राजनीतिमा आउनु उचित नभएको बताउनुभयो। व्यक्तिगत रूपमा आफ्नो र नेकपा एमालेको चाहना पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा न्याय हुन्थ्यो भन्ने भए पनि उहाँकै चाहना बमोजिम पार्टीले सदस्यता नवीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
4: राष्ट्रको साझा अभिभावकको भूमिकामा फर्कनु पर्दछ। त्यस अर्थमा पूर्व राष्ट्रपतिहरू राजनीतिमा फर्कने कुरा उचित हुँदैन भन्ने पार्टीको मान्यता हो, मेरो पनि मान्यता हो। तर राजनीतिमा फर्किहालिसकेपछि साझा अभिभावकको भूमिकामा रहन त सकिँदैन। राजनीतिमा फर्किसकेका व्यक्तिहरूलाई राजनीति गर्नका लागि बाटो छेक्ने कुरा उचित हुँदैन। त्यसर्थ पार्टीले भन्यो तपाईँ अभिभावकका रूपमा रहनु पर्दछ। तर उहाँ जब सक्रिय राजनीतिमा हाम फालिसकेपछि सक्रिय राजनीतिको प्लेटफर्मका अर्को पार्टीलाई बनाउँछु भन्ने चाहना राखिसकेपछि त्यसलाई रोक्ने कुरा उचित हुँदैन थियो। त्यसर्थ यसलाई पार्टीले राजनीतिमा आउनु खोज्ने कुरालाई बाटो खोलिदिएको छ। के कारणले खोलेको भन्दाखेरि उहाँ राजनीतिमा हाम फालेका हुन्छ। यदि उहाँ राष्ट्रको साझा अभिभावक बन्न तयार भएको भए पार्टीको दृष्टिकोण चाहिँ तपाईँ अभिभावकै बन्नुपर्दछ भन्ने रहन्छ।
0: नेपाल निवृत्त शिक्षक समाज लमही नगर समितिको चौथो परिषद भक्ति थापा पार्क रातो डाँडा लमहीमा सम्पन्न भएको छ। समाजका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित नगर परिषदमा बोल्ने वक्ताहरूले निवृत्त शिक्षकहरू एकजुट भएर आफ्ना समस्या समाधान गर्न लाग्नुपर्ने र सरकारले आवश्यकता ठानेमा जुनसुकै समयमा पनि बिना शर्त सहयोग गर्न तत्पर रहनुपर्ने कुरामा जोड़ दिनुभएको थियो। साथै निवृत्त राष्ट्र सेवकहरूले विगतका दिनहरूमा यो मुलुकको लागि अमूल्य योगदान दिएकाले आउँदो बजेटमा यथोचित सुविधा वृद्धि गर्ने माग समेत गर्नुभएको थियो। लमही नगर समितिको चौथो परिषदमा जिल्ला सचिव गोविन्द रिजालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सोमप्रसाद बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सामान्य छलफल पश्चात दुवै प्रतिवेदन पारित गरिएका थिए। उक्त अवसरमा परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा प्रमुख अतिथि गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, आदर्श माध्यमिक विद्यालय देउपुरका प्रधान अध्यापक रामप्रसाद खनाल, निवृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष एवं जिल्ला सल्लाहकार कपिलदेव खनाल, राप्ती समितिका अध्यक्ष कृष्ण गिरी, राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरी, घोराही नगर समितिका सचिव ज्ञानेन्द्र गौतम, केन्द्रीय प्रतिनिधि शशिधर गेवाली, आजीवन सदस्य बलराम गेवाली लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा 33 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा लमही नगर समिति लेखा समितिका सदस्य युवराज सुवेदीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव गोविन्द रिजालले सहजीकरण गर्नुभएको थियो।
1: सरकारी कार्यालयका विज्ञापन सरकारी संचार माध्यममा मात्र छाप्ने निर्णयको विरूद्धमा पत्रकार महासंघले हस्ताक्षर संकलन अभियान शुरू गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यास सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्र दिने विभेदकारी सरकारी रवैया विरूद्ध नेपाल पत्रकार महासंघ दाङ शाखाले आजदेखि हस्ताक्षर संकलन अभियान शुरू गरेको हो। पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले हस्ताक्षर गरेर अभियानको शुभारम्भ गर्नुभएको छ। अभियानको शुभारम्भ गर्दै सचिव प्रियासनले राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यासका कारण साना लगानीका संचार माध्यम बन्द हुने अवस्थामा पुगेको बताउनु भएको थियो। सरकारी निर्णय विरूद्ध सम्पूर्ण संचार माध्यमहरू एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, महासंघका पूर्व अध्यक्ष डाक्टर सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, पत्रकार महासंघका सचिव जेएन सागर, कोषाध्यक्ष अमर क्षितिज भण्डारी लगायतका पत्रकारको सहभागितामा अभियानको शुरूआत गरिएको थियो। आजदेखि शुरू गरिएको हस्ताक्षर अभियान एक सातासम्म सञ्चालन हुने भएको छ।
0: सड़क डिभिजन कार्यालय दाङले सड़क सीमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा पर्खाल लगायतका संरचना हटाउन 15 दिने अल्टिमेटम दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै सार्वजनिक सड़क N2031 विपरीत सड़क सीमा भित्र बनाइएका संरचनाका कारण यातायात सञ्चालन र सड़क सुरक्षामा गम्भीर असर परेको जनाएको छ। कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफै हटाई सड़क सीमा खाली गर्नुपर्नेछ। अन्यथा प्रचलित कानून अनुसार कार्यालयले ती संरचना हटाउने र लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल उपर गरिने चेतावनी दिएको छ। सड़क डिभिजन कार्यालय दाङ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको धानखोला शिवखोला सड़क खण्ड, हुलाकी राजमार्गको गढ़वा राजपुर सड़क, मदन भण्डारी राजमार्गको शीतलपाटी खलंगा बालुवा संग्रही सड़क खण्ड, घोराई तुलसीपुरको कालची सड़क खण्ड लगायतका रहेका छन्। त्यसै गरी भालुबाङ गना सड़क, कोइलावास लमही घोराई सड़क, राप्ती राजमार्गको अमेलिया तुलसीपुर शीतलपाटी खोलापास सड़क तथा थारमारे चौरजारी सड़क खण्डमा पनि सड़क सीमा अतिक्रमण हटाइने सड़क डिभिजन कार्यालयले जनाएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एएससी को नतिजा 1 महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो। शुरू निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एएससी को नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 को पठन पाठन शुरू हुने भन्ने अन्यलता थियो। विद्यार्थी र अभिभावकको अन्यलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एएससी को नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै शुरू गर्न लागेको हो। कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठन पाठनमा एकरूपता कायम हुने गरी
0: जिल्ला प्रशासन कार्यालय दाङले प्रशासनका नाममा रहेको घोराही 14 र 16 नम्बर वडामा रहेको जग्गा खाली गराउन बाटो खोलेको छ। वैशाख 17 गते 21 दिने सूचना जारी गर्दै प्रशासनका नाममा रहेको नक्सा नम्बर घोराही 7 ख केतन नम्बर 651 रहेको 13 बिघा 14 कट्ठा 3 दूर जग्गा मा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गर्न भनेपछि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुम्बासी बस्तीमा डोजर नचलाउन भनेको थियो। तर जेठ 5 गते सम्मानित अदालतले सरकारका नाममा अग्राधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउने बाटो खुलेको हो। प्रशासनले अब कानून बमोजिम अगाडि बढ़ने बताएको छ।
1: गांगको तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सार्वजनिक संरचना र यातायात क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको गुनासो गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोग, तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा राप्ती बहिरा संघको आयोजनामा भएको कार्यक्रममा उनीहरूले यस्तो दुखेसो पोखेका हुन्। तुलसीपुरका तेज कुमारी भूषाल र रूपा विकली स्वर तथा सुनाई सम्बन्धी अपाङ्गताका कारण संचार गर्न नसक्दा सामाजिक र यातायात क्षेत्रमा दुर्व्यवहार भोग्नु परेको बताउनु भएको थियो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाब नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानले चेतावनी दिएको छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकर मिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाब नयाँ उपकरण र नयाँ तरिकाका साथ दिने चेतावनी दिनुभएको छ। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ इन्फाका पदाधिकारीहरूले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो। उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाड़ीको वृद्धि विकासमा सरकार सधैं प्रयत्नशील रहने उहाँको भनाइ छ। आउँदो सोमबार जेठ 11 गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साबेक विजेता बंगलादेश, भारत र मालदिवस रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जेला तुम्बा पो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26.1 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 51% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: शान्ति सुरक्षा कायम गर्ने र नागरिक सुरक्षामा दाङ प्रहरीको सक्रियता बढ़दो। गत वैशाख महिनामा मात्रै 63 जना फरार प्रतिवादी पक्राउ।
1: लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकता प्रस्तुत। 2083-84 बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने।
0: नेपाल निवृत्त शिक्षक समाज लमही नगर समितिको चौथो परिषद लमहीमा सम्पन्न। कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्ने शिक्षा मन्त्रालयको तयारी।
1: र सड़क सीमा अतिक्रमण हटाउन सड़क डिभिजन दाङको 15 दिने अल्टिमेटम।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षीका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन
2: एलईडी टीवी किन नजाने
3: जान्न
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
3: जान्न
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
3: जान्न
2: किन
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
3: पाइनि भएर त जान लाग्यो नि
2: हो र कहाँ
3: भन्दिन के
2: सत्य भन्दिनौ
3: आई लभ यू पिंकुली भनेको
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
5: सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
8: त्यो समय सिकी बहिनी हो
9: आजदेखि तेरो आउँछु
7: लाली बजार
10: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु
7: गुरु आमा
11: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
7: र परालको आगो
12: हामी जन्मजात नै सिकारी हौ सिकारी
13: पुरै टाइलेट मलाई चाहियो
14: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
10: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
11: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
10: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड,
16: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
0: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
1: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
0: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
1: सम्पर्क मोबाइल नम्बर 98577-71546।
2: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
3: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98229264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
10: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
11: बिमा गराउन जाँदैछु।
10: बिमा किन गर्नु पर्यो सर? बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
10: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
11: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा
13: उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो, बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
14: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887741।
6: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 98410170, 98410170।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
8: बजाज आरईपी सर्भिस क्याम्प।
9: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू,
8: सर्भिस चार्जमा 50% छुट,
9: इन्जिन आयलमा 18% छुट,
8: टायर किन्दा 10% छुट,
9: पाँच पूर्जामा 10% छुट,
8: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: हामी सोध्न चाहन्छौ ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
2: सगरमाथामा ऐतिहासिक आरोहण, एकै दिन 270 आरोही शिखरमा, बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग, आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
3: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
2: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन, कृषि र सुशासनमा जोड़, लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान, डिजिटल शासनमा जोड़ दिइने, भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
4: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
2: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसंघको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
6: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
7: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयमा प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
6: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
1: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, बन्नै पर्छ, किनभने जनताकै तपाईँको चाहिँ के अरे भोट लिएर हामी यहाँ आएका छौं। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
6: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियमापत्ति जनाउनुभयो। वहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै सांसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोडिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरूले एउटा चान्सेस छ कि अहिलेको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका पर्चाको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर ट्याङ्कर फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
6: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तर प्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
8: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
6: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोतबीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। वहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वको आधारमा अघि बढ़ाइने उल्लेख गर्नुभयो।
9: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारण योग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व काम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
6: अध्यागमन विभागले विजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले विजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
4: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेशन गर्यो, अब चिया खाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेशन चाहिँ त्यतैतिर हुँदैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेशन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स टाइप भनेका छौँ र यो ट्रेकिङ पर्मिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
6: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्टेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिना भन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकेका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
2: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सड़क विस्तार शुरू।
10: यतापट्टि महोत्तरी र हमसरलाईमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
2: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजस्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
11: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
3: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पतलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्
8: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ
9: यतापट्टि महोत्तरी र सर्लाहीमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ पुल कलभर्ट दुईटै कलभर्ट त सम्पन्न हुन्छ हाम्रो यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ
8: अहिलेको 2 लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो कमला बडरी खण्ड भारतीय कम्पनी बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन् निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ
9: 9 किलोमिटरका सबै पुलहरू कलभर्टहरू एकदम तीव्र गतिमा काम गरिरहेका छन् अहिले यो इन्धनको यति महँगो आकाश पनि महँगै हुँदा पनि हामीले कलभर्टद्वारा कलभर्टहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलभर्टहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ र यो जेठ मसान्तसम्ममा लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ
8: विभिन्न स्थानहरूमा कलभर्ट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ स्थानीय माधव प्रसाद खरेल
10: पश्चिम राजमार्ग बन्दाखेरि धुवा धुलो त भइराखेकै छ अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ त्यो टाइममा चाहिँ बनिराखेका कामहरू कन्स्ट्रक्सनका कामहरू डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्
8: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ
9: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेछ यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्ने डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ निर्बाध रूपमा गाड़ी सञ्चालन हुने यसमा चाहिँ बाधा अवरोध कम हुने हो त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ त्यहाँ 6 लेनको निर्माण हुन्छ
8: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ वीरेन्द्र बजार लालबन्दी हरिओन लगायतका स्थानमा 6 लेन सड़क फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका
11: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने सबै नयाँ सांसदहरू हुनुहुन्छ अब अलिकति स्टडी पनि गर्न पर्यो।
7: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछ।
14: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
15: फोन नम्बर 082-563-479
14: मोबाइल नम्बर 98-494-67-487।
16: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
17: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
16: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
17: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
16: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
17: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा भोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला सिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
20: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
21: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-0-98-78-18-17 98-78-35-70।

0: भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
1: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
0: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन। आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन। गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
1: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
0: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन। केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामीले
1: सरकारसँग चाहिँ के मिलेछ।
0: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिइराख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ, गगन थापाले पहिला नै किटिकुरको डाँडामा बसेर
1: आइटी
0: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि। उहाँहरूले पनि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि। अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
1: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
0: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नपर्ने सुधार र सरकारले हेर्नपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
1: हजुर
0: सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला, भ्युअर्स मिलेको छ होइन, त्यो एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु। र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन। सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन। महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
1: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीं जाँदा भेटिने मात्रै हो?
0: हाम्रो हुन्छ।
1: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
0: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानून कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने, प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 38 के पनि भनिएको छ भने, यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ। फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, नबोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त।

0: विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ। पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ। अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
2: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट चार विधेयक पारित, प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी, सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न।
0: कांग्रेस क्यान्सर उपचारमा अत्यावश्यक औषधिको चरम अभाव, तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
1: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती, बिक्री वितरणमा रोक लगाउनुपर्ने माग, विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
0: अमेरिकी संसद भवन बाहिर ट्रम्प विरूद्ध प्रदर्शन, दवाब दिएर झुकाउने प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
1: र साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको विदाई, आईपीएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीका बीच प्रतिनिधि सभाको बैठकबाट आज चारवटा विधेयक पारित भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो।
3: पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ। विपक्षीको नाराबाजी बीच सभामुखले छलफलका लागि संसदको नाम मागे पनि कसैले नाम टिपाएनन्। त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको उहाँले घोषणा गर्नुभयो।
3: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: उक्त विधेयक प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री बालेन्द्र शाह बालेनको सट्टामा प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो। यस्तै बैठकमा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको सभामुख अर्यालले घोषणा गर्नुभयो।
3: मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: यस्तै वैकल्पिक वित्त परिचालन विधेयक 2082 पनि बहुमतले स्वीकृत भएको छ। बैठक अवधिभर विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेला सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आगामी जेठ 12 गते बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
1: यस्तै आजको प्रतिनिधि सभा बैठकमा विभिन्न सांसदहरूले जनसरोकारका विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले प्रदेश र स्थानीय तहमा दिइने वित्तीय समानीकरण अनुदान निरन्तर कटौती भइरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले स्थानीय तहको विकास र सेवा प्रभावमा असर पर्ने गरी अनुदान घटाइनु उचित नभएको बताउनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद पारसमणि गिलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले विगत 14 महिनादेखि तलब नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। वहाँले श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न माग गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्षायाम शुरू भएसँगै इलामका सड़कहरू भत्किने समस्या दोहोरिने भएकाले समयमै मर्मत तथा सुधार गर्न सरकारसँग माग गर्नुभएको छ। यस्तै सांसद ज्ञानु पौडेलले परीक्षण सम्पन्न भइसके पनि कालीकोट विमानस्थल संचालनमा आउन नसकेको भन्दै विमानस्थल संचालनका लागि ठोस पहल आवश्यक रहेको बताउनु भएको छ। यस्तै स्वतन्त्र सांसद महावीर पुनले बादर धपाउने प्रविधि विकास हुन नसकेको उल्लेख गर्दै यस सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ।
0: बैठकमा सत्तारूढ रासपाकी सांसद आशिका तामाङले बाँदर भगाउने सबै तरिका पुरानो भइसकेको भन्दै नयाँ प्रविधि अपनाउनु पर्ने तर्क गर्नुभएको छ। उहाँले बाँदरलाई मार्ने नभई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। विपक्षी एमालेका सांसद राजेन्द्र कुमार राईले बाँदर नियन्त्रणका लागि सरकारले एक हप्ते ठोस कदम नचाले सदन नै चल्न नदिने चेतावनी दिनुभएको छ। स्वतन्त्र सांसद महावीर पुनले भने संसदमा कराएर मात्र बाँदर नियन्त्रण नहुने बताउनु भएको छ। विश्वका कुनै पनि स्थानमा बाँदरलाई पूर्णत नियन्त्रण गर्न नसकिएको भन्दै उहाँले पर्याप्त लगानी गरी अनुसन्धान गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद पुनले धारणा राख्दै गर्दा सदनमा हाँसो गुन्जिएको थियो। लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले यो हँसी मजाकको विषय नभएको प्रतिक्रिया दिनुभएको थियो।
4: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेको छ, विशेषत वित्तीय समानीकरण अनुदानको सिफारिश गर्ने विषयमा। तर वर्तमान सरकारको हस्तक्षेपकारी प्रवृत्तिले यस संवैधानिक संस्थाको स्वायत्तता र औचित्यतामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरावासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयस्थित निवासमा आज आयोजित एक विशेष समारोहका बीच इरान, अस्ट्रिया, रसिया र लक्जमबर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन्। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न मुलुकका राजदूतहरूले आफ्नो मुलुकको तर्फबाट राष्ट्रपति समक्ष ओहदाको प्रमाण पत्र पेश गर्ने नियमित कूटनीतिक प्रक्रिया अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।
0: सरकारले समयमै ध्यान नदिँदा देशभर क्यान्सरको उपचारमा आवश्यक पर्ने अत्यावश्यक औषधिको चरम अभाव भएको छ। विभिन्न प्रकारका क्यान्सर रोगको उपचारमा आवश्यक पर्ने औषधिको चरम अभाव हुँदा धेरै बिरामीको जीवन तलमाथि हुन लागेको भन्दै चिकित्सकहरूले तत्काल औषधि उपलब्ध गराउन माग गरेका छन्। क्यान्सर रोग विशेषज्ञका अनुसार हाल विभिन्न प्रकारका उपचारमा क्यान्सर रोग किमोथेरापीमा प्रयोग हुने औषधिको कार्बो प्लाटिन र सिसप्लाटिन नामक औषधिको अभाव भएको हो। भक्तपुर क्यान्सर अस्पतालमै हाल कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधिको अभाव हुँदा क्यान्सरको उपचारमा किमोथेरापी गर्नुपर्ने बिरामी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहनुभएका भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेका अनुसार हाल अस्पतालको दैनिक 100 जना क्यान्सरका बिरामीले किमोथेरापी लिन्छन्। तीमध्ये दैनिक 50-60 जना बिरामीलाई कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधि चाहिन्छ, तर अहिले यही औषधि नपाउँदा समस्या भएको छ। डाक्टर चालिसेका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिन अभावले गर्दा यी औषधि प्रयोग गर्ने किमोथेरापी गर्नुपर्ने बिरामीलाई समस्या भएको हो। आजबाट स्टक औषधि सकिएकाले औषधि उपलब्ध नभए बिरामीलाई फर्काउनु पर्ने बाध्यता हुने डाक्टर चालिसेले बताउनु भएको छ। क्यान्सर उपचारमा केही दिन ढिला गरियो भने क्यान्सरका कोशिकाहरू शरीरमा फैलिने जोखिम हुने हुँदा चिकित्सकहरू कुनै पनि क्यान्सरको उपचारमा ढिलो गर्दैनन्। तर अहिले क्यान्सरको उपचारमा आवश्यक पर्ने यी औषधि बजारमा नहुँदा स्वयं क्यान्सर रोग विशेषज्ञहरूले नै सरकारसँग यी औषधि द्रुत मार्गबाट उपलब्ध गराउन माग गरिरहेका छन्।
1: विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिश समितिले अध्ययन शुरू गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। उक्त सूचना बमोजिम सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जनाले आवेदन दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15, राजर्षी जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन छानबिन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया आरम्भ गर्ने समितिले तयारी गरेको छ। छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल सहित सम्बन्धित विश्वविद्यालयका लागि सम्बन्धित विज्ञ रहेको समिति गठन गरिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी छन्, सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रविधिको विकास र बढ़दो व्यापारीकरणका कारण बजारमा बाह्रै मास विभिन्न प्रकारका फलफूल उपलब्ध हुन थालेका छन्। यद्यपि यस्ता बेमौसमी र कृत्रिम रूपमा पकाइने फलफूलको उपभोग स्वास्थ्यका लागि भने गम्भीर चुनौती बन्दै गएको छ। अहिले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषादी प्रयोग गरी पकाइएका आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन्। आँपलाई रंगीन र आकर्षक देखाउन विषादी प्रयोग गर्ने गरिएको उपभोक्ताले बताएका छन्। विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकले सुझाव दिएका छन्। सरकारले भने निरन्तर विषादी परीक्षण र अनुगमन भइरहेको दावी गरेको छ। एक सामग्री
0: अफसिजनमा बजारमा आउने आँपमा क्याल्सियम कार्बाइड भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने गरिन्छ, जुन मानव स्वास्थ्यका लागि गम्भीर असर पर्ने खालको हुने चिकित्सकहरू बताउँछन्। विषादी राखेका आँप खाएमा मानव स्वास्थ्यमा समस्या आउने वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो।
9: विभिन्न हाम्रो एकदम आवश्यक अङ्गहरू स्नायु प्रणाली भयो, किडनी भयो, अनि अरू विभिन्न अङ्गहरूमा चाहिँ समस्याहरू हुन्छ। त्यो अलिकति दीर्घकालीन रूपमा भयो, तत्कालीन चाहिँ अब खाएको केही घण्टामा अब बान्ता हुने, पखाला लाग्ने, खान मन नलाग्ने, एकदमै कमजोर हुने त्यो खालको समस्या चाहिँ देखिने गरेको पाइन्छ।
0: तर फलफूल व्यापारीले भने आँपमा राखिएको विषादी बारे अनभिज्ञता प्रकट गरेका छन्। आफूहरूले विभिन्न ठाउँबाट आँप ल्याउने तर के मिसाइएको छ भन्ने थाहा नहुने काठमाडौँको थापा गाउँमा व्यवसाय गर्दै आउनुभएका एक व्यापारीले सुनाउनु भयो।
10: अब आँपहरू ल्याउँदा बेलामा के राख्छ के नराख्छ मलाई त्यो कुरा त थाहा छैन, राख्ने त एकैचोटि पाक्छ, भन्ने त भनिरहेछ मान्छेहरू आत्मविषादी छ. अब विषादी राखेर ल्याउँछ कि के ल्याउँछ, अब जे ल्यायो भने उतैबाट राखेर आउँछ होला, हामीहरू त केही गर्दैन, ल्याउने हो यहाँ ल्याएर बेच्ने.
0: उपभोक्ता जागरण अभियान नेपालले आपमा अत्याधिक विषादी राखेर मानव स्वास्थ्यमाथि खेलवाड भइरहेको बताउँदै यस्तो आपको बिक्री वितरणमा रोक लगाउनु पर्ने माग गरेको छ. जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद मार्सेली भण्डारीले कस्ता चीज खाने कस्ता नखाने भन्ने विषयमा उपभोक्ता नै जागरूक हुन जरूरी रहेको बताउनुभयो. आफूहरूले पर्चा वितरण गरेर उपभोक्ताहरूलाई सचेत गराउने अभियान नै सञ्चालन गरिरहेको उहाँले सुनाउनुभयो.
11: खाद्य पवित्रता गुणवत्ता विभागले त्यो अनुगमन गरेर हेर्नुपर्ने हो. स्थानीय निकाय चाहिँ के भने पालिकाहरूलाई यो अधिकार पनि दिएको छ, उनीहरूको आफ्नो खाद्य अधिकृत लगेर हेर त्यसको विषादीको अंश रोक भनेर. तर यो अहिले चाहिँ विषादीको अंश र अलिक सिजनमा पाक्ने कुरा आफ्नै ठाउँमा त अहिले त बे सिजनको जथाभावी प्रयोग गरेको छ. शहरी बजारहरूमा चाहिँ यसको ठूलो भयावह अवस्था भइराखेका छ. हामीले चेतना जगाउने प्रयत्न गरिराखेका छ.
0: उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आपको हरेक सिजनमा जस्तै यस वर्ष पनि विषादीको प्रयोग गर्ने कुरालाई निरन्तरता दिइएको भए पनि नियमन गर्ने निकाय भने नजानेको जस्तो गरेर बसिरहेको बताउनुभयो. जनताको स्वास्थ्यमाथि खेलवाड हुँदा नियमन निकाय चुप लागेर बस्न उचित नहुने उहाँको भनाइ छ.
12: रसायन मिसिएको छोरमै आप डुबाउने टोकरीका टोकरी क्रेटका क्रेट डुबाएर निकालेर त्यसलाई एकदम पहेँलो बनाउने किसिना पाक्ने गर्ने गर्ने आप उपभोग गर्ने बेलासम्मलाई चाहिँ ठिक्क हुने गरी चाहिँ ल्याउने काम गर्छ. नियमन निकायहरूको सक्रियता नभएकै हो.
0: सरकारले भने बजारमा अनुगमनको काम विभिन्न निकायबाट भइरहेको जनाएको छ. गत वर्षको तुलनामा यसपटक फलफूलमा विषादी मिसाउने क्रम कम भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डाक्टर बाल कुमारी शर्माले बताउनुभयो. तर पनि विषादी परीक्षण निरन्तर भइरहेको उहाँको भनाइ छ.
13: अब यस्तो छ, आपमा चाहिँ अब दुईटा कुरा छ होइन. पहिलो त त्यसको विषादी परीक्षण छ होइन. बाहिर आउने आपहरू जति पनि छ होइन, त्यसको चाहिँ हाम्रो नाकामा कार्यालयहरू छ होइन. यता उत्तरतिर नाकामा दुईटा र एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अरू बाँकी चाहिँ नौवटा चाहिँ दक्षिण नाकातिर छ होइन. त्यो नाकामा रहेको कार्यालयहरूबाट चाहिँ उक्त विधिबाट चाहिँ विषादी परीक्षण हुन्छ होइन. त्यसलाई चाहिँ इङ्ग्लिसमा भन्दा चाहिँ आरजिटिआर मेथडबाट भनिन्छ होइन. पहिला चाहिँ यो कार्बाइडहरू हालेर पकाउने चलन थियो, तर यो चाहिँ त्यो धेरै हराइसकेको छ, खासै भेटिँदैन.
0: कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोक सेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गर्नुभएको छ. प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिश एवं प्रदेश लोक सेवा ऐन 2076 दफा 3 उपदफा 2 बमोजिम प्रदेश लोक सेवा आयोगको सदस्य पदमा विराटनगर 3 मोरङकी रूपा थापा मगर थापा ओझा र उर्लाबारी 5 मोरङका भीमबहादुर सुब्बा फुदोङलाई नियुक्त गर्नुभएको हो. यसै गरी आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त सदस्यलाई आजै प्रदेश लोक सेवा आयोग एन 2076 दफा 3 उपदफा 8 बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ. शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ मुख्यमन्त्री कार्की लगायतको उपस्थिति रहेको थियो.
1: अर्थमन्त्री डाक्टर सोडिम वाक्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ. आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाक्लेले 8 पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव समेत लिनुभएको छ. छलफलमा सहभागी पूर्व अर्थ सचिव रामेश्वर खनालले उच्च स्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्री आयोजनामा बजेट नछर्न, विद्युत क्षेत्रमा मूल्य अभिवृद्धि कर नलगाउन आग्रह गर्नुभयो. पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो. पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनु भएको छ. पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो.
0: प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा अर्थविदहरूले कर प्रशासनको पुनर्संरचना, सार्वजनिक वित्त व्यवस्थापन सुधार तथा मूल्य अभिवृद्धि राजनीतिक कर भ्याट प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। बैठकमा अर्थविद डाक्टर डेलीराज खनालले आर्थिक नीति र बजेटबीच स्पष्ट सम्बन्ध हुनुपर्ने बताउँदै आर्थिक पुनर्संरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतदेखि उठाइदै आएका नीति सुधारका विषयहरूलाई बजेटका सिद्धान्त र प्राथमिकतासँग जोडेर लैजान आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अर्थविद खनालले नेपालको सन्दर्भमा आर्थिक संरचना सुधार र सुशासनलाई सँगसँगै अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। अर्का विज्ञ दीर्घराज मैनालीले कर प्रशासनको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेरो नि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
17: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
18: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
19: सम्पर्क फोन नम्बर 0825635775।
15: सम्पर्क नम्बर 98478726873।
20: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
21: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065323।
1: हर्तपरकका कार्यान्वयन योग्य बजेट ल्याइने स्पष्ट पार्नु भएको हो।
0: जनता समाजवादी पार्टी जसपाको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव पुनः चयन हुनुभएको छ। आज भएको जसपा र जसपामा समाहित भएको लोसपाका प्रदेश सांसदहरूको संयुक्त बैठकले उहाँलाई सर्वसम्मतिबाट संसदीय दलको नेतामा चयन गरेको हो।
1: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 5,73,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो।
0: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा शुरू गर्ने भएको छ। नेपाल स्थित युनिस्को कार्यालय चिनिया कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा शुरू गर्न लागेको हो। विश्वविद्यालयको किर्तिपुर स्थित शिक्षाशास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो।
1: आज शेयर बजारमा नेप्से परिसूचक 12.36 अंकले घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2742 अंकमा कायम भएको छ। बजार घट्दा कारोबार रकम केही बढ़ेको छ। आज 348 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3.89 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। आज 72 कम्पनीको मूल्य बढ़ी भने 188 घट्यो। 9 कम्पनीको मूल्य स्थिर रहेको छ। सबैजसो समूहका सूचक घटेका छन्।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्व सैनिक र उनीहरूका समर्थकहरूले वाशिङटन डीसीमा रहेको अमेरिकी संसद बाहिर प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा ठूलो संख्यामा पूर्व सैनिक र युद्ध विरोधी कार्यकर्ता सहभागी भएका थिए। विरोध प्रदर्शनमा डेमोक्रेटिक सांसदहरू ड्यामी डकवर्थ र टिम केन पनि उपस्थित भएका थिए। हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्व सैनिक समूह बीच ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढ़ेको छ। यता इरानका राष्ट्रपति मसूद पेजिस्कियानले वार्ताको अर्थ आत्मसमर्पण नभएको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा लेख्दै उहाँले आफूहरू सबै बाटोका लागि खुल्ला रहेको उल्लेख गर्दै दवाब दिएर इरानलाई झुकाउने प्रयास नगर्न चेतावनी दिनुभएको हो। उहाँले इरानको इस्लामिक गणतन्त्रले मर्यादा र राष्ट्रको अधिकारको रक्षाका साथ वार्ता गर्ने बताउनुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार। यसै महिना भारतमा आयोजना हुने 7 महिला च्याम्पियनशीप 2026 सहभागी हुने राष्ट्रिय टोलीलाई विदाई गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले खेलाड़ीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा समेत गरे। टोलीको सुधार उन्मुख खेलले देशको शिर ठाडो पारेको उनले उल्लेख गरेका छन्। विदाई समारोहमा मन्त्रालयका सल्लाहकार सिद्धि बेन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई लगायतको उपस्थिति थियो। प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि भारत प्रस्थान गर्ने इन्फाले जनाएको छ।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ताजा अवस्थामा 9 ओभरको खेल शुरू हुनै लाग्दा बिना विकेटको क्षतिमा 81 रन जोडेर खेलिरहेको छ। चेन्नईले 13 खेलमा 6 खेल जितेको छ र 12 अंक सहित अंक तालिकाको 6 औं स्थानमा रहेको छ। चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ। अर्कोतर्फ गुजरात पहिले नै प्ले अफमा पुगिसकेको छ। गुजरातले 13 खेलमध्ये 8 खेल जितेको छ र 16 अंक सहित अंक तालिकाको 2 स्थानमा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभाबाट 4 विधेयक पारित। प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी। सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न।
0: क्यान्सर उपचारमा अत्यावश्यक औषधिको चरम अभाव। तत्काल औषधि उपलब्ध गराउन चिकित्सकहरूको माग।
1: विषादी हालेर पकाइएका आँप बजारमा छ्यापछ्याप्ती। बिक्री वितरणमा रोक लगाउनुपर्ने माग। विषादीको प्रयोग घट्दै गइरहेको सरकारको दावी।
0: अमेरिकाको संसद भवन बाहिर ट्रम्प विरूद्ध प्रदर्शन। दबाव दिएर झुकाउने प्रयास नगर्न अमेरिकालाई इरानको चेतावनी।
1: र 7 महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा गुजरात टस हारेर पहिले ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाजी एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिशा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
7: साथै एमबीबीएस, एमएस, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
9: नोट: अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको, नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुला रोड, ग्राइदाङ। फोन नम्बर 082-563-419, मोबाइल नम्बर 98478-28943 र 98449-41653।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-686 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने, नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
16: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
8: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
8: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
10: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिने सेवाहरू:
8: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
8: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
8: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
7: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
10: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649141944।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
6: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
1: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23-98-78-1817 र 98-78-35-645।
12: नेपाली जुत्ता घर,
28: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
12: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
28: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घोराही दाङ।
28: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनुहुन्न।
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको तनाव

0: भन्नु छ होइन, यो नियमावली अनुसार जानुपर्ने होला, यसरी एक दिन आउँछु एक छुट्टी आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने, आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरको लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सहमति यसमा दिमागमा लिनु पर्यो, उहाँ कन्फ्युजन हुनुहुन्छ हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
1: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज
0: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन, हामी संसद सुधारु होस्, जनताको आवाजहरू जनताको समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाबदेही गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका पनि समस्याहरूलाई समाधान गर्ने जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसपछि हामी पुनः जिम्मेवार पनि छौँ।
1: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ, लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त फेरि।
0: कार्यक्रमका समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको वारिष्ठ अर्थमन्त्री पनि हुन्छ, यो नियमावलीको तयार यो नियमावली अनुसार यसो गरेको हुन्छ, यद्यपि संसारमा कहीँ पनि त्यो मित्र कार्यक्रमको जवाब दिन प्रधानमन्त्री भनेर अरू मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन, मनमोहनले भन्न चाहे सुकेन्द्र भन्न चाहे जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेला त भए पनि उहाँले पनि जवाब दिनुभएको छ, अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो, अनि आज त्यही नियमावलीको 56 त्यो रेटले प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन, आज आउनु पर्छ, आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन हो, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय आर्थिक समय त हुन्थ्यो नि, अझै पनि प्रधानमन्त्रीको प्रश्नोत्तर अथवा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
2: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
2: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग, पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
4: पोखरा पालिकेचोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगालिदिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
5: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त 4-5 स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु, यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
4: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
6: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ, सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब 2-4 प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
4: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
7: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन

0: सर हजार जनामा पाँचदेखि आठ जना बच्चाहरूमा भएको समस्या हो यो प्राय जसो चारदेखि पाँच वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने दुई वर्षबाट नै हामीहरूलाई लगभग शङ्का लागिसकेको हुन्छ. अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ जस्तो धेरै हात चलाउने हल्लाउने एउटै चिज हातमा राखेर खेलाइराख्ने कुनै चिज परिवर्तन गर्न खोजियो बाबामाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तिनवटा चाहिँ मुख्य हुन्. तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने मायाले जित्ने हो.
1: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य.
2: सुरुमा हामीले एउटा क्लास 40 जनाका लागि यो शुरूआत गरेका हौ. त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ. यो वर्ष हामी त्यसको क्षमता बढाउने विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ.
1: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्. कृष्णमणि बराल, बीबीसी, पोखरा.
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
4: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्.
5: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9:00 बजेको छ.

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङले वैशाख महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी वैशाख महिनामा अदालतबाट मुद्दा फैसला भई दोषी करार भएका 63 जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाइएको प्रहरीले सुनाएको छ। 63 जनामा 5 जना 10 वर्ष भन्दा अघि मुद्दा फैसला भई फरार भएका, 5 जना 5 वर्ष अघि मुद्दा फैसला भई फरार भएका र बाँकी 53 जना 5 वर्ष भन्दा कम समयदेखि फरार रहेका प्रतिवादी रहेको प्रहरीले सुनाएको छ। त्यसै गरी लागू औषध विरूद्धको अभियानमा जिल्ला प्रहरी कार्यालयले वैशाख महिनामा मात्रै 30 जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ। प्रहरी उनीहरूको साथबाट 105 ग्राम 118 मिलिग्राम ब्राउन सुगर तथा 895 ग्राम चरेस पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। प्रहरी नायक उपरीक्षक रेशम बोहराका अनुसार दाङका नदी तथा खोलाहरूबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा संलग्न 32 सवारीका साधन नियन्त्रणमा लिएको, उनीहरूलाई पालिकाको जिम्मा लगाई जरिमाना गरी छाडिएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। प्रहरीले राजस्वले गरी अवैध रूपमा फित्राएका विभिन्न सामग्री बरामद गरी 23,15,711 रूपियाँ राजस्व संकलन पनि गरेको छ भने ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधनलाई जरिमाना गरी 1 करोड़ राजस्व संकलन गरेको छ। वैशाख महिनामा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका 103 मुद्दा दर्ता भएको, त्यसमा 86 जनालाई पक्राउ गरेको, केहीलाई अदालतमा मुद्दा दायर गरेको र केही मुद्दा मिलापत्र गरिएको पनि प्रहरीले सुनाएको छ। बंगलादेशले गाउँपालिकामा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा बंगलादेशले गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश रयालको अध्यक्षता तथा बंगलादेशले गाउँपालिका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित स्थानीय सेवा प्रवाह अपराध नियन्त्रण लगायतका विभिन्न जिज्ञासा राखेका थिए। जिज्ञासाको जवाब प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश रयाल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले दिनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश रयालले स्थानीयवासीहरूले उठाएका विभिन्न समस्या गुनासा तथा जिज्ञासाहरूको कानूनी आधारसहित स्पष्ट जवाफ दिनुभएको थियो। सो अवसरमा जिल्ला प्रशासन कार्यालय दाङबाट प्रवाह हुँदै आएका विभिन्न सामाजिक सेवाबारे विस्तृत जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले नागरिक सुनाई कार्यक्रम अन्तर्गत बंगलासुली क्षेत्रमा चालु आर्थिक वर्षको हालसम्म दर्ता भएका विभिन्न घटनाको तथ्याङ्क सार्वजनिक गर्नुभएको थियो। उहाँका अनुसार कर्तव्य च्यान सम्बन्धी 1, आत्महत्या सम्बन्धी 4, बाल विवाह तथा अभद्र व्यवहार सम्बन्धी 1-1 वटा घटना दर्ता भएका छन्। त्यसै गरी घरेलु हिंसाका 4, लैंगिक हिंसाका 63, सवारी दुर्घटनाका 2, गाली गलोज सम्बन्धी 2, अनलाइन ठगीका 3, विद्युतीय ठगीका 8, मोबाइल चोरीका 3 तथा अन्य 6 वटा घटना दर्ता भएको जानकारी उहाँले दिनुभयो। प्रहरी उपरीक्षक श्रेष्ठले अपराध न्यूनीकरण, सामाजिक सद्भाव तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न नागरिकको सचेतना, समुदायको सहकारी र सम्बन्धित निकाय बीचको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको 8 औं अधिवेशनको 2 रो बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री थरेन्द्र कार्कीले सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याउने स्पष्ट पार्नुभएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्यता अप्नाइने तथा वित्तीय सुशासन कायम गरिने बताउनु भएको छ।
परदेश सरकारको दोस्रो आवधिक योजना दिगो विकास लक्ष्य संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले बताउनुभयो। मन्त्री कार्कीले कृषि उद्योग पर्यटन ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन तथा उत्पादक तत्व वृद्धि गरी अर्थतन्त्रलाई सुलायमान बनाउने बताउनुभयो। आयात प्रतिस्थापन र निर्यात प्रबन्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता दिने उहाँको भनाई थियो। युवा लक्षित सिप विकास स्टार्ट अप स्वरोजगार तथा नव प्रबन्धनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सृजना गरिने नीति सरकारले लिएको छ। आयोजना छनौटमा रणनीति महत्व र उचित प्रतिफललाई आधार बनाइने भन्दै मन्त्री कार्कीले बहुवर्षीय तथा अधुरा आयोजनालाई प्राथमिकतामा राखिने बताउनुभयो। न्यून प्रगति भएका आयोजना र कम प्रभावकारी कार्यक्रमको पुनरावलोकन गरिने उल्लेख गर्दै आयोजना बैंक मार्फत योजना छनौट तथा कार्यान्वयनलाई व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभयो। भौतिक पूर्वाधारतर्फ परदेश सड़क गृह योजना अन्तर्गत सड़क विस्तार स्तर उन्नति तथा जोखिमयुक्त पुलको प्रतिस्थापन गरिने भएको छ। बैठकमा मुख्यमन्त्री सत्यनारायण आचार्यले महालेखा परीक्षकको पाँचौ वार्षिक प्रतिवेदन 2079 सभामा पेश गर्नुभयो भने परदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नु भएको थियो। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाङ,
9: सम्पर्क मोबाइल 98478727976
10: र 98578309।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाछे घर में समस्या पाछे घर खस्ने को समस्या
1: पाठे घर में मासु पलाउने
3: निसंतान महिला को चेक जांच
1: स्तन कैंसर पाठे घर में कैंसर भय नभए को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि सम्पर्क गर्नुहोला
4: बिरामी जांच निमिति 8 जेष्ठ 29 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5-90-410 मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5-63-509 र मोबाइल 98-53-0-65-23
6: नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
7: बिमा गराउन जाँदैछु
6: बिमा किन गर्नु पर्यो सर बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
6: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
7: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ
6: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
8: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
6: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
7: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु
9: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-5-91-501 वा 071-5-91-502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हीरा काट्ने हीरे मा राखे।
10: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खीमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना निउपानीको तर्फबाट श्रोता यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौ त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ हामी कार्यक्रम जीवन कथामा के गर्छौ त पक्कै पनि नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुने गर्छ तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा उपन्यासहरू वाचन गर्छौ यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा छ भने हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ आशा छ हामीलाई त्यतिन्जेलसम्म सुनेर साथ दिनुहुनेछ श्रोता अहिले भने हामी कार्यक्रम जीवन कथामा अमर न्युपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौ त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ स्वीकार्नु मिठो सुगम संगम

नहिदिएको बाटो गाई लिएर साँझ घर फर्कदा त घर अनौठो रमझम्छ, रमाइलो उत्सव जस्तो, पर्व जस्तो। आफन्त र छिमेकीहरूको चहल पहल, लोग्ने मान्छेहरूको भन्दा स्वस्ने मान्छेहरूको चहल पहल धेरै छ। छक्कै परे म त, कोही दुना टपरी गास्दै, कोही ढिकीमा पिठो कुर्दै, कोही मझेरीमा बसेर कसार बाँड्दैछन्। भित्र भान्साबाट घिउको मिठो बासना आइरहेको छ। बाहिर आँगनमा लोग्ने मान्छेहरू जग्गे बनाउँदैछन्। कसैलाई केही सोध्न सकिनँ, छक्क परेर हेरिरहे, चारैतिर हेरे, कतै देखिन आमालाई, देखिन बालाई पनि। हजुरबाबा माथि कान्लामा बसेर आफू जस्तै बुढा मान्छेहरूसँग गफ गर्दै हुनुहुन्छ। घरमा पक्कै शुभ कार्य हुँदैछ, फुले उत्सव हुँदैछ भन्ने ठानेर होला खुसी हुँदै बहिनीले सोधी, दिदी हाम्रो घर क्यार्न लाका कुन्नी पूजा लाउने हो कि? बहिनी र म भित्र गयौ। आमा भान्सामा सेलरोटी पकाउँदै हुनुहुन्छ, अरू आइमाईहरू पनि सघाउँदैछन् आमालाई। सबैका आँखाले हामी दिदी बहिनीलाई ताकेर हेरेका छन्। हामी उही नयाँ घाँगरमा छौ, तिनले हामीलाई हेरे कि नयाँ घाँगरलाई? मैले सोधे, आमा सबै मिलेर क्यार्न लाका हाम्रो घरमा पूजा अर्न लाको नानी। म भन्दा धेरै फुरुक्क भई बहिनी, किनभने उसले भनेको ठ्याक्कै मिल्यो। म पनि फुरुक्क भए, किनभने पूजामा मिठो मिठो खाना पाइन्छ। सेलरोटीतिर देखाएर भने, आमा भोक लाग्यो। भोकभन्दा धेरै सेलरोटीको भोक लागेको थियो र त्यसो भने थालमा रोटी राखिदिँदै भन्नुभयो, ल माथि बार्तलीमा बसेर खाऊ। दुबैले अब तिमीहरूले गाउँ डुल्न हुन्न नि? किन आमा, भगवान रिसाउनुहुन्छ कि फेरि? मैले साथीहरूलाई बार्तली बाटे भने, हाम्रा घर पूजा छ, रोटी कसारनी बनाउँदैछन्। तिनले त्रिसित हुँदै भने, हामीलाई खान दिन्नौ? लुगाई लुगाई साथीहरूलाई मैले रोटी कसार दिए। तिनीहरू उत्पात खुसी भए। साथीहरू मध्ये सबैभन्दा जाति म नै भए। भोलिपल्ट आमाले हामी दुवै दिदी बहिनीलाई फेरि नुहाइदिनु भयो। मैले भने, अस्ति भर्खर नुहाएको होइन र फेरि किन आज नुहाउने? पूजा गर्न नुहाउनु पर्छ क्या, चोखो हुनु परेन, भगवान रिसाउनुहुन्छ। बहिनीले भने, नै म त नहुँदिन। आमाले सम्झाउनु भयो, तैले नि भगवानको पूजा गर्नुपर्छ, पूजा गर्न चोखो हुनुपर्छ नि। किन पूजा गर्ने आमा? पूजा गरेपछि भगवानले तिमीहरूलाई राम्रो गर्नुहुन्छ, वरदान दिनुहुन्छ। बहिनी नुहाउन तयार भए, पूजा हो भन्ने कुरामा मैले शंका गरिन, किनभने बा आमाले भनेका कुरा कहिल्यै झुटा हुँदैनन्। उहाँहरूका कुरालाई आँखा चिम्लिएर पत्याउनु पर्छ भन्ने कुरा मेरो रगतमा लेखिएको छ। बाले पनि आमाले झैं बेला बेलामा बुझाउनुहुन्छ यस्ता कुरा। गढुवा तेल हालेर आमाले कपाल कोरिदिनु भयो। आमाले एक चुल्ठो मात्रै बाटिदिनु भएको थाहा पाएर मैले भने, आमा दुई चुल्ठी। आमाले बुझाउनु भयो, भगवानको पूजा गर्दा दुई चुल्ठी बाँट्नुहुन्न नि, एक चुल्ठी मात्र बाँट्नुपर्छ। किन आमा? भगवानलाई दुई चुल्ठी बाटेको मन पर्दैन। मैले बुझे चाहिँ टाउको हल्लाए। आमाले रातो डोरी राखेर कपालमा एक चुल्ठी बाटिदिनु भयो। सानीमा र काकीहरू पनि सँगै छन् तलामा, उनीहरूले रातो बुट्टे साडी चोलो लगाइदिए। त्यस्तो कहिल्यै लगाइदिए थिएन, हामी दुवै दिदी बहिनीलाई लगाइदिए। लगाइदिनु भन्दा केही समय पहिले गुन्यो चोली दिएका थिए। मैले खुसी हुँदै सोधे, पूजा गर्दा यस्तो साडी चोलो लाउनु पर्छ हो? कसरी जाने के हो, तिमी त कस्तो बाठी आए? म आफू बाठी भएकोमा खुब खुसी भए। मलाई सानीमाले काखमा लिइन्। बहिनीलाई काकीले के हो के लगाइदिए, सिङ्गारी दिए। आफैले आफैलाई चिन्न नसक्ने जस्तै भए, दुलही जस्तै भए। सानीमाले सिन मुन्द्री ढुङ्ग्री पनि लगाएकी छिन्। मैले ती देखाएर भने, यस्तो लाउनु पर्दैन, ढुङ्ग्री सिन मुन्द्री लाउने ठाउँ नै छैन तिम्रो, कहिले छिर्ने नि? भोलि पर्सि छिर्ने, अनि लाउली है, त्यति बेलासम्म तिम्रा कान नै ठुला भइसक्छन्। म ज्ञानी भए, यति ज्ञानी त म कहिल्यै भएकी थिइनँ, किनभने यति धेरै गहना र सिङ्गार यस्ता लुगा कहिल्यै लगाउन पाएकी थिइनँ। सबैभन्दा बढी यस्ता गहना र लुगा लगाउन पाएर खुसी भए। एक महिना जति पहिला माइजूले लगाएका गहना देखाएर मैले भनेकी थिएँ, म नि तपाईँको जस्तै लाउँछु नि है माइजू? तिमीले भनेकी थिइन् भोलि पर्सि तिमी ठुली भएपछि लाउली नि है। मलाई लाग्यो तिमीले भनेको भोलि पर्सि आइसकेछ, म ठुली भए। कति चाँडै आएको एक महिनामै भोलि पर्सि, तर म भन्दा धेरै ठुला छन्,
मेरा साडी र चोलो नारी भन्दा ठुला छन्। बाला र छोराहरू म भन्दा ठुला ठुला लुगा र गहनाले मलाई थिचिरहेको जस्तो लाग्यो। तिमी त हामी भन्दा पनि सानी छौ भनेर गिज्याइरहेको जस्तो लाग्यो। दुई हातमा गरेर दुई दर्जन जति चुरा हुँदा हुन् मैले खुसी हुँदै बजाउन थाले। बहिनीले पनि बजाउन थाले। हामी दुवैले कसले बढी बजाउने भनेर खेल्न थाल्यौ। आमाले सम्झाउनु भयो, त्यसो गर्नुहुन्न नि नानी, चुरा फुट्छन् नि फेरि। यस्ता राम्रा राम्रा लुगा अनि गहना लाइसे चल्नुहुन्न नि। तर पनि मैले विभिन्न बहानामा हात चलाइरहे, चुरा बजिरहे, हात चलाउन नपाई बजिहाल्ने ती चुरा मलाई आफूभन्दा चञ्चल लागे। म जस्तै चुरा पनि त्यस्तै कसरी बज्न पाइन्छ भनेर दाउ हेरिरहने। सानो मौका पायो कि बजिहाल्ने, ठुलो मौकामा यी फुट्छन् होला। घरमा आफन्तको चहल पहल झन बढ्दैछ। भित्रका काममा आइमाईहरू र बाहिरको काममा लोग्ने मान्छेहरू खटिएका छन्। हामी दिदी बहिनीलाई तलबाट कतै नजानु भनेका छन्। कुडिया जस्ता हामी यतिका सिमानाहरू नागेर कतै जान सक्दैनौ। आफैसँग आफै छक्क परेर बसिरह्यौ। लुगा र गहनाले थिचिएर हामी दिदी बहिनी समेत एक अर्कासँग बोल्न सकिरहेका छैनौ। बोलिरहेका थिए लुगा र गहनाहरू। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथाको बसाइमा छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

साँझतिर एकुल नौला मान्छेहरू आएको तलाको सानो झ्यालबाट देख्यो। तत्काल थाहा पाउने थिएन होला ती हल्ला खल्ला गर्दै आए, नाच्दै गाउँदै रमाइलो गर्दै आए। मैले सोधे, ठिको हुन आफन्तहरू हुन् नानी, पूजामा आका पाहुना हुन्, कहिले नदेखेका यतिका आफन्तहरू। पाहुनाहरू देखेर सोचे, हाम्रा कति धेरै आफन्त रहेछन्। खुसी भयो। जुनेली रात आँगनमा दुईटा जग्गे छन्। दुई जग्गेले एक अर्कालाई हेर्न पाएका छैनन्। नहेरुन् भनेर माझमा सेउलाले बारिएको छ, त्यसमाथि टागिएको छ तन्ना जस्तै ठूलो कपडाको पर्दा। एउटा जग्गेमा म र अर्को जग्गेमा बहिनी, बिहेमा झै बजिरहेका बाजा, कानला मुनि नाच गान पनि चलेको जस्तो छ। मान्छेहरू रमाइलो गर्दैछन्। आमालाई सोधे, किन बाजा बजाएको आमा? पूजामा बाजा बजाए भगवान खुसी हुन्छन् नि नानी, भगवानलाई नि बाजा मन पर्छ र। आमाले टाउको हल्लाएर हो भन्नुभयो। पण्डितले शङ्ख फुके, घन्टी बजाए, शङ्ख र घन्टीको आवाज भने भगवानलाई मन पर्छ भन्ने कुरा थाहा थियो मलाई। जग्गीमा पण्डितले भगवानकी मन्त्र उच्चारण गरे जस्तो लाग्यो मिठो लयमा। तर कान्ला मुनिका मान्छेहरूले झ्याउरे गीत गाउँदै छन्। उता आँगनको छेउमा बुढापाकाले सिलोक हाल्दैछन्, सिलोकमै दोहोरी खेल्दैछन्। भगवानलाई भजन र सिलोकको लय, खैजरी र मुजुराको धुन मन पर्छ भन्ने त थाहा थियो, तर पञ्ची बाजा र झ्याउरे गीत मन पर्छ भन्ने थाहा थिएन। आमाले भन्नुभएकाले मात्र पत्याए। बा, आमा र पण्डितले जे जे भन्छन् त्यही त्यही गर्दैछु। बिस्तारै मेरो उत्सुकता र जाँगर घट्दैछ। रातले बोकेर आएको निद्राले मलाई लुगा र गहनाले भन्दा बढी थिच्दैछ। म थाके जस्तै भए। आठमा मेरा कान्छा काका जत्रै 13-14 वर्षका केटा छन्। उनी पनि सिङ्गारिएर बसेका छन्। उनको अनुहारको नक्सा मेरा तन्द्रामा डुबेका आँखाले दिमागमा कोर्न सकेन। मैले कोर्ने प्रयत्न पनि गरिन। ती केटालाई बामाले भगवानलाई झै पूजा गर्नुभयो, मलाई पनि पूजा गर्न लगाउनु भयो। कतै यी भगवान त होइनन्। मैले आमालाई सोधे, आमा यी भगवान हुन्? आमा हाँस्नु भयो। हाँस्नुको अर्थ दुवै हुन्छ, हो पनि होइन पनि, जेसुकै होस्। लुगा र गहनाहरूको भारले हो वा उफ्रिरहनु पर्ने, चलिरहनु पर्ने मान्छेलाई एकै ठाउँमा बसिरहनु परेर हो। म त्यसै त्यसै थाके जस्तै भए। रात धेरै छिप्पिएर पनि होला आँखा लोलाउन थाले, चन्द्रमा डुब्न थाले। सबै हल्ला खल्ला सपनामा जस्तो खलबल मात्र लागिरह्यो। म त आमाको काखमा निदाएछु। बेला बेलामा आमाले उठाउनुहुन्छ र हात समाएर कुनै के गर्न लगाउनुहुन्छ। कहिले यताबाट उता र कहिले उताबाट यता सार्नुहुन्छ। म पुतली जस्तै सानी सजिलै सारिन्छु। त्यसो गर्दा आफ्नै चुरा बजेको थाहा पाउँछु। त्यसो नगर्दा पनि बाजा र गीतको रनको भने सपनामा झैँ एकहोरो कानमा थुकिरहन्छ। यी सब लयहरूको मिश्रण मलाई मेरी आमाले लोरी गाइरहेको जस्तो लाग्यो, जसले मलाई निदाउन सजिलो पारिरह्यो। आमा बेला बेलामा भन्नुहुन्छ, पूजामा निदाउनुहुन्न नि नानी, फेरि भगवानले फल दिनुहुन्न अनि रिसाउनुहुन्छ। भगवान रिसौलान् र फल नदेलान् कि भन्ने डर भन्दा शक्तिशाली भएर आयो निद्रा। सोचे, यस्तो राति त भगवान पनि निदाय होला, भगवान हुन् कि भनेर। मैले अनुमान गरेका केटातिर हेर्न मेरा निद्रालु आँखा मानेनन्। आमाले दुवै हातले झकझकाउँदै भन्नुभयो, उठ नानी उठ, उज्यालो भयो। ओसिलो र चिसो खलबल छ वातावरणमा। मान्छेहरू सर्ल्याङ बर्ल्याङ के काम गर्दैछन्। यसरी झिसमिसेमै कहिल्यै उठाउनु भएको थिएन आमाले, उठाउनु भयो। यसरी साडी चोलो र गहनाले सिङ्गारिएर कहिल्यै सुत्न पाएकी थिएन। सुत्न पाए तर निद्रा नपुग्दै उठ्नु पर्यो। मेरा आँखा मलाई पटक्कै निद्रा पुगेको छैन, सुतिरहँ जस्तो लागिरह्यो। निद्राले झुलिरहे म भगवानको पूजा पनि सपनामै गरिरहे जस्तो लागिरह्यो। बेला बेलामा बिउजी त सोचे, अब त म सपनाबाट बिउजिए, तर म पहिले कि जस्तै घाँगर लगाएकी बालिका भएकी छैन, अझै सपनामै छु क्या हो। बाले भुकेर मलाई जग्गे घुमाउनु भयो, लाग्यो अझै मेरो निद्रा पुरै खुलेको छैन। त्यसपछि आमाले काखमा लिएर डोलीमा राखिदिनु भयो। डोली चिसो रहेछ, राति सिमसिमे पानी परेकाले भिजेर होला, तर मैले झरीले रुखका पातहरूसँग
कुरा गरेको थाहा पनि पाइन। चिसो होला भनेर डोलीको पितमा बाक्लो र ठुलो पछौरा पट्याएर राखिदिनु भयो आमाले। मैले उहाँलाई सोधे, कहाँ जाने आमा? आमाले आँखाभरि छेत जस्ता आँसु उरालेर भन्नुभयो, भगवानको मन्दिर जाने हो नानी। कता कता लाग्यो, ती सिङ्गारे र जग्गीमा बसेका केटा भगवान हुन् र उनी लिन आएका रहेछन् क्यारे। मन्दिर लैजान म कति भाग्यमानी। ती नौला तर मैला लुगा लगाएका मान्छेहरू डोली बोक्न तयार भए। ती डोली रहेछन् कर्तीहरू। बामाले मलाई एक्लै मन्दिर पठाउन लाग्नु भएको हो कि भनेर डराए। उहाँहरूको आँसु देखेर कुरै नबुझी यत्तिकै रुन मन लाग्यो। रुँदै चिच्याएछु। आमाले सम्झाउनु भयो, त जाँदै गर नानी, म पछि पछि आउँछु, तिमीहरू त्यहाँ नपुग्दै म आउँछु। आमाले भन्नुभएकाले मैले पत्याए, आमा पक्कै आउनुहुन्छ। म ढुक्क भए। मेरा आँसु आमाले आउँछु भन्नुभएकाले आफै पुछिए, तर किन होला आमाका आँसु भने पुछिएनन्। बाले भन्नुभयो, सानीमाले तँलाई धेरै कुरा सिकाउँछिन्, उनले भनेको मान्नु, सिकाएको गर्नु, सबै कुरो हामीले उनैलाई भनेका छौँ। हामी पछि आउँला नातिन होइन नानी। कुरो बुझ्दा आमा तत्काल र बा पछि आउँछु भन्नुभएको रहेछ क्यारे। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथाको विषयमा छौँ। अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौँ।

जमजम अब भन्दै डोली बोके। डोलीहरूले बामाले आँखाभरि आँसु पारेको देखे। नौला आफन्तहरू हाम्रो परिवारसँग कुनै के भन्दै बिदा भए। त्यसपछि बाआमा झन रुन थाल्नुभयो। उहाँहरूको आँखामा आँसु देखेपछि पक्कै पनि रुने काम भइरहेछ भन्ने लागेर मलाई पनि त्यत्तिकै रुन आयो। रोए म रोएको देखेपछि आमाले आफ्नो आँसु पुस्नुभयो र मेरो आँसु पनि पुछिदिँदै भन्नुभयो, नानी त जाँदै गर, म पछि आउँछु है, नातिल नि नरोइस। त्यसपछि आमाले मलाई पछ्यौराले छोपिदिनुभयो। म सँगसँगै हिँडेकी सानी आमालाई किन मैले सोध्न सकिनँ बा आमा किन रुनु भएको हो। झोलुङ्गो जस्तै डोलीहरूले बोकेका छन्। ती हिँड्दा डोली हल्लिन्छन्। झोलुङ्गो चै चै गरे छै। झोलुङ्गोमा खेल्ने रहर र उमेर सिद्धिएर रहेछ क्यारे। अलिकति पर पुगेपछि म त डोलीको हल्लाइसँगै निद्रामा पो डुब्न थालिछु। राति निद्रा नपुगेर हो कि झोलुङ्गो आनन्द लियो। त्यसपछि म त डोलीमै निदाएछु। श्रोता, यतिखेरसम्म हामी कार्यक्रम जीवन कथामा अमरनी उपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियो। कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यतिन्जेलसम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई नै मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिमको फेसबुक पेजमा र हाम्रो सम्पर्क नम्बर 082-5854-54 पनि पठाउन सक्नुहुन्छ भन्दै यदि हजुरहरूसँग पनि कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा 082-5854-54 पनि पठाउन सक्नुहुन्छ भन्दै यतिन्जेलसम्म आफ्ना सृजनशील औँला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म राज्यकालीन सहयात्री वन्दना नेउपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्री।

0: प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले। लाली बजार
1: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
0: गुरु आमा
2: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
0: र परालको आगो

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20/19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
8: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
10: यसी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
11: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
12: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने। बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
13: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई

0: डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
1: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
2: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
0: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म, प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म, भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-028-91 र 97-76-18-807।
3: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका आयोजनालाई मात्र बजेट तथा कार्यक्रममा समेटिने स्पष्ट नीति अघि सारेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार सम्पन्न प्रदेश समन्वय परिषदको 8 औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिद्धनारायण आचार्यले योजना छनौटमा प्रदेश सरकार निर्मम बन्ने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले आयोजना बैंकको अवधारणालाई कार्यविधि मार्फत अघि बढ़ाएको उल्लेख गर्दै विधिका आधारमा मात्रै योजना छनौट गरिने बताउनुभयो। उहाँले पूर्वाधारतर्फ 30 लाख रूपियाँ भन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका 10 लाख भन्दा कम लागतका योजना पनि प्रदेश स्तरमा नराखिने स्पष्ट पार्नुभयो। 5 लाख रूपियाँसम्मका योजना अघि बढ़ाउनु पर्ने अवस्था आए स्थानीय तहमा सशक्त अनुदान मार्फत पठाइने तयारी रहेको उहाँको भनाइ थियो। बैंकमा आर्थिक मामिला तथा योजना मन्त्री थरेन्द्र कार्कीले अधुरा योजना, बहुवर्षीय योजना तथा खानेपानी योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताउनुभयो। उहाँले बजेटको आकार खुम्चिँदै गएको सन्दर्भमा नयाँ योजनामा जान कठिन हुने उल्लेख गर्दै पैसा छरेर पनि काम नहुने र धेरै योजना राखेर उपलब्धि नदेखिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। नेपाल निवृत्त शिक्षक समाज लमही नगर समितिको 4 औं परिषद भक्ति थापा पार्क रातो डाँडा लमहीमा सम्पन्न भएको छ। समाजका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित नगर परिषदमा बोल्ने वक्ताहरूले निवृत्त शिक्षकहरू एकजुट भएर आफ्ना समस्या समाधानमा लाग्नुपर्ने र सरकारले आवश्यकता ठानेमा जुनसुकी समयमा पनि बिना सर सहयोग गर्न तत्पर रहनुपर्ने कुरामा जोड़ दिनु भएको थियो। साथै निवृत्त राष्ट्र सेवकहरूले विगतका दिनहरूमा यो मुलुकको लागि अमूल्य योगदान दिएकाले आउँदो बजेटमा यथोचित सुविधा वृद्धि गर्ने माग समेत गर्नु भएको थियो। लमही नगर समितिको 4 औं परिषदमा जिल्ला सचिव गोविन्द रिजालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सोमप्रसाद बुढाथुकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सामान्य छलफल पश्चात दुवै प्रतिवेदन पारित गरिएका थिए। उक्त अवसरमा परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा, आदर्श माध्यमिक विद्यालय देउखुरीका प्रधान अध्यापक कुलचन्द्र शर्मा पौडेल, सूर्य विनायक माध्यमिक विद्यालय नर्तिका प्रधान अध्यापक रामचन्द्र खनाल, नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष एवं जिल्ला सल्लाहकार कपिल देव खनाल, राप्ती समितिका अध्यक्ष कृष्ण गिरी, राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरी, खुराई नगर समितिका सचिव गेहेन्द्र गौतम, केन्द्रीय प्रतिनिधि श्रीधर गेवाली, आजीवन सदस्य बलराम गेवाली लगायत हुनुहुन्थ्यो। अवसरमा 33 जना नयाँ आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा लमही नगर समिति लेखा समितिका सदस्य इब्रा सुविदीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव गोविन्द रिजालले सहजीकरण गर्नुभएको थियो। र सरकारी कार्यालयका विज्ञापन सरकारी संचार माध्यममा मात्र छाप्ने निर्णयको विरूद्धमा पत्रकार महासंघले हस्ताक्षर संकलन अभियान शुरू गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध अभ्यास, सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्र दिने विभेदकारी सरकारी रवैया विरूद्ध नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहिबारदेखि हस्ताक्षर संकलन अभियान शुरू गरेको हो। पत्रकार महासंघको केन्द्रीय सचिव सबिन प्रियासनको हस्ताक्षर गरेर अभियानको शुभारम्भ गरिएको थियो। अभियानको शुभारम्भ गर्दै सचिव प्रियासनले राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध अभ्यासका कारण साना लगानीका संचार माध्यम बन्द हुने अवस्थामा पुगेको बताएका थिए। सरकारी निर्णय विरूद्ध सम्पूर्ण संचार माध्यमहरू एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, महासंघका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, महासंघका पूर्व अध्यक्ष
डाक्टर सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, पत्रकार महासंघका सचिव जीएम सागर, कोषाध्यक्ष अमर क्षितिज भण्डारी लगायतका पत्रकारको सहभागितामा अभियानको शुरूआत गरिएको थियो। बिहिबारदेखि शुरू गरिएको हस्ताक्षर अभियान एक सातासम्म सञ्चालन हुने भएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजको लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम बढ़िया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञानधाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। हाम्रो मौलिकता कतातिर गयो, मूलस्थली हो कता, भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता, कस्मा छन् थरका थला तल हुँदा थारू कसोरी भयो, जेठो वेद हिमालय हो सकलको कैलाश साक्षी छ, योगी नरहरिनाथ। नमस्कार। प्रकृतिको प्रेरणा, पुर्खाको पथ र देशमा परिणत प्रणालीको प्रमाण खोज्ने प्रभाव पाउने र प्रसार गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी प्रणाली शब्दको प्राण प्रभाव र प्रमाण बारे केही बोल्नेछौ। आरम्भमा भने यो सांगीतिक

प्राण प्रवाह हुने नली प्रणाली, जलवग्ने नाली मार्ग नदी प्रणाली, जलवाष्प वर्षिने वर्षा प्रणाली, मानव शरीरमा पोषण पुग्ने पथ पद्धति पोषण प्रणाली, शरीरमा संवेदना हिँड्ने चेतना चालको चरण ज्ञान प्रणाली, मस्तिष्कका रेशाको सञ्जाल स्नायु प्रणाली, रक्त नलीको प्रसार रक्त संचार प्रणाली, पुंसत्वको प्रवाह प्रजनन प्रणाली, प्राकृतिक शक्ति सञ्चालनको विधि नै प्रणाली। हरेक गति एउटा विधानबाट उठ्छ र त्यही विधान बमोजिम बढ्छ अनि बैठान हुन्छ। यो चाल विधिको विधान हो, नियतिको नियम हो र प्रकृतिको सो प्रणाली हो। यहाँ कहाँ प्रणाली छैन? जलको प्रणालीले जीव जन्मेको छ, वायुको प्रणालीले प्राणीको प्राण बचेको छ, ताप प्रणालीले जीवन चलेको छ, पृथ्वी र आकाशको सम्बन्धबाट उत्पन्न हुने अन्नले जीव जन्तुमा पोषण प्रणाली चलेको छ, आकाशीय अवकाशमा जीवले विकास पाएको छ, उन्नतिको उचाइ पाएको छ, पञ्च महाभूतको मिलन पनि प्रणालीबद्ध छ, सृष्टि प्रणालीबद्ध छ, प्रत्येकको शरीर प्रणालीबद्ध छ, चेतना चल्ने स्नायुबाट संवेदना शरीरभर पुगेको छ, रक्त नलीबाट प्राण र पोषण चलेको छ र शरीर बचेको छ, चेतन चोला चलेको छ, अन्न पोषण र जलको मिलनबाट पुंसत्व प्रवाह भई प्रजनन प्रणाली प्रसारित छ, पाचन प्रणाली परिचालित छ, निष्कासन प्रणाली चलेको छ, पूरै शरीर प्रणालीको घर हो, विधिको विधानले चल्ने भय व्यवस्था नै हो। यो प्रणाली देखेर केही चेतनशील मनुष्यले पनि विश्व सञ्चालनका विधान बनाएका छन्। समाज पनि एउटा विधानमा चलाउनुपर्छ भन्ने विधि प्रणाली र व्यवस्था बनाएका छन्। प्रकृतिको पानी त एउटा प्रणालीमा बगेर नदी प्रणाली बन्छ भने त्यो चेतनशील भन्ने प्राणी प्रणाली छाडेर कहाँ चल्न सक्छ र भन्दै मानिसले प्रकृतिबाटै प्रणालीको विधि र प्रविधि बनाउन सिकेको छ। यसैलाई उसले विधि विज्ञान भनेर प्रणाली नछोडी चल्नुपर्छ भन्ने मान्यता सिद्धान्त बनाएको छ। घर परिवार समाज देश राष्ट्र र पूरै विश्व व्यवस्था सञ्चालनको एउटा प्रणालीगत पद्धति स्थापित गरेको छ। समाजका हरेक काम गर्ने एउटा प्रणाली बनेपछि समाज सदस्यलाई पनि सजिलो भएको छ। पहिले यो हुन्छ, त्यो भएपछि यो हुन्छ र अन्तमा यो हुन्छ भनेर सर्वसाधारणले कुरा बुझ्छन्, त्यसको प्रणालीगत प्रक्रिया बुझ्छन्, त्यही अनुसार देश चल्छ र चलाइन्छ। यस प्रणालीलाई अंगीकार गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ र नागरिकले पनि यसलाई पालना गर्छन्, सम्मान गर्छन् र सन्तानलाई विधान विधि विज्ञान बुझाउँछन्। यहाँ यो व्यवस्था छ भनेर त्यही अनुसार चल्न सिकाइन्छ। यसरी चलेको प्रणाली वा बसालेको विधानले समाज व्यवस्था बनेको छ र सभ्यता स्थापित छ। विवाहको विधि सम्बत व्यवस्था छ, परिवार सञ्चालनको प्रकृति सम्बत प्रणाली छ, स्रोत सञ्चालनको एउटा सर्वमान्य सिद्धान्त छ, खेती प्रणालीको प्रकृति सम्बत विज्ञान छ, नेपालमा चल्ने वायु वायुले ल्याउने वर्षा मनसून प्रणालीको आधारमा खेतीपातीको प्रणाली छ, इजिप्टमा नाइल नदीको पानी बाँडफाँडको विधानबाट बनेको सभ्यता छ, हुआङहोको बाँधले बसालेको व्यवस्थाले चीनमा हुआङहो सभ्यता बनेको छ, सिन्धु सभ्यता हिमालयको काखमा बसेको छ। यहाँ कहाँ

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 9829185053।
9: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: नेपाली संस्कृति यहाँको पर्वतीय प्रकृति र नदी प्रणालीले गर्दा बनेको छ। यहाँको प्रशासन कोट प्रशासन प्रणालीमा आधारित थियो। कैलाशकूट कोट प्रमुख कोट थियो अनि त्यो शक्ति कोटको शक्ति विकेन्द्रीकरण भई अन्य कोटहरू सिमी कोट मुस्की कोट स्यालकोट गलकोट भीरकोट कास्ती कोट तिलौरा कोट चरीकोट हुँदै विस्तारित थियो। कोटका केन्द्र विकेन्द्र हुँदै व्यवस्थापकीय प्रणाली बनेको थियो। पछि त्यो कोट पुर थुम थात भास हुँदै राष्ट्र बन्यो र फैलियो। यही प्रणालीले यो देश चलेको थियो, राज्य प्रणालीमा सञ्चालित थियो। राज्य सत्तामा जो आओस् उसले यहाँ बसेको प्रणालीलाई सञ्चालन गरेर समाजलाई समुन्नत बनाउने प्रयास गर्दथ्यो। यो राष्ट्र चलाउने गोपाल होन् किरात होन् लिच्छवी होन् मल्ल होन् सेन होन् शाह होन् वा सर्वसाधारणको सन्तान सबैले देशको प्राकृतिक प्रणाली जनमनको परम्परागत विधान संस्कृति र भूगोलको भाषा छिमेकी देशको आशा जनमनको दिलासा बुझेर राज्य सत्ता चलाई यो राष्ट्रको प्रणाली बसालेका हुन्। जसरी प्रत्येक पुरूषको आफ्नै पुरूषत्व र प्राण चल्ने प्रणाली हुन्छ राष्ट्रको पनि त्यस्तै मौलिक प्रणाली हुन्छ। सिलिण्डरको प्राण वायुले व्यक्तिलाई सहयोग गरे पनि सधैँ सञ्चालन गर्दैन, त्यसै गरी सो राष्ट्रलाई परराष्ट्रको प्राप्ति र प्रणालीले चलाउन सकिँदैन। परवादले स्वराष्ट्र चल्न सक्दैन, संकटमा साथ होला तर राष्ट्र सबल भई अरूका अघि आफै अडिन ठडिन सार्वभौम सत्ता सम्पन्न भई शान दिन सो प्रणालीकै आवश्यकता पर्छ। छेस्काको खुट्टाले कुभिण्डो हिँड्दैन, पराईको बाद व्यवस्था नक्कल फेसनी रहरले मुलुकको प्रणाली बन्दैन। प्रणाली त सो प्राणमा हुन्छ, प्राणको सञ्चालन प्रकृतिले कसरी गरेको छ त्यो नै त्यस देश समाज र व्यक्तिको व्यक्तित्व हो, जीवन हो, देशको प्राण वायु। नबुझी राष्ट्र सञ्चालन गर्न सकिन्न। यो देशमा आफ्नै खालको अवस्थितिको विधिले नै व्यवस्थित गरेको विधान छ, त्यो नै यसको प्राण प्रणाली हो। त्यो आत्मसात नगरी मुलुकलाई मौलिकतामा चलाउन सकिन्न। मुलुक स्वचालित र स्वशैलीमा अघि मुलुक र मुलुकवासीको मन एक आपसमा फूल र सुगन्ध झैं गाँसिएको हुन्छ। मुलुककै माटोले मुलुकवासीको मन बनेको हुन्छ। त्यही माटोले दिएको मन अनुसार ऊ चल्छ र त्यही चालको गति नै यो देशको प्रगति हो, प्रणाली हो र राष्ट्रिय गति हो। यो गहिराईको ज्ञान बिना मुलुक चलाउन उठाउन हिँडाउन बदल्न सकिन्न। बाहिर बदलेर के हुन्छ? बीज बेग्लै छ, भित्रै छ। नाम शब्द स्वर मूल अर्कै गरेर के हो? अन्तर उही प्रणालीमा छ। यो सार नजान्दा आज मुलुकको गति अलमलमा परेको छ। कैयौं व्यवस्था फेरेर पनि जनताको र राष्ट्रको अवस्था फेरिएको छैन। झलमल पार्छु भन्ने नै अलमलमा परेका छन्। प्रणाली फेरे भने पनि परिणाम फेरिएको छैन, प्रतिति पृथक हुन सकेको छैन। परिवर्तन गरियो भने पनि प्रणालीमा फरकपन छैन, जनमन एक भएर जुटेको पाइँदैन। यो देशमा सत्ता पाउन सजिलो छ, सत्ता परिवर्तन पनि सजिलो छ, तर सत्ता सञ्चालन गर्न सक्ने कुशल शासक पाउन सजिलो छैन। सुस्थिर सत्ता सञ्चालक मुलुकले नपाएको धेरै भइसक्यो। यहाँको छ सात दशक लामो इतिहासको परिवर्तन एकातिर छ, जनमन अर्कातिर छ। कागत परिवर्तन भइरहेको छ, राष्ट्रिय तागत आउन सकेको छैन। कोही कागतको थुप्रो ढिरमा बोकेर हिँडेका छन्, शास्त्रीयतामा चलेका छन्, तर त्यसलाई प्रेम गरेर त्यसको प्रणालीलाई प्राण मानेर राष्ट्रका लागि एकजुट हुने जनबल खोइ, जनतालाई त्यसले जगाउन सकेको खोइ, यो मेरै प्राण हो भनेर आत्मसात स्वीकार गरेको खोइ, फेरियो भनेको प्रणालीले जनताको प्राण छुने प्रयोग दिन सकेको खोइ। सतहमा देखिने जे छ सत्यमा त्यो छैन। परिवर्तनले प्रणालीको रूप लिन सकेको छैन। प्रणालीले देशवासीको प्राण नछोएसम्म त्यो परिवर्तन हुनै सक्दैन। जनमन जित्नै सक्दैन, विश्वास बन्नै सक्दैन, एकले अर्कालाई विश्वास नगरे एकताको

राज्य स्वास्थ्य प्रणाली भन्छ धूलो धुवामा नबस्नु, तर राज्य प्रणाली राजधानीमा सधैं धूलो उडाउँछ। कहिले घर भत्काउने, कहिले बाटो खन्ने, कहिले ढल हाल्ने, कहिले पानीको पाइप राख्ने, कहिले केबल बिछ्याउने, कहिले पेटी बनाउने, कहिले यो खनेर फाली अर्को हाल्ने। यो धूलो धन्दा कहिले सकिने? दशक भयो राजधानी धुलाम्य छ, खनेको खनै छ। प्रगति गर्ने प्रणाली नै गाँजे मार्नेछ। एउटाले गर्छ, अर्कोले भत्काउँछ। एकीकृत मति छैन, समताको उन्नति छैन। यो किन भयो भन्दा प्रणालीले काम गरेको छैन, प्रणालीमा काम हुँदैन र प्रणालीले सबैलाई छुँदैन। प्रणाली बुझ्न, बसाल्न र त्यसैमा काम गर्न प्रकृतिको गति जान्नु छ, किनकि प्रकृति प्रणालीमा चल्छ। हावा, पानी, अग्नि सबै प्रणालीमा चल्छन्। मानव जीवन पनि प्रणाली बच्छ। मगज मस्तिष्क प्रणालीले मानव मति चल्छ। जीवन गति मात्र होइन, वायु वाष्प गति चालले जलचक्र चलेको छ। जल गतिकै चालले नदी प्रणाली बनेको छ। कैलाश तकेशक तारा कोरम हिमालयकै उपस्थितिले यहाँको नदी प्रणाली बनेको छ। त्यही अनुसार ऋतु महिना बनेका छन्, वन वनस्पति फुलेका छन्, फलेका छन्, एवं ऋतुले भूगोल खगोल सबै प्रणालीवत सञ्चालित छन्। प्रणालीमा एउटा गति हुन्छ र त्यो गतिले परिणति दिन्छ। कुनै वस्तुमा आधारित भई यो गति चल्दै र कुनै परिणाम दिँदै सञ्चालित हुन्छ। प्रणाली कहिल्यै रोकिन्न। प्राकृतिक प्रणाली विधिको विधान अनुसार नित्य निरन्तर चलिरहन्छ। यसलाई रोक्न सक्ने कुनै रोकावट छैन। प्रकृति सम्मत प्रणाली रोक्न खोज्नेहरू आफै स्वाहा हुन्छन्। ती धृष्टताका धनीहरू जति बलिया भए पनि प्रणाली रोक्ने प्रयासमा कहिल्यै विजयी भएनन्। लोक सम्मानित रहेनन्, लोकमा अपवाद रहे। तर प्रकृतिको प्रणाली अविच्छिन्न राख्न सहयोग गर्ने शिवजी सदा पार्वतीबाट पूज्य रहे। प्रकृतिवत प्रणाली कि प्रतीक पार्वती प्रति कुदृष्टि लगाउनेहरू नाशै भए। कालीको काल गतिको चाल थेग्न सक्नेको, काल काली हुँदै बनेको प्रणाली अजेय छ। यसलाई सम्मान गरी सञ्चालनमा सहयोग गर्नु संसारको हित हो, कल्याण हो। यसका विपरीत कोही नचल्छ।

0: घर चलाउनु एउटा प्रणाली हो, समाज सभ्यता संस्कृति सञ्चालन गर्नु एउटा प्रणाली हो, राज्य सञ्चालन पनि एउटा प्रणाली नै हो। राज्य प्रणाली मानव शरीरको संरचना जस्तै हुन्छ, अथवा मानव शरीरको प्रणाली बुझेर नै राज्य सञ्चालनको विधि विधान बनाइएको हो। शरीरमा चेतन प्रणाली, प्रतिरक्षा प्रणाली, वृद्धि र विकास प्रणाली भए झैं राज्य गतिमा पनि प्रणाली हुन्छ। राज्यको शक्ति शिरदेखि पाउसम्म पुग्नु र तदनुसार राज्य शक्तिले काम गर्नु राज्य प्रणाली हो, सफल राज्य सञ्चालन। केन्द्र मात्रैले पनि राज्य प्रणाली पूरा हुँदैन, केन्द्र विहीन राज्य प्रणाली पनि धेर दिन टिक्न सक्दैन। केन्द्र र जनपद, जनथात, ग्राम, नगर जस्ता राज्य निकायको संरचनागत सम्बन्धले राज्य प्रणाली चल्छ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू:
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोली क्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू:
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
1: भर्ना खुल्यो।
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
1: हाम्रा विशेषताहरू:
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
1: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुसार राम्रो व्यवस्था भएको,
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
14: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
15: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, क्षेत्र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
14: वेट्रेस,
15: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू
15: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 98-410-1709।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
16: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
17: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
17: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
16: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
17: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
16: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
17: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
18: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार,
19: समय बिहान 8 बजेदेखि।
16: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-1993 र 98-128-89-028।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू:
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दिइने सेवाहरू:
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
18: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
18: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
18: यस यी त सकियो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
0: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
3: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
17: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
3: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रिमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
0: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
17: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म, प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0891 र 97-76-18-807।

यो समाजको स्थायित्व देखेर यसका तन्तु चुडाल्न बाह्यहरूले अनेक बाण हाने। जातपात, क्षेत्रगत राजनीति आदि अनादि संरक्षण आरक्षण सांस्कृतिक अतिक्रमणको प्रहारले पनि नेपाली समाजको प्रणालीलाई प्रभावित पार्न सकेको छैन। यो प्रणाली पूर्ववत चलेको चलेछ। बाहिरको बुद्धिमा लागेर उनीहरूकै पछि लाग्ने पछौटे अनुरागीहरूले यहाँ व्यवस्थाको नाममा विदेशीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरे। यहाँको अवस्था बिगारेर पनि विदेशीको सेवा गरे। यहाँका संरचना भत्काएर पनि विदेशीको सम्मानमा हाजिर भए, स्यावासी पाए। तर यो समाजले त्यस्ता पात्रप्रति गौरव गरेको छैन। हिमाली परम्परा पार्वत्य प्राप्तिलाई रूढिवादी भनेर आक्षेप लगाए, तर त्यसमा सत्यको सातत्य र ज्ञान विज्ञानको आधार रहेको थाहा पाएपछि ती पराईका पछि लाग्ने पात्र पनि आज यतैको आकर्षित हुँदैछन्। यसले एतो धर्मस्ततो जय भन्ने सिद्धान्त सिद्ध गर्दैछ। पूर्वले यहाँ जुन प्रणाली बसालेको छ त्यो शाश्वतमा आधारित छ, प्रकृति सम्मत छ। यसलाई कसैले फालेर फालिन्न र सत्य फाल्ने कसको सामर्थ्य? सनातनी प्रणालीको सञ्चालनमा अवरोध गर्ने कसको आँट छ? हामीमा राज्य प्रणाली भन्दा बलियो सामाजिक जीवन प्रणाली छ। हैमा देशको स्वर प्रणाली शाश्वत छ, शब्द शक्ति ब्रह्ममय छ, यहाँको भाषा संस्कृत छ, संस्कृत विश्वका प्रत्येक भाषाको पोषक भाषा। आज विश्व जे बोल्छ त्यसको वाक्य संस्कृतको सञ्चार हो। शब्दोच्चारण फरक सुनिएला तर मूलमा एउटै बनोस्। अब रुखमा बसेर फेद काट्ने कसरी, धरातल फालेर उभिने कसरी? यहाँको धर्म त विज्ञान हो, प्रत्येक प्रयोग विज्ञान बन्छ। सत्य विहीन यहाँ कुनै सामग्री छैन, प्राकृतिक विधान बाहिरको कुनै आयोजन छैन। यो धर्म विज्ञानको सभ्यता, अन्तको धर्म अफिम होला तर यहाँको धर्म विज्ञान। यहाँका बासिन्दा सो धर्ममा चल्छन्, यहाँको समाज धर्म विज्ञानमा अडिएको छ, यहाँ धर्मको प्रणाली छ। अनादिदेखि यो प्रणाली प्रचलित छ, वेद यसको उद्घोष गर्छ। विश्वको जेठो ज्ञान वैभव शाश्वतको प्रमाण वेदमा कुनै लौकिक सीमा छैन। ज्ञानको असीम सम्पदा मानव जातिका पुर्खाले आर्जन गरेको सर्वव्यापी सत्य सङ्ग्रह अपौरसीय प्रज्ञा, यो एकको मात्र होइन सबैको विश्व सम्पदा, प्रत्येक मानवले गौरव गर्ने ज्ञान उचिता। यो ग्रह भन्दा बाहिर पनि मानव बस्ती भए त्यहाँका मानिसको पनि हक लाग्ने निधि र नाश हो यो वैदिक सम्पदा। यही वेद विद्या र विदितको देश भएकाले यहाँको समाज प्रणाली अन्तको भन्दा गहिरो छ, पुरानो छ र बलियो पनि छ। यो प्रणाली बनाइएको भन्दा, स्थापना गरिएको भन्दा, कसैद्वारा चलाइएको भन्दा, नमाने कारवाही गर्ने कडाई भन्दा पर छ। यो बाध्यताको प्रणाली होइन, बोधको प्रणाली, खोजको प्रणाली। स्थापित मान्यता भन्दा पर गएर अन्वेषण गर्ने अवकाश भएको प्रणाली हो। सत्य खोज्दा स्थापित मान्यता भत्कियो भने पनि यहाँ अन्वेषकले मर्नु पर्दैन। परम्परागत मान्यता भन्दा पर गएर गवेषण गरी सत्यको सन्देश ल्याउँदा सदा स्वागत हुने प्रणालीको समाज, उदार समाज। यहाँ त बुद्ध पनि सम्मानित, महावीर पनि सम्मानित, शंकराचार्य पनि सम्मानित, प्रत्येकको अस्तित्व सम्मानित। कोही भयभीत हुन नपर्ने उदार र उत्सर्ग भावनाको देश र अभयको समाज प्रणाली। यसैले त यहाँ अनेक विचारक, दार्शनिक, ऋषि जन, मनीषी, महापुरूष, बुद्ध, जनकको जन्म भयो। सिद्ध साधकको सवारी हो, कवि क्रान्तदर्शीको निवास हो, भृगु चरक, धन्वन्तरी, कपिल, वात्स्यायन जस्ता उदात्त दृष्टि र अन्वेषकको आश्रम हो। यो देश त साधु सन्तको जय र सत्य

देवस्थल तपस्थली सिर्जना गुफाहरूले पनि यो सभ्यताको सन्देश दिइरहेका छन्। तीर्थमा जनताले गर्ने सेवा सत्कार सहयोगको भावनाले पनि यो भूमिको भाषा बोलिरहेको छ। आज पनि मानिसहरू साधु सन्तलाई भेट्न जाँदा खाली हात नजाने, अन्न फलफूल र सौगात लिएर जाने प्रचलन छ। यसले यहाँको सभ्यता धान्न बल दिइरहेको छ। प्रकृति र सत्यको सततालाई सम्मान गर्ने प्रणाली यहाँको जीवन प्रणाली, समाज प्रणाली र यसैमा आधारित विकसित राज्य प्रणाली, यी प्रणालीमा नै यो देशको प्राण सञ्चालित छ। यो प्रणालीमा चल्नु यहाँको रीत चल्नु, यो रीत भन्दा विपरीत गएर चल्न खोज्ने व्यक्ति यहाँको प्रतिष्ठा हुन सक्दैन। यहाँका तीन प्रणाली मध्ये एक पनि चल्दासम्म यहाँको मौलिकता मलिन हुँदैन, मासिँदैन। यहाँको जीवन प्रणाली, समाज प्रणाली र राज्य प्रणाली एक अर्कामा आधारित भएकाले एउटा कमजोर हुँदा अर्काले आड भरोसा दिन्छ, बिग्रन दिँदैन। यो त विश्व समाजले सिक्न योग्य प्रणालीको देश। यो प्रणाली बिगार्छु, छिनाल्छु, छत विक्षेत पारेर मेरो मकसद पूरा गर्छु, यहाँ मेरो आधिपत्य जमाउँछु भन्नेहरू धेरै हराएर गए, हारेर गए। यो त संसारको शिर देश, श्रीयुक्त देश, श्रीको कहिल्यै पराजय हुँदैन। बरु श्री प्राप्तिको शिक्षा लिन सकिन्छ, उद्गमको उदय जान्न सकिन्छ, त्यो सिक्ने गरी पाइला टेक्नेलाई यहाँ सदा स्वागत छ, सत्कर्मीको साथलाई सदा साथ छ, समभावका मानिसलाई सधैँ आगमनको आमन्त्रण छ। यो त प्रत्येकलाई सम्मान गर्ने, साथ दिने र उसको नैसर्गिकतालाई सम्मान गर्ने प्रणाली।